श्री वाङ यीसँग पनि संवाद गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। परराष्ट्र मन्त्री खनालले उद्धारमा इच्छुक अन्तर्राष्ट्रिय टोलीलाई सरकारले नरोकेको बताउँदै भौगोलिक जटिलता र सुरक्षा अवस्थालाई ध्यानमा राखेर आवश्यक समन्वय तथा अनुमति प्रक्रिया मिलाइएको जानकारी दिनुभएको हो। नेपालले विदेशी सहयोग अस्वीकार गरेको भन्ने समाचारहरू निराधार र झूटा भएको दावी गर्दै मन्त्री खनालले त्यस्ता समाचारप्रति आपत्ति जनाउनु भएको छ। रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीमा परिमृत्यु भएका 669 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले शनिबार दिउँसो 4 बजेसम्मको विवरण सार्वजनिक गर्दै मृतकको संख्या 669 पुगेको जनाएको हो। प्रहरीका अनुसार सबैभन्दा बढ़ी चितवनमा 248 शव फेला परेका छन्। बाढ़ीले बगाएर ल्याएका शव त्रिशुली हुँदै विभिन्न जिल्लामा भेटिएका हुन्। यस्तै पूर्वी नवलपरासीमा 158, पश्चिम नवलपरासीमा 75, गोर्खामा 54, धादिङमा 50, नुवाकोटमा 41, तनहुमा 31 र रसुवामा 13 शव फेला परेको प्रहरीले जनाएको छ। त्यसमध्ये 148 महिला, 268 पुरूष, 22 बालिका र 20 बालक रहेका छन्। यसै गरी 211 आंशिक मानव अंगहरू फेला परेका छन्। फेला परेका शवमध्ये 20 पहिचान पश्चात कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित आफन्तलाई हस्तान्तरण गरिसकिएको छ। बेपत्ता हुनेहरूको संख्या 2362 पुगेको छ, जसमध्ये 1863 जना नेपाली नागरिक, जसमा 1591 पुरूष र 264 महिला रहेका छन् भने 523 जना विदेशी नागरिक सम्पर्कविहीन रहेकोमा 223 पुरूष र 300 महिला बेपत्ता रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। हालसम्म 2301 जनाको उद्धार गरिएको छ। बाढ़ीपछि विभिन्न जिल्लामा शव फेला पर्ने क्रम जारी रहेकोले मृतकको संख्या अझै बढ़न सक्ने देखिएको छ। खोजी तथा उद्धारसँगै शवको पहिचान र व्यवस्थापनको काम समेत भइरहेको छ। बाढ़ीपछि रसुवाका स्याफ्रुबेसी, टिमुरे, भोटेकुसी लगायतका क्षेत्रमा संचार तथा विद्युत सेवा अवरूद्ध हुँदा प्रभावितको अवस्था यकिन गर्न कठिन भइरहेको छ। आफन्तसँग सम्पर्क हुन नसक्दा बाढ़ीबाट जोगिएका नागरिक समेत आफ्ना परिवारका सदस्यको अवस्थाबारे अनभिज्ञ रहेका छन्। स्याफ्रुबेसी पर्यटकीय क्षेत्र भएकाले बाढ़ीका बेला त्यहाँ रहेका स्थानीय तथा पर्यटक मध्ये कति प्रभावित भए भन्ने बारे समेत पूर्ण विवरण आउन सकेको छैन। बाढ़ी प्रभावित माथिल्लो गाउँहरूमा खाद्यान्नको अभाव हुन सक्ने चिन्ता पनि बढ़ेको छ। बाटो तथा संचार सम्पर्क अवरूद्ध हुँदा खाद्यान्न आपूर्ति र राहत वितरण चुनौतीपूर्ण बनेको छ। रसुवा बाढ़ीमा परि चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका 229 शव तथा शवका अवशेष व्यवस्थापन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले पहिचान हुन नसकेका तथा व्यवहारिसी शव व्यवस्थापन सम्बन्धी निर्देशिका बमोजिम शव व्यवस्थापन गर्ने निर्णय गरेको हो। बाढ़ीपछि चितवनमा संकलन गरिएका 233 शव मध्ये 4 पहिचान भएको छ। बाँकी सब होल्डिङ सेन्टर तथा स्वास्थ्य संस्थामा राखिएका छन्। सडे गलिसकेको र थप पहिचान गर्न कठिन अवस्था रहेकोले सम्भावित संक्रमणको जोखिम समेत ध्यानमा राखी सबलाई सम्मानजनक तथा कानूनी प्रक्रियाबाट व्यवस्थापन गर्न लागि जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। शव व्यवस्थापन गर्नुअघि आवश्यक नमूना संकलन गरी डीएनए परीक्षणका लागि सुरक्षित राखिने जनाइएको छ। शव तथा अवशेषलाई भरतपुर महानगरपालिका एक देवघाट स्थित खुल्ला स्थानमा व्यवस्थापन गर्ने तयारी गरिएको छ। पहिचान नभएका शव व्यवस्थापन भएपछि आफन्तले डीएनए परीक्षण तथा अभिलेख मार्फत भविष्यमा शनाखत गर्न सक्ने व्यवस्था मिलाइने चितवनका प्रमुख जिल्लाधिकारी गणेश आर्यले बताउनुभयो। भोटेकोसी बाढ़ीका कारण रसुवास्थित माथिल्लो त्रिशुले 3B जल विद्युत आयोजनाको सुरुङभित्र फँसेका व्यक्तिको उद्धारका लागि भारतीय र चिनिया विशेषज्ञ टोली परिचालन गरिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारको अनुमतिपछि 6 सदस्यीय चिनिया विज्ञ टोली घटनास्थलमा पुगेको हो। चिनिया हेलिकप्टर मार्फत त्रिशुली क्षेत्रमा पुगेको टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै उद्धार कार्य अघि बढ़ाउनेछ।
संयुक्त टोलीले सुरुङभित्रको अवस्था तथा उद्धारको सम्भावना बारे प्राविधिक अनुगमन गर्नेछ। प्रारम्भिक अध्ययनबाट उद्धार सम्भव देखिए चीनतर्फ रसुवा सीमा क्षेत्रमा तयारी अवस्थामा रहेका थप चिनिया विशेषज्ञलाई समेत तत्काल घटनास्थलमा परिचालन गरिने जनाइएको छ। यसअघि नै भारतबाट आएको 11 सदस्यीय उच्च स्तरीय प्राविधिक टोली पनि सुरुङ उद्धारमा खटिएको परराष्ट्र मन्त्री शिशिर खनालले जानकारी दिनुभयो। सुरुङ उद्धारमा नेपाली प्राविधिक जनशक्तिको सीमितता रहेको र विदेशी विशेषज्ञको सहयोग आवश्यक पर्ने विज्ञहरूको सुझावपछि सरकारले भारतीय तथा चीनिया टोलीलाई परिचालन गरेको हो। यसअघि नेपाली उद्धार टोलीले सुरुङभित्र फँसेका व्यक्तिसम्म पुग्ने मार्ग पहिचान गर्न ड्रिलिङको काम शुरू गरिसकेको जनाइएको छ। भोटिकसी नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनामा कार्यरत 889 जना अझै सम्पर्कविहीन रहेका छन्। उद्धार टोलीले हालसम्म 361 जनाको जीवितै उद्धार गरेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अनुसार बाढ़ीबाट रसुवा र नुवाकोटका 11 जलविद्युत आयोजना प्रभावित भएका छन्। उद्धार गरिएका मध्ये ठूलो संख्या 216 मेगावाटको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाका कर्मचारी तथा श्रमिक रहेका छन्। उक्त आयोजनाबाट मात्रै 254 जनाको उद्धार गरिएको छ, तर आयोजनाको सुरुङभित्र अझै करिब 300 जना फँसेको अनुमान गरिएको छ। सुरुङभित्र फँसेकाहरूको उद्धारका लागि चीनबाट विज्ञ टोली समेत नेपाल आइपुगेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। त्यस्तै 20 मेगावाटको लाङटाङ खोला आयोजनाबाट 18 जना र 37 मेगावाटको माथिल्लो त्रिशुली 3B आयोजनाबाट 91 जनाको जीवितै उद्धार गरिएको छ। भोटेकोसी बाढ़ीबाट रसुवामा माथिल्लो त्रिशुली 1 रसुवा गढ़ी, रसुवा भोटेकोसी, माथिल्लो मैलुङ ए लाङटाङ खोला, चिलिमे र मैलुङ खोला सहित 7 जलविद्युत आयोजना प्रभावित भएका छन्। आयोजना क्षेत्रमा रहेका व्यक्तिसँग सम्पर्क स्थापित हुन नसक्दा उद्धार तथा खोजी कार्यलाई प्राथमिकता दिइएको छ। नुवाकोटमा पनि त्रिशुली देवीघाट, माथिल्लो त्रिशुली 3A, माथिल्लो त्रिशुली 3B, मिडल त्रिशुली गंगा र नुवाकोट सौर्य विद्युत आयोजनामा बाढ़ीको प्रभाव परेको इप्पानले जनाएको छ। विशेष गरी माथिल्लो त्रिशुली 1 सुरुङभित्र करिब 300 जना फँसेको अनुमान गरिएकोले उनीहरूको उद्धार अहिलेको मुख्य चुनौती बनेको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकोले सम्पर्कविहीनको संख्या तथा उद्धार गरिएकाहरूको विवरण थप अध्यावधिक हुन सक्ने जनाइएको छ। भुटेकोसी बाढ़ी प्रभावितको उद्धार, उपचार, राहत तथा पुनर्निर्माणका लागि स्थापना गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 4,38,00,00,000 रूपियाँ भन्दा बढ़ी रकम जमा भएको छ। अर्थमन्त्रीको सचिवालयका अनुसार शुक्रबार साँझ 6:30 बजेसम्म 9 वाणिज्य बैंकका खातामा 4,38,08,52,252 रूपियाँ जम्मा भएको हो। यसै गरी हिमालयन र लक्ष्मी बैंकका खातामा थप 6,80,618 अमेरिकी डलर अर्थात करिब 10,38,00,000 रूपियाँ जम्मा भएको सचिवालयले जनाएको छ। विभिन्न बैंक, उद्योग व्यवसाय, बीमा कम्पनी तथा व्यक्तिहरूले कोषमा सहयोग गर्ने क्रम बढ़ेको छ। राहत कोषमा सूर्य नेपालले 15 करोड़, प्राइम कमर्सियल बैंकले 3,01,00,000, कृषि विकास बैंकले 3 करोड़, नेपाल लाइफ इन्सुरेन्सले 2,51,00,000 रूपियाँ सहयोग गरेका छन्। त्यस्तै विभिन्न उद्योग तथा व्यवसाय र संघ संस्थाले समेत 1 करोड़ रूपियाँ वा सो भन्दा बढ़ी सहयोग गरेका छन्। व्यक्तिगत तर्फ 87 वर्षीय राजी राणाले 1,09,80,000 रूपियाँ सहयोग गर्नुभएको छ। सरकारले संकलित रकम भुटेकोसी बाढ़ीबाट प्रभावितको उद्धार, विपत्ताको खोजी, घाइतेको उपचार, खाद्यान्न तथा सुरक्षित बासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा प्रयोग गर्ने जनाएको छ।
भोटिकसी नदीमा आएको बाढ़ीका कारण अवरूद्ध बनेको काठमाण्डु मुगलिन सड़क खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ। बाढ़ीले सड़कमा थुपारेको लेदो माटो तथा फोहोर हटाएपछि राजमार्ग सञ्चालनमा ल्याइएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफलेका अनुसार सड़क खुलेसँगै लामो समयदेखि राजमार्गमा अल्पत्र परेका सवारी साधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाउन थालिएको छ। बाढ़ीका कारण सड़कभरि लेदो थुप्रिँदा यातायात सञ्चालनमा समस्या भएको थियो। लेदो हटाएपछि नियमित रूपमा सवारी साधन सञ्चालन गर्न सकिने अवस्था बनेको प्रहरीले जनाएको छ। यद्यपि धादिङको बैरेनी बजार क्षेत्रमा करिब 1 किलोमिटर सड़क खण्ड भने एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेको छ। त्यस क्षेत्रमा सवारी साधन आवत जावत गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। यसैबीच अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण गुल्मीका कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग भने अवरूद्ध भएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग भेटवार्ता गर्दै भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्रभावकारी बनाउन नौबुधे ध्यान आकर्षण पत्र बुझाउनु भएको छ। शनिबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको भेटवार्तामा आङदेम्बेले बाढ़ी प्रभावित नुवाकोटका ढुंगे बजार देवीघाट लगायत क्षेत्रको स्थलगत अनुगमनपछि देखिएका समस्या प्रधानमन्त्री समक्ष राख्नु भएको हो। आङदेम्बेले रसुवा र नुवाकोटका लागि छुट्टा छुट्टै हेलिकप्टर उद्धार युनिट बनाएर परिचालन गर्न अवरूद्ध सड़क तथा पुल तत्काल सञ्चालनमा ल्याउन र क्षतिग्रस्त पुलमा आवश्यकता अनुसार बेली ब्रिज जडान गर्न माग गर्नु भएको छ। त्यस्तै अवरूद्ध विद्युत तथा संचार सेवा तत्काल सुचारू गर्न बेपत्ताको खोजी तथा शव व्यवस्थापन तीव्र बनाउन र उद्धार गरिएका नागरिकलाई आवश्यकता अनुसार काठमाडौँसम्म पुर्याउने यातायात व्यवस्था गर्न उहाँले आग्रह गर्नु भएको छ। घाइते तथा ज्येष्ठ नागरिकको उपचारमा विशेष ध्यान दिँदै आवश्यक औषधि अक्सिजन स्वास्थ्यकर्मी तथा पर्याप्त शैयाको व्यवस्था गर्नुपर्ने उहाँको माग छ। आङदेम्बेले उद्धार तथा राहतमा स्थानीय तहसँग प्रभावकारी समन्वय गर्न र सहयोग गर्न चाहने सामाजिक संघ संस्थालाई सहजीकरण गर्न पनि सरकारको ध्यान आकर्षण गराएका छन्। त्यस्तै सुरुङ भग्नावशेष वा अन्य स्थानमा नागरिक फँसेको सम्भावना रहेकोले आवश्यकता अनुसार अन्तर्राष्ट्रिय उद्धार टोली तथा विशेषज्ञको सहयोग लिन र त्रिशुली लगायत नदी क्षेत्रमा तुइनको शीघ्र व्यवस्था गर्न उहाँले माग गर्नुभएको हो। आङदेम्बेले विपदको कठिन घड़ीमा नागरिकको जीवन रक्षा सर्वोच्च प्राथमिकतामा राख्दै उद्धार राहत तथा पुनर्स्थापनाका कामलाई तीव्र बनाउन सरकारको ध्यान आकर्षण गराएको बताउनु भएको छ। हामी हाल खबरको अन्त्यमा आइसक्यौं। हाल खबरको अन्त्यमा प्रमुख शीर्षकहरू पुनः एकपटक। विपदपछिको पुनर्निर्माणमा विदेशी सहयोग लिने सरकारको तयारी, दाता सम्मेलन गर्ने संकेत। रसुवा बाढ़ीमा मृतकको संख्या 669 पुग्यो। 2301 जनाको उद्धार, 2362 जना अझै बेपत्ता। विभिन्न जलविद्युत आयोजना कार्यरत 889 जना अझै सम्पर्कविहीन, 361 जनाको सकुशल उद्धार। चितवनमा पहिचान नखुलेका 228 शव देवघाटको जंगलमा व्यवस्थापन गरिँदै डीएनए नमूना सुरक्षित राखिने। सरकारको अनुमतिपछि सुरुङ उद्धारमा भारतीय र चिनिया विशेषज्ञ टोली परिचालन। बाढ़ी उद्धारमा सरकारलाई आङदेम्बेको 9 मुद्दे सुझाव, हेलिकप्टरदेखि बेली ब्रिजसम्मको माग। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 4,38,00,000,000 रूपियाँ जम्मा, सक्दो सहयोग गर्न सबैमा अपील। काठमाडौँ मुगलिन सड़क पूर्ण रूपमा सञ्चालनमा, अल्पत्र सवारीलाई गन्तव्यतर्फ पठाइँदै। रसुवागढ़ी बाढ़ी पीड़ितका लागि तिलोत्तमामा राहत संकलन अभियान शुरू, सक्दो सहयोग गर्न सबैमा अपील। प्राकृतिक विपदका पीड़ितलाई लिटिल प्याराडाइज कक्षा 10 का विद्यार्थीले गरे 15,000 सहयोग। र भोटेको सीमा आएको विनाशकारी बाढ़ीपछि विश्व खेलकुद समुदायको नेपाल प्रति सहानुभूति र ऐक्यबद्धता प्रकट। हवस् त, बिहान 5:40 बजेको हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनको लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्ते।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सुशीला श्रेष्ठसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। आजको साझा खबर नुवाकोटको रेडियो चिम्तेश्वरको स्टुडियोबाट प्रसारण भइरहेको छ।
0: आज 2083 साल भदौ 14 गते आइतबार, अगस्त 30 तारीक सन् 2026, नेपाल सम्बत 1146, भाद्र कृष्ण पक्षको द्वितीया तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: भोटेकोशी नदीमा पानीको बहाव बढ़्यो। रसुवा नुवाकोट धादिङ सम्मै नदी किनारमा उच्च सतर्कता अपनाउनु पर्ने। रसुवा बाढ़ीका कारण मृत्यु हुनेको संख्या 695 भन्दा धेरै।
1: प्रधानमन्त्री राहत कोषमा 5 अर्ब भन्दा धेरै रकम जम्मा। त्रिशुली ए आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धारमा सन सुरक्षाकर्मी सक्रिय। परिचय नखुलेका सब व्यवस्थापनमा विज्ञहरू सक्रिय।
0: बाढ़ी प्रभावित क्षेत्रमा स्वीकृति बिना ड्रोन नउडाउन विपद प्राधिकरणको निर्देशन। कांग्रेस संस्थापन इतर समूहले फेरि बोलायो बैठक। बाढ़ी प्रभावितका लागि युरोपियन युनियनले 20 लाख युरो सहयोग गर्ने।
1: युक्रेनको राजधानी किव नजिकै रूसी आक्रमणमा 37 जनाको मृत्यु। अमेरिका र इरानलाई पुनः वार्तामा बस्न राष्ट्रसंघको आग्रह। संवादबाट निकास खोज्न अपील।
0: र विनाशकारी बाढ़ीपछि नेपाललाई विश्व खेलकुद समुदायको सहानुभूति सन्देश। मंगोलियाका स्टार खेलाड़ी एनबीए भलिबलमा अन्नपूर्णबाट खेल्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, भोटेकोशी नदीमा पानीको बहाव बढ़ेपछि रसुवा नुवाकोट धादिङ सम्मै नदी किनारमा उच्च सतर्कता अपनाउनको लागि दिएको निर्देशनको प्रसंग।
1: भोटेकोशी नदीमा पुनः बाढ़ी आएको खबर प्राप्त भएपछि नदी आसपासका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा पानीको बहाव बढ़ेको आवाज सुनिएको छ। करिब बिहान 4:30 बजे खोलामा ठूलो आवाजसहित बाढ़ी आएको सूचना प्राप्त भएपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले सीआईएनसँग बताउनुभयो।
3: सावधानी त सर, अहिलेसम्म यहाँ आवाज आइरहेको छ ठुलै, भनेपछि त निकै लामो समयसम्म भइसक्यो। करिब करिब 1 घण्टा 1.5 घण्टै हुन लागिसक्यो। यो हामीले तल्लो पदमा चाहिँ त्यहाँतिर साधारणलाई नुवाकोटमा धादिङमा तल सबैतिर खबर भइसकेको छ। चितवन नलकाची होइन हजुर, कतिखेर कतिसम्म आउँछ त्यो चिपुङ्गो भएन, तर आवाज चाहिँ अहिले पनि त्यत्तिकै छ।
1: प्राप्त सूचनाका आधारमा रसुवा नुवाकोट धादिङसम्म नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय वासिन्दालाई नदी किनार तथा आसपासका क्षेत्रमा सावधानी अपनाउन भनिएको छ। यता बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार नदीमा ठूलो आवाज सुनिए पनि भोटेकोशीमा बनेको ताल भने फुटेको छैन। प्राप्त तस्विरहरूको विश्लेषण गर्दा बाढ़ी आएको पुष्टि भए पनि ठूलो बाढ़ी भने नआएको उहाँले सीआईएनसँग बताउनुभयो।
4: बाढ़ी बढ़ेको चाहिँ कन्फर्म हो, तर ताल फुटेको होइन, कत्रो बाढ़ी कन्फर्म छैन। ठूलो बाढ़ी हो जस्तो देखिएन हामीलाई, तस्विर प्राप्त भएको छ माथि रसुवाबाट, त्यो हेर्दाखेरि सामान्य बढ़ेको जस्तो मात्रै देखिन्छ, त्यस्तो ठूलो छैन। र अब थप पुस्ताईको लागि चाहिँ नुवाकोटमा अब उज्यालो पनि भएको छ, अब अलिकति टाढाबाट पनि नदी देख्न सकिन्छ। थप तस्विरहरू प्राप्त गर्छौँ र सो अनुसार चाहिँ होइन अगाडि बढ्छौँ। तर अब यो रातिको समयमा आवाज मात्रै ठुलो सुनिएको भन्ने सूचना आयो। कहिलेकाहीँ रातिको समयमा रिफ्र्याक्सनहरू हुन्छ साउन्डमा, यसै पनि आवाज ठुलो सुनिने हुन्छ। अब त्यो त्यसले कहिलेकाहीँ गलत सूचना पनि फैलिन सक्छ। त्यस हिसाबले हामीले अब अहिले धादिङसम्म चाहिँ सतर्क रहिराखौँ भनेका छौँ। फोटो हेर्दाखेरि त्यति ठुलो बाढी जस्तो देखिँदैन।
1: भोटेकोशीमा बाढ़ी आएको सूचनापछि नुवाकोट आसपासका नागरिकमा त्रास बढ़ेको छ। बिहान 4:30 बजेदेखि नै स्थानीय सुरक्षित स्थानतर्फ सर्न थालेका छन्। यसअघि आएको बाढ़ीका कारण घरमै बस्न सक्ने अवस्था नरहेको विदुर नगरपालिका 4 र 5 का स्थानीयले सीआईएनसँग बताएका छन्।
5: मेरो लक्ष्मी बुढा थियो कि, विद्युत चार हो, हामी तल घर हो। हामी चाहिँ अब चार बजेतिर खबर गर्नुभयो, हामी हाम्रो उहाँ सशस्त्रमा हुनुहुन्छ यही तल, अनि खबर गर्नुभएको थियो, अनि बाहिर चाहिँ बसिरहेको उठेर हामी त कतिचोटि भाग्यौँ भाग्यौँ। हिजो अस्ति पनि राति, हिजो पनि त्यस्तै हल्ला थियो राति, बच्चाहरू लिएर पनि माथि माथि गयौँ। अब आज पनि अब के थाहा, अब उहाँसम्म ढुङ्गीसम्म आएको छ होइन, अब आफू त सुरक्षितै हुनु पर्यो जे भयो नि।
6: मेरो सुरक्षित चाहिँ विद्युत चार तपाईँ हल्ला भयो त्यो सुनेर चाहिँ हामी बाहिर आयौँ। अहिलेको समय अब हेर्दाखेरि आधा घन्टा जति लगभग आधा घन्टा पुग्न पुग त्यस्तै भयो,
7: बजे गइसक्यो साढे चार।
6: अब हिजो अस्तिदेखि नै हामी भागेर मन्दिरतिर नै गयो, अनि त्यहाँबाट अहिले चाहिँ अब सबैजना बाहिर निक्लेका छन्। अब अलिकति त्रासै छ यतातिर बस्न पनि, अब माइकिङ पनि अब गरिरहेछ, अब हिजो अस्तितिर पनि अब गरिरहेको पनि हो, अब मोबाइलमा मेसेज पनि आइरहेछ। अनि त्यहाँबाट लगभग 4:30 बजेतिर चाहिँ अनि यसो बाहिर हो हल्ला सुन्ने, अनि त्यो हल्ला सुनेपछि अब सबैजना बाहिर निक्लेको, अब जाउँ यो खोलाको पनि अब भर हुँदैन, अब मान्छेहरू अब सबैजना त्रसिँदै छन्, कोही बन्देवीतिर गएका छन्, कोही त बाहिर निक्लेका छन्। त्यो छेउ हेरी त अब लगभग 4-5 सय नै होला नि मिटर।
1: बाढ़ीको अवस्था तथा जोखिमबारे थप पुष्टि भएपछि अध्यावधिक जानकारी सार्वजनिक गरिने बाढ़ी पूर्वानुमान शाखा प्रमुख पराजुलीले बताउनु भएको छ। उहाँले सम्बन्धित क्षेत्रका नागरिकलाई अनावश्यक रूपमा नदी तथा खोला नजिक नजान र सम्भावित बाढ़ीको जोखिमप्रति सचेत रहन आग्रह गर्नुभएको छ।
0: यसैबीच भोटिकोशी बाढ़ीमा फँसेकाहरूको उद्धार एवं राहतका लागि प्रधानमन्त्री राहत कोषमा 5,04,46,81,369 रूपियाँ संकलन भएको छ। प्रधानमन्त्री बालिन शाहले 9 वाणिज्य बैंकको खाताहरूमा उक्त रकम जम्मा भएको जानकारी दिनुभयो। हिमालयन र लक्ष्मी बैंकमा थप 18,08,189 अमेरिकी डलर जम्मा भएको पनि उहाँले उल्लेख गर्नुभएको छ। विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाताको मात्रै प्रयोग गर्न भनिएको छ। दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा आर्थिक सहयोग गरिदिनु हुनको लागि पनि प्रधानमन्त्रीले अनुरोध गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री शाहले नेपाल सरकार बाढ़ी प्रभावित नागरिकहरूका साथमा रहेको उल्लेख गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले हिजो बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा पुनस्थापनाका कार्यहरू नतिजा नआएसम्म निरन्तर रहने प्रतिबद्धता जनाउनु भएको हो। बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायतका तटीय क्षेत्रमा ठूलो जनधन र भौतिक क्षति पुर्याएको प्रति नेपाल सरकार अत्यन्तै गम्भीर र संवेदनशील रहेको सन्देशमा उल्लेख गरिएको छ।
1: रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतको कार्य जारी रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 13 गते राति पौने 8 बजेसम्म 695 जनाको शव फेला परेको छ भने 2,485 जना अझै सम्पर्कविहीन रहेका छन्। फेला परेका शवमध्ये रसुवामा 13, नुवाकोटमा 51, धादिङमा 45, गोर्खामा 57, नवलपरासी पूर्वमा 165, नवलपरासी पश्चिममा 63, तनहुमा 35 र चितवनमा 246 जना रहेका छन्। सम्पर्कविहीन मध्ये जलविद्युत आयोजनाबाट 133 जना, मकवानपुरबाट 64 जना, सम्पर्कविहीन विदेशी नागरिक 58 जना रहेका छन् भने विदेश भ्रमणमा गएका नेपाली 227 जना तथा लाङटाङ राष्ट्रिय निकुञ्जसँग सम्बन्धित 3 जना रहेका छन्। बाढ़ी तथा विपदका घटनामा 219 जना घाइते भएका छन्। उनीहरूको उपचार तथा डिस्चार्ज को व्यवस्था पनि गरिएको छ। प्रभावित क्षेत्रमा सर्जिकल मेडिकल टीम सहित स्वास्थ्य टोली परिचालन गरिएको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
8: हिजोसम्मको त्यो 36 बजेसम्मको डेटालाई हेर्दाखेरि मानवीय क्षतिको तर्फ हेर्दा शव फेला परेको चाहिँ 675 जनाको शव फेला परेको छ। त्यसमा सबैभन्दा बढी चाहिँ हामीले चितवन जिल्लामा चाहिँ 246 शव फेला परेको छ र अरूमा त्यसै गरी संख्या जुन चाहिँ हामीले वेबसाइटमा पनि राखेका छौँ त्यसमा केही मानव अङ्गहरू समेत काउन्ट गरिएको छ। अहिलेसम्म सम्पर्कविहीनको कुरा गर्दाखेरि अब खास सम्पर्कविहीन त धेरै नै अरू योभन्दा पनि अलिक बढी हुने सम्भावना पनि छ। एक्युरेट डाटा चाहिँ खासै हामीले निकाल्नलाई सम्बन्धित निकायहरूबाट हामीलाई पठाउन पनि अलिकति समस्या नै भइरहेको छ। धेरै नै अब अलिक ठुलै खालको बाढी आएको र धेरै नै घरका मानिसहरू त्यहाँ बसोबास गर्ने मानिसहरू सँगसँगै विभिन्न सरकारी निकाय अन्य निकायहरूमा का मानिस पनि हुनुहुन्छ, विदेशीहरू पनि हुनुहुन्छ। त्यही भएर एक्ज्याक्ट डेटा त हामीलाई आउनु गाह्रै छ। तैपनि हामीले टेन्टेटिभ सम्बन्धित निकायबाट र परिवारहरूले चाहिँ मेरो व्यक्ति हराएको भनेर जिल्ला प्रशासनमा टिपाउनु भएको डेटाहरूको आधारमा चाहिँ हामीले यो समयसम्म सम्पर्क दिनको संख्या चाहिँ 2498 जना चाहिँ मिसिङ लिस्टमा राखेका छौँ।
1: हालसम्म 7514 जनाको उद्धार गरिएको छ। जलविद्युत क्षेत्रको सहयोगमा हिजो 191 जना र आज हिजो नै 88 जना गरी 297 जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। त्यस्तै विदेशी नागरिकतर्फ 227 जनाको हेलिकप्टरबाट उद्धार गरिएको प्राधिकरणका प्रवक्ता महतले बताउनुभयो। नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरबाट उद्धारका लागि हालसम्म 361 उडान भएका छन्। हिजो मात्रै 98 उडान भएको उहाँले बताउनुभयो।
0: यसैबीच त्रिशुली 3A जलविद्युत आयोजनामा फँसेका मानिसहरूको उद्धारको कोशिश भइरहेको नेपाल सरकारले बताएको छ। लगातारको पानी र अप्ठ्यारो परिस्थितिका बीच प्रभावित क्षेत्रमा नेपाली सेना सहितको उद्धार टोली रातभर खटिएर खोज तथा उद्धारको प्रयास गरिरहेको उल्लेख गरिएको छ। अँध्यारो र प्रतिकूल मौसमका कारण सृजित जोखिमलाई पन्छाउन उच्च क्षमताका फ्लड लाइटहरू जडान गरिएको गृह मन्त्रालयको भनाइ छ। घटनास्थलमा थुप्रिएको पहिरो र माटो पन्छाउनका लागि जेसीपी लगायतका भारी एक्सकाभेटरहरू निरन्तर प्रयोग गरिएका छन्, जसबाट बाटो खोल्ने र पुरिएका सम्भावित स्थानहरूमा पुग्ने कोशिश भइरहेको पनि सरकारले बताएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा रसुवा बाढ़ीपछि परिचय नखुलेका सब व्यवस्थापनको तयारी।
3: यसको डीएनए हामीले निकालेको हुन्छ, डीएनए र उहाँले ऊ गरेको डीएनए चाहिँ हामीले म्याच गरेर यदि हो भने चाहिँ पछि निकालेर सबै उहाँलाई बुझाउने हो।
0: बाढ़ी प्रभावित क्षेत्रमा स्वीकृति बिना ड्रोन नउडाउन विपद व्यवस्थापन प्राधिकरणको निर्देशन। कांग्रेस संस्थापन इतर समूहले फेरि बोलायो बैठक। लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
9: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
11: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पार्कबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। आजको साझा खबर नुवाकोटको रेडियो चिम्टेश्वरको स्टुडियोबाट प्रसारण गरिरहेका छौं। अब बाँकी खबर।
1: बाढ़ी प्रभावित क्षेत्रमा हालसम्म 37 ट्रक खाद्यान्न तथा किराना सामग्री पठाइएको छ। हेलिकप्टर मार्फत 7 उडान गरी खाद्यान्न तथा किराना सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको छ भने प्रभावित क्षेत्रमा संचार सेट समेत पठाइएको छ। यस्तै नुवाकोटका पेट्रोल पम्प तथा सम्बन्धित आयल स्टोरमा डिजेल 36,000 लिटर, पेट्रोल 24,000 लिटर मौजदात रहेको जनाइएको छ। साथै हेलिकप्टरका लागि 39,000 लिटर हवा इन्धन नुवाकोटमा पठाइएकोमा हाल 14,000 लिटर मौजदात रहेको प्राधिकरण जनाएको छ। प्राधिकरणका अनुसार सम्पर्कविहीन विदेशी नागरिक तथा विदेशमा रहेका नेपाली उपचाररत व्यक्ति र हेलिकप्टरबाट उद्धार गरिएका व्यक्तिहरूको विवरण प्राधिकरणको सामाजिक सञ्जाल तथा वेबसाइट मार्फत हेर्न सकिने व्यवस्था गरिएको छ। यसैबीच राहतहरू भने नुवाकोटमा मात्रै थुप्रिँदा बाढ़ी प्रभावितको पुनर्स्थान

0: सजिएको हुँदाखेरि चाहिँ मार्केटको एक्सेस नभएको कारणले गर्दाखेरिमा त्यसले गर्दा त्यो एउटा थप चुनौती छ खाद्यान्नलाई, किनभने तत्काल चाहिँ रोडसम्म बजारसम्मको एक्सेस नहुने अवस्था भएको हुनाले त्यसलाई चाहिँ अलि लामो समयसम्म खाद्यान्न एउटै ठाउँमा नि पटक पटक जानुपर्ने अवस्था पनि आउन सक्ने भएको कारणले मानिसहरूलाई भने जस्तो अथवा आवश्यक पर्ने मिनिमम कुराहरू पनि पुर्याउन चुनौती चाहिँ छ।
1: यसैबीच युरोपियन युनियन ईयूले रसुवाबाट बाढ़ीबाट प्रभावित समुदायलाई सहयोग गर्न नेपाललाई 20 लाख युरो मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। ईयूले हिजो विज्ञप्ति जारी गरी आपतकालीन अवस्थामा सहायता स्वरूप खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा सरसफाई लगायतका तत्कालीन आवश्यकता पूरा गर्न उक्त रकम सहयोग गरिने जनाएको हो। ईयूबाट सहयोग प्राप्त साझेदार संस्थाहरूले पनि प्रभावित क्षेत्रमा सहयोग उपलब्ध गराउन थालिसकेका छन्। उक्त सहायता यस वर्षको शुरूआतमा नेपालमा विपद पूर्व तयारीका लागि विनियोजन गरिएको करिब 30 लाख युरो मानवीय सहायताको अतिरिक्त हो, विज्ञप्तिमा भनिएको छ। विपदपछि नेपालमा रहेका ईयूका साझेदार संस्थाहरूले पूर्व तयारी अवस्थामा राखिएका आश्रय सामग्री तथा राहत सामग्री वितरण गर्दै तत्काल सहयोग शुरू गरेका थिए।
2: रसुवामा आएको बाढ़ीका कारण त्रिशुली करिडोर अन्तर्गतका विभिन्न जलविद्युत आयोजनाका सुरुङ तथा निर्माण क्षेत्रमा फँसेका सयौं कामदारको 4 दिन बितिसक्दा पनि प्रभावकारी उद्धार हुन सकेको छैन। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका अनुसार विभिन्न आयोजनामा गरी 898 जना सम्पर्कविहीन छन्। तीमध्ये माथिल्लो त्रिशुली 1, माथिल्लो त्रिशुली 3A लाङटाङ र चिलिमे लगायत आयोजनामा सुरुङमा सयौं व्यक्ति फँसेको अनुमान गरिएको छ। माथिल्लो त्रिशुली 1 मात्रै करिब 600 जना सम्पर्कविहीन रहेको र तीमध्ये करिब 400 जना सुरुङभित्र फँसेको हुन सक्ने आयोजनाका प्रमुख कार्यकारी अधिकृत गिरिराज अधिकारीले बताउनु भएको छ। सतहमा रहेका 260 जनाको उद्धार भइसके पनि सुरुङभित्र रहेकाहरूको उद्धार भने शुरू हुन सकेको छैन। त्यस्तै लाङटाङ जलविद्युत आयोजनाको सुरुङमा करिब 25 जना फँसेको अनुमान गरिएको छ। आयोजनामा कार्यरत 60 जना मध्ये 19 जनाको उद्धार भइसकेको भए पनि सुरुङभित्र रहेका व्यक्तिलाई निकाल्न हालसम्म सरकारी तहबाट प्रयास भए पनि सफलता हुन नसकेको प्रबन्धक विजयमान भट्टराईले बताउनु भएको छ। माथिल्लो त्रिशुली ए आयोजनाको सुरुङमा करिब 42 जना कर्मचारी फँसेको अनुमान गरिएको छ। नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिमल सिन्हाका अनुसार उद्धारका लागि 2 एक्सकाभेटर तथा अन्य उपकरण प्रयोग गरी पूर्व एक्सेस टनल

अंकले ओह्रालो लागेको हो। यसरी गिरावट आउनुको कारण रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढ़ी र त्यसले पुर्याएको क्षतिको कारण रहेको छ। साताको पहिलो दिन सोमबार 19.13 अंकको गिरावटसँगै बजारमा 2500

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: पुनः पनि प्राविधिक समस्याका कारण हामी सीआईएनको स्टुडियो काठमाडौँबाटै जोड़िएका छौं। नेपाल चीन सीमा नजिक तिब्बततर्फ पहिरोले थुनिएर बनेको ताल फुटेर पानीको बहाव बढ़न सक्ने अनुमान भइरहेको छ। आज राति पनि नदीको आवाज बढ़ेको भन्ने आधारमा सतर्क रहने सूचना फैलिएको छ। पूर्व सूचनाका स्रोत र प्रविधिमा बलियो बनाउन सके सरकारले काम गर्न सक्ने र जनधनको क्षति कम गर्न सक्ने बताइन्छ। त्यसैले पूर्व सूचना र विपद सम्बन्धी पूर्व तयारीलाई औषधिको रूपमा प्रयोग गर्नुपर्ने विज्ञहरू बताउँछन्। यसै सन्दर्भमा भूगर्भविद प्रकाश चन्द्र घिमिरेसँग हामीले कुराकानी गरेका छौं।
2: पूर्वाधार बिना र हामीले त्यसमा राज्यले लगानी गरेर नागरिकको जीवधनको क्षति कम गर्ने एउटा वृहत कार्यक्रम एउटा दृढ़ कार्यनीति नलिँदासम्म यस्ता घटना भइराख्छन्।
1: अहिलेको यो प्रविधिको समयमा होइन, अब तीव्र प्रविधि छ, एप्सहरू छन्, गुगल अर्थ छ होइन, अनि विभिन्न किसिमका फोरकास्टिङ गर्ने कुराहरू सबै कुराहरूमा चाहिँ अब प्रगति हुँदै गएको छ नि त। तर पनि अब पूर्व सूचनाको कुराहरू थियो, धेरै अध्ययन अनुसन्धानहरू भएका छन्। तर यस्ता घटनाहरू हुँदा चाहिँ मान्छेले एउटा भनौँ न सूचनै नपाएको जस्तो अवस्था आयो नि त,
2: पब्लिकले सूचना नपाएको अवस्था हो छ अहिले पनि। किन यो भइरहेको छ? तबसम्म भइरहेको छ जबसम्म सरकारले, मैले सरकारलाई अनुरोध गर्छु आजका मितिबाट सरकारले यो आवाज सुनोस्, मिडिया मार्फत, यहाँको लोकप्रिय मिडिया मार्फत, सरकारका सम्बन्धित मन्त्रालयका हाम्रा त्यहाँ सल्लाहकारहरू हुनुहुन्छ, विज्ञहरू हुनुहुन्छ, उहाँहरूले सुनेर त्यसको नीति निर्माताहरूलाई उहाँहरूले जानकारी दिनुहोस्, आजै यो निर्णय गर्नुहोस् र यसमा वृहत लगानी गर्नुहोस्, अरू केही गर्नु पर्न, एउटा डेडिकेटेड टिम होस्, त्यो डेडिकेटेड टिममा जियोलोजिस्ट, जियोमर्फोलोजिस्ट, हाइड्रोलोजिस्ट, कम्तीमा पनि नदी विज्ञहरू, पहिरो विज्ञहरू, त्यसपछि हिमताल विज्ञहरूको एउटा प्यानल बनाओस्, एउटा टिम बनाओस्, हामीसँग चाहिँ सेटेलाइट इमेजका हामीलाई पल पलका तस्विरहरू हामीलाई उपलब्ध हुनुपर्छ। यहाँ अहिले हामीले बल्ल यो खोजिसकेपछि कसैले यस्तो हुन सक्छ भनेको छ, कसैले यस्तो हुन सक्छ भनेको छ, अहिले चाहिँ पछिल्लो समयमा यो हिम पहिरो हो भन्ने कुरो धेरैतिरबाट आएको छ सेटेलाइट इमेजको भन्नुहोस्। यद्यपि आजबाट गर्यो भने हामी यसको उपाय भनेको पूर्व सूचना प्रणाली नै हो। रोसवागढी र तिमुरे त अब ती नजिकै भावनाले तिनीहरू रोसवागढीमा धेरै अब जोखिममै भएका ठाउँ भए, तर त्योभन्दा तलका ठाउँको त्यो त रोक्न सकिन्थ्यो।
1: अब जस्तो घर बनाउँदाखेरि, भौतिक पूर्वाधार बनाउँदाखेरि मानिसहरूले अब भनौँ न, तपाईँले अघि पनि भन्नुभयो यो अकल्पनीय होइन, यो त पहिल्यै नै पूर्वानुमान गर्न सक्ने विषय हो नि त, यस्तो हुन सक्छ एक दिन न एक दिन भनेर हो। त्यो कुरालाई चाहिँ ध्यान दिएर नगरपालिकाहरूले नक्सा पास गर्दाखेरि मान्छे व्यक्तिहरूले नै आफ्नो घर बनाउँदाखेरि होइन, अब के कुरामा बढी ध्यान दिनुपर्छ? यहाँले अलिकति संकेत गरिसक्नुभयो, अहिले जुन यो मात्र होइन, सबै कोशीदेखि तपाईँको महाकालीसम्मका सबै जो उत्तरबाट बग्ने नदीहरू छन् सबैमा जोखिम छ।
2: हजुर
1: हजुर।
2: अब यसको एउटा कुरो के छ भन्दाखेरि, हाम्रो नेपालका बस्तीहरू, पहाड़तिरका बस्तीहरू भनेको हाम्रो नदीका किनारमा छन्, किन त्यही ठाउँ हुन्छ, त्यो नदीले बनाएको भू आकृति हो। अब नदीका छेउमा भएका टारहरू भनेका त्यो नदीले नै बनाएको, नदी हिँडेको ठाउँ हो, त्यसपछि नदीको एउटा निरन्तर पानीको एउटा इरोजन गर्दै खियाउँदै जाने एउटा जुन एउटा प्राकृतिक नियम छ, त्यही नियम अन्तर्गत अहिलेको अवस्थामा नदीको बेसिन छ भनौँ, रिभर बेड छ,
1: त्यही बेसिनलाई लिएर राजमार्ग बनाइन्छ, फेरि अर्को जोखिम,
2: त्यही बेसिनमा हामीले हाम्रा बस्तीहरू त्यहीँ गएका छन् होइन। अब सबभन्दा ठुलो कुरो, पब्लिकले, नागरिकले सजिलो कहाँ हुन्छ, सहज जीवनयापन कहाँ हुन्छ, त्यहाँ खोज्छ सबै रूपमा, तर त्यसलाई चाहिँ राज्यले प्लानिङ गर्नुपर्ने हो।
1: बीच प्रकाश चन्द्र घिमिरेको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। साझा खबरको अन्त्यमा प्रमुख खबरका शीर्षकहरू: भोटेको सीमा बाढ़ीको बहाव बढ़ेको आवाज सुनिएको जिल्ला प्रहरी कार्यालयको भनाई, सतर्कता अप्नाउने पूर्व सूचना आएपछि प्रभावित क्षेत्रका नागरिक सुरक्षित स्थानतर्फ, बहाव धेरै नभएकाले आत्तिनुपर्ने अवस्था नभएको माथिल्लो क्षेत्रका नागरिकको जानकारी। बाढ़ीबाट मृत्यु भएका 669 जनाको शव फेला, खोजी कार्य जारी, तादिङ बेसी जाने वैकल्पिक सड़क सञ्चालनमा पैसा राख्ने सेफ फोड्ने 29 जनालाई सशस्त्र प्रहरीद्वारा पक्राउ। पुननिर्माणका लागि पौने 8 खर्ब लाग्ने प्रारम्भिक अनुमान, बाढ़ीपछि स्वास्थ्य संकटको डर, शव र मरेका पशु चौपायाबाट महामारी जन्य रोग फैलिने जोखिम। र नेपालको अस्ट्रेलियाको टप एन्टी 20 सिरिजको यात्रा टुंगियो। हवस् त, प्राविधिक साथी सुनिल राज भारत, रवि रिताल, राजेन्द्र रिजाल सहित साथीहरू सन्तोष गन्धर्व, सुशीला श्रेष्ठ, लीलप्रकाश चन्द, सन्तोषी रावल र म दीपक आचार्य पनि आजको साझा खबरबाट विदा हुन्छौं। हाम्रो दुईतर्फको स्टुडियोको केही प्राविधिक समस्या रहेकोमा हामीलाई क्षमा दिनुहोला। नमस्कार।

0: प्रभात गुरुआमा।
1: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: खै जन्म दर्ता दिनुहोस् त।
8: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
8: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
8: ए, पहिला कसैले भनेन?
1: जन्मेको 35 दिनभित्र स्थायी ठेगानाको वडा कार्यालयमा गएर जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: को भाइ र
12: म दिदी सुन्तली, ढोका खोल्नुहोस् न।
11: के भयो यति राति किन रुदै राखी?
12: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
11: ल भन के भयो।
12: मलाई आज घरमा कोही नभएको मौका छोपेर त्यो तल्लो घरको माइला दाईले म भागेर आएको। दिदी
11: माइला दाईले बस त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया, वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनु हुन्छ कि?
13: ल ल, अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाम्ला।
14: महिला, किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100, बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: यौन हिंसा से बचा जाए और सबकी बचावा जाए। यौन हिंसा सामाजिक अपराध हुए, ऐसन हिंसा पड़ोसी, हित दोस्त और नातेदार से भी हो सकत है। अभिभावक लोग अपने लड़के बच्चन के व्यवहार पे ध्यान देवा चाहे, उन लोगन के चाल चलन बानी व्यवहार में अस्वाभाविक परिवर्तन आई सकत है। ऐसन होए पे तुरंत उन लोगन से बातचीत करा जाए। बच्चा लोगन के कौनो समस्या भये पे मन मिले वाला साथी लोगन से अथवा अभिभावक लोगन से बात करावा जाए।
16: अनुरोध है, लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
17: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
18: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
19: सफलता अनि संघर्षका कथा।
20: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
17: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
21: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8:00

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: नमस्कार। रेडियो लुम्बिनीको दैनिक प्रस्तुति कार्यक्रम आजको सन्दर्भमा प्राविधिक मित्र प्रशान्त गेवालीसँगै बीपी गौतमको हार्दिक स्वागत छ। आजको सन्दर्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 MHz, हाम्रो वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। आजको सन्दर्भमा हामी समसामयिक र जनचासोका विभिन्न विषयहरूमा सरकारवाला र विज्ञहरूसँग कुराकानी गर्छौ।
2: देवदह नगरपालिकामा सामुदायिक शिक्षाको जग बलियो बनाउने उद्देश्यका साथ स्वया महिला स्वावलम्बी संस्थाले गुणस्तरीय शिक्षा परियोजना सञ्चालन गरेको छ। आजको सन्दर्भको आजको श्रृंखलामा हामीले सामुदायिक विद्यालयको शैक्षिक सुधार, शिक्षकको क्षमता अभिवृद्धि र समुदायको सहभागितामा केन्द्रित यस परियोजनाको वास्तविक अवस्था, उपलब्धि र चुनौतीका बारे परियोजना संयोजक प्रकाश भुर्तेलसँग कुराकानी गरेका छौं।
3: अब कुराकानीको प्रारम्भ हामीले चाहिँ एनजीओ र आईएनजीओ के हुन्, यिनीहरूले कसरी काम गर्छन् भन्नेबाट प्रारम्भ गरौं। किन भन्दाखेरि यो स्वया महिला स्वावलम्बी संस्था पनि एउटा चाहिँ एनजीओको रूपमा कार्यरत छ। पहिला चाहिँ एनजीओ र आईएनजीओ र उनीहरूले कसरी काम गर्छन् यसको बारेमा जानकारी गराउनुहोस् न।
4: प्रश्नको लागि र समयको लागि यहाँलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। सर्वप्रथम त अब तपाईँहरूको निमन्त्रणलाई स्वीकार गरेर म अफिसियल रूपमा चाहिँ यहाँ आउने मौका पनि प्राप्त भयो, यसको लागि पनि आभार प्रकट गर्न चाहन्छु। र अब म प्रश्नमा जान चाहन्छु। तपाईँले भन्नुभयो जस्तै एनजीओ के हो, आईएनजीओ के हो र यसले चाहिँ देशमा अथवा देशमा सञ्चालित विभिन्न लोकल लेभलमा चाहिँ कसरी कामहरू चाहिँ गर्छन् भन्ने सन्दर्भमा चाहिँ तपाईँको प्रश्न छ। खास गरी नागरिक पक्षले चाहिँ राज्यमा पहिला सरकार हुन्छ, सरकारपछि चाहिँ निजी क्षेत्र हुन्छ, निजी क्षेत्रपछि सहकारी संस्थाहरू हुन्छन्, त्यसपछि चाहिँ यो गभर्नेन्स सिस्टम चलाउनको लागि चाहिँ एनजीओ आईएनजीओहरू अन्य चाहिँ संघ संस्थाहरू नागरिक समाज मीडिया लगायत विभिन्न चाहिँ संयन्त्रले चाहिँ राज्य व्यवस्था चलेको हुन्छ। सोही अनुसार चाहिँ एनजीओ के हो र आईएनजीओ के हो भन्ने सन्दर्भमा चाहिँ मैले तपाईँलाई केही प्रकाश पार्न चाहन्छु। नागरिक पक्षलाई चाहिँ यो जानकारी कम पनि भएको अवस्था पनि हुनसक्छ। एनजीओ भनेको चाहिँ देशमा सञ्चालित गैर नाफामूलक एउटा नागरिक समाज संयन्त्रसँग सम्बन्धित रहेर चाहिँ काम गर्ने एउटा संस्था हो। यसले चाहिँ अन्तर्राष्ट्रिय परिवेशका चाहिँ विभिन्न एजेन्सीहरूसँग, दात्रो निकायसँग, आईएनजीओसँग चाहिँ प्रोजेक्टहरू ल्याएर विभिन्न खालका चाहिँ देश विकासका, समाज विकासका अनि समाज कल्याणका निम्ति चाहिँ विभिन्न खालका चाहिँ कामहरू गर्दै आएको सन्दर्भ चाहिँ एनजीओको छ। र आईएनजीओ भनेको कस्तो भन्दाखेरि, एनजीओ भनेको चाहिँ देशमा दर्ता भएका विभिन्न खालका चाहिँ संघ संस्थाहरू चाहिँ एनजीओ हुन्, जुन चाहिँ समाज कल्याण परिषद ऐन 2049 अनुसार चाहिँ दर्ता भएर चाहिँ सञ्चालित हुन्छन् भने, आईएनजीओ भने कस्तो भन्दाखेरि कुनै देशमा आफ्नो मेन हेडक्वार्टर बनाएर उनीहरूले चाहिँ विभिन्न देशमा चाहिँ आफ्ना शाखा संस्थाहरू चाहिँ आफ्नो संस्थाको चाहिँ शाखा कार्यालयहरू चाहिँ खोलेर चाहिँ आफ्ना केही एक्टिभिटीहरू चाहिँ डाइरेक्ट रूपमा गर्छन् भने त्यसलाई आईएनजीओ भनिन्छ। आईएनजीओ भनेको अन्तर्राष्ट्रिय परिवेशको संस्था हो, एनजीओ भनेको चाहिँ देशभित्र सञ्चालित देशकै ऐन कानूनमा टेकेर चाहिँ खोल्ने चाहिँ विभिन्न संस्थाहरू हुन् भने, एनजीओको काम भनेको चाहिँ देशभित्रकै समाज कल्याणका विभिन्न चाहिँ आयाममा रहेर कामहरू गर्ने चाहिँ भूमिका हुन्छ भने, आईएनजीओले विश्व परिवेशमा रहेका चाहिँ क्रस कटिङ इस्यू, राइजिङ इस्यूहरूलाई सम्बन्धित रहेर चाहिँ आफ्नो एउटा देशलाई मेन हेडक्वार्टर बनाएर चाहिँ उनीहरूले अन्तर्राष्ट्रिय जगतका विभिन्न मुलुकमा आफ्ना शाखा कार्यालयहरू चाहिँ खोलेर चाहिँ आईएनजीओले काम गर्दै आएको सन्दर्भ छ। र तपाईँलाई मैले एउटा कुरा जोड्न चाहे, अस्ति भर्खर एउटा डाटा प्रकाशन भएको रहेछ नेपाल सरकारबाट, नेपालमा हाल 60,000 भन्दा बढी एनजीओ कार्यरत छन् भने 250 जति चाहिँ आईएनजीओ पनि कार्यरत रहेको अवस्था छ।
3: 60,000 भन्दा प्लस
4: चाहिँ एनजीओ कार्यरत चाहिँ नेपालमा तत्काल अहिले छन्, समाज कल्याण परिषदमा दर्ता भए अनुसार चाहिँ त्यति छन्, तर कति क्रियाशील छन् छैनन् त कामले बताउला, तर चाहिँ दर्ता चाहिँ त्यति छ।
3: अब अहिले चाहिँ एनजीओ आईएनजीओहरू अब अहिले त संघीय सरकार छ, प्रदेश सरकार छ, स्थानीय सरकार छ, संघीय संरचनाको माग गइसकेपछि यिनीहरू को मात रहेर चाहिँ काम गर्छन्?
4: यस्तो हुन्छ, एनजीओले काम गर्ने भनेको सर्वप्रथम त एउटा संस्था दर्ता गर्नको लागि समाज कल्याण परिषदमा गएर समाज कल्याण परिषद ऐन 2049 अनुसार चाहिँ यी एनजीओ संस्थाहरू चाहिँ न्यूनतम 7 सदस्यीय तदर्थ समितिको निर्णयबाट चाहिँ एउटा एनजीओ दर्ता हुन्छ। त्यो एनजीओ दर्ता भइसकेपछि के हुन्छ भन्दाखेरि उसले आफूले आफ्नो क्षेत्रलाई कार्यक्षेत्र बनाएर चाहिँ खास गरी लोकल लेभलमा यसले चाहिँ काम गर्ने भनेको अहिले संघीयताको कारण भइसकेपछि देशमा संघीयता भित्रिसकेपछि र संघीयताको चाहिँ पुनर्वहाली देशले गरिसकेपछि चाहिँ पहिला जीविस थियो होला गाविस थियो होला त्यो मार्फतमा चाहिँ एनजीओले कामहरू गर्दै आएको अवस्था थियो भने अहिले चाहिँ यो संघीयताको चाहिँ आगमन देशमा भइसकेपछि चाहिँ एनजीओको काम भनेको चाहिँ खास गरी समाज कल्याण परिषदमा चाहिँ दर्ता हुने, त्यसपछि प्रोजेक्ट प्रपोजल त तयार पारेर चाहिँ बाहिर अन्तर्राष्ट्रिय जगतमा पठाउने र अन्तर्राष्ट्रिय दात्री निकायबाट आईएनजीओ मार्फत चाहिँ त्यो बजेट एलोकेसन भइसकेपछि आफूले चाहिँ बजेट रिसिभ गरेर आफूले कुनै एउटा कार्यक्षेत्रको चाहिँ म्युनिसिपालिटी अथवा एउटा नगरपालिका गाउँपालिका चाहिँ तय गरेर चाहिँ त्यहाँ चाहिँ यसले कामहरू गर्छ। खास गरी एनजीओले गर्ने भनेको नागरिक समाजसँग गएर हो, तलका भूमि मान्छेसँग गएर हो, भनेको नागरिक समाजको तहबाट चाहिँ एनजीओले काम गर्ने भएको कारणले गर्दाखेरि चाहिँ एनजीओ खास गरी लोकल लेभलको चाहिँ सुपरभिजनमा रहेर चाहिँ कामहरू गरिरहेको अवस्था छ।
3: अब एनजीओहरू काम गर्नलाई स्वायत्त हुन्छन् वा स्थानीय सरकारको एउटा चाहिँ अवयवको रूपमा काम गर्छन्?
4: यस्तो हुन्छ, कस्तो हुन्छ, शासन संयन्त्र सञ्चालन गर्ने क्रममा चाहिँ शासन राज्यले मात्रै सञ्चालन गरेर हुँदैन, त्यसमा चाहिँ शासन चलाउनको लागि हामी त संघीयता संघीय राज्य प्रणालीमा छौं भनेपछि शासन सञ्चालन गर्नको लागि चाहिँ एनजीओ आफै स्वायत्त चाहिँ हुँदैन। किन हुँदैन भन्दाखेरि फरेन एड आइसकेपछि विदेशी पैसा विदेशी पुँजी भित्रिएर चाहिँ एनजीओले काम गर्दै गर्दाखेरि चाहिँ एनजीओ आफैमा स्वायत्त हुन सक्दैन, यसले चाहिँ देशमा रहेका नियम कानूनलाई टेकेर नियम उल्लंघन नगरेर नियमको सीमाभित्र रहेर चाहिँ यसले कामहरू गर्नुपर्ने हुन्छ। म तपाईँलाई एउटा उदाहरणसित भन्न चाहन्छु, एउटा एनजीओले काम गर्न सर्वप्रथम त एनजीओ दर्ता हुनुपर्छ, समाज कल्याण परिषद ऐन 2049 अनुसार अथवा संस्था दर्ता ऐन 2034 अनुसार चाहिँ दर्ता हुनुपर्छ। त्यो दर्ता भइसकेपछि उसले चाहिँ आफूले काम गर्ने थिम के हो त, कुन क्षेत्रमा काम गर्ने, उसले कुन पालिका रोज्ने हो, कहाँ गएर काम गर्ने भन्छ भन्ने सन्दर्भमा चाहिँ उसले सर्वप्रथम एउटा प्रपोजल तयार गर्छ, मैले यो क्षेत्रमा चाहिँ यो विषयमा काम गर्दैछु भनेर उसले सर्वप्रथम एउटा प्रपोजल तयार गर्नुपर्ने हुन्छ। त्यो प्रपोजल तयार गरिसकेपछि उसले आफ्नो साझेदारी पार्टनरसिप संस्थालाई चाहिँ बाहिर आईएनजीओलाई चाहिँ आफ्नो प्रपोजल पेश गर्छ। प्रपोजल पेश गरेपछि त्यो बजेट वहाँबाट चाहिँ आफ्नो थिम उसको उद्देश्य र आफ्नो उद्देश्य मिट गर्यो भने चाहिँ बल्ल त्यो पैसा एलोकेसन भएर बाहिरबाट आउँछ अनि यहाँ एउटा आफ्नो फाइनान्सियल ब्याङ्किङ च्यानल निर्माण गर्नुपर्छ, पैसा कहाँ आउने त, कुन वाणिज्य ब्याङ्कमा आउने, त्यो च्यानल निर्माण गर्नु पर्यो, अनि त्यो गरिसकेपछि फेरि पनि लोकल लेभलसँग कुन नगरपालिका गाउँपालिकासँग काम गर्ने उहाँ चाहिँ उसले अनुमति स्वीकृति पत्र लिनु पर्यो अनि मात्रै चाहिँ उसले आफ्नो प्रोजेक्टका कामहरू आफ्नो एनजीओका कामहरू आफ्ना संस्थाका कामहरू चाहिँ चलायमान तरिकाले चाहिँ गर्न पाउँछ।
3: अब अलिक फरक प्रसंग, सैया महिला स्वावलम्बी संस्था जसलाई एसएमएसएस देवदह छोटकरीमा भनिन्छ, यो कस्तो संस्था हो र यसको स्थापना लगायत यसको परिचय छोटकरीमा गराउनुहोस् न?
4: यस्तो छ, सैया महिला सहमति संस्था देवदह नगरपालिकामा अवस्थित एउटा गैर सरकारी संस्था हो, एकदमै एक्टिभ खालको गैर सरकारी संस्था हो, एनजीओ हो। यो एनजीओले 2068 सालबाट समाज कल्याण परिषदमा दर्ता भई आफ्ना एक्टिभिटीहरू काम गर्दै आएको छ। खास गरी यो सैया महिला स्वावलम्बी संस्थाले देवदह नगरपालिकालाई मात्रै आफ्नो कार्यक्षेत्र बनाएर यसले शिक्षा स्वास्थ्य लघु उद्यमशीलता अनि अरू युवा उद्यमशीलताका कामहरू किशोर किशोरी कार्यक्रमहरू अनि महिला उद्यमशीलताका कामहरू भूमि अधिकार ऐनका कुराहरू यस्ता विषयमा चाहिँ यसले कामहरू गर्दै आएको छ। खास गरी म संस्थाले विभिन्न आयाममा काम गरे तापनि म चाहिँ गुणस्तरीय शिक्षा प्रोजेक्टको प्रोजेक्ट कोअर्डिनेटर भएको नाताले चाहिँ काम गर्छु। खास गरी हामीले चाहिँ गुणस्तरीय शिक्षा प्रोजेक्ट सञ्चालन गरेर चाहिँ देवदह नगरपालिकामा रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा चाहिँ हामीले कामहरू गर्छौं। त्यो मात्रै नभइकन देवदह नगरपालिकाभित्रको नगर शिक्षा देवदह नगरपालिकाभित्रका सबै चाहिँ वडा कार्यालयहरू र त्यहाँ रहेको चाहिँ पब्लिक क्याम्पस हुन् आदर्श बहुमुखी क्याम्पसमा पनि हामीले कामहरू गर्छौं। खास गरी देवदह नगरपालिकाभित्र रहेका सम्पूर्ण चाहिँ सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षा प्रमोट गर्नका लागि चाहिँ हामीले कामहरू गर्छौं।
3: अब तपाईँले अघि भन्नुभयो एनजीओहरूले चाहिँ आईएनजीओहरूसँग समन्वयमा काम गर्छन् भन्नुभयो, यो संस्थाले चाहिँ अन्तर्राष्ट्रिय कुन दात्री निकाय वा संस्थाको कोर्डिनेसनमा चाहिँ यो कामहरू गरिरहेको छ फन्डिङको कुराहरू
4: यस्तो छ यो एनजीओ भइसकेपछि यसले एउटा मात्रै आफ्नो दात्रो निकायमा डिपेन्ड रहने त्यसलाई मात्रै भर पर्ने कुराहरू हुँदैन किन हुँदैन भन्दाखेरि हाम्रा डोनर पार्टनर साझेदारी संस्था आईएनजीओको लिङ्क चाहिँ च्यानल अलि डिफ्रेन्ट पनि हुन्छ विभिन्न हुन्छन् किनभने एउटा संस्थामा एउटा मात्रै प्रोजेक्ट रहँदैन त्यहाँ धेरै खालका प्रोजेक्टहरू हुन्छन् अनि मैले मेरै प्रसङ्ग जोड्न चाहन्छु हामीले खास गरी अहिले तत्काल काम गरिरहेका चाहिँ सातवटा प्रोजेक्टभित्रमा अमेरिकन प्रोजेक्टहरू पनि छन् र बढी विशेष गरी चाहिँ डेनमार्कको परराष्ट्र मन्त्रालयबाट चाहिँ फन्डिङ भएर आएका चाहिँ डेनिस प्रोजेक्टहरू चाहिँ डेनिस आईएनजीओसँग चाहिँ लिङ्किङ भएर चाहिँ काम गरेका प्रोजेक्टहरू सञ्चालित छन् मैले काम गरेको प्रोजेक्ट पनि त्यही गुणस्तरीय शिक्षाको प्रोजेक्ट चाहिँ डेनमार्कको परराष्ट्र मन्त्रालयबाट फन्डिङ भएको र स्कुल लाइफ इन नेपाल डेनमार्कको चाहिँ हाम्रो साझेदारी पार्टनरसिप अर्गनाइजेसन आईएनजीओ मार्फत चाहिँ हामी टाइअप भएर चाहिँ काम गरेको अवस्था छ
3: अक्सर एनजीओहरू अब विदेशी फण्डमै चल्छन् भन्ने कुरा त तपाईँले भनिहाल्नुभयो विदेशी फण्डमा चलेपछि विदेशीहरूकै स्वार्थ अनुसार पनि काम गर्छन् भन्ने चाहिँ धेरै त्यो आरोप लाग्ने गर्छ वास्तविकता चाहिँ के हो
4: यस्तो हुन्छ तपाईँले भन्नुभयो जस्तै कुराहरू हामी मिडियामा छौँ मिडियामा भइसकेपछि यसलाई चाहिँ सोझो कुरा गर्नुपर्छ एनजीओ आईएनजीओको राष्ट्रिय परिवेशलाई अलिकति केलाउँदाखेरि चाहिँ मैले बुझे अनुसार चाहिँ यो अन्तर्राष्ट्रिय नीति अन्तर्राष्ट्रिय दात्रो निकायको आईएनजीओको चाहिँ काम गर्ने क्रममा चाहिँ आफ्नो अलिकति बोला बोला अनि नीति हस्तक्षेप त गर्न खोज्ने खालको माहौल त छ पनि यो यसलाई छैन भन्न तपाईँ मैले मिल्दैन त्यो बाहिरी राष्ट्रले तपाईँलाई बजेट दिँदैछ पुँजी दिँदैछ सित्तैमा तपाईँलाई अनुदान त्यत्रो अरबौं खरबौं करोड़ौं पैसा चाहिँ तपाईँलाई लगानी गर्दैछ भनेपछि उसले आफ्नो निजी स्वार्थ बिना चाहिँ उसले गर्दैन त्यो यथार्थ कुरा हो तैपनि हामीले काम गर्दै गर्दा उसको उद्देश्य र हाम्रो उद्देश्य मिट भयो भने र हामीले खोजेको चीज र उसले दिएको चीजमा चाहिँ संगम मिल्यो भने चाहिँ काम गर्न सहज हुन्छ तपाईँले भन्नुभयो जस्तै एनजीओ आईएनजीओको नाममा वैदेशिक सहायता वैदेशिक अनुदानले विभिन्न नकारात्मक प्रभाव पारेको हाम्रो नीति हस्तक्षेप गरेको काममा बाँझो बनाएको त्यस्ता खालका चाहिँ अवस्थाहरू पनि देखिन्छन् तर मैले एनजीओको यात्रा प्रवेश गर्दै गर्दा आईएनजीओ एनजीओसँग चाहिँ कोलाबोरेसन भएर आफ्नो काम जिम्मेवारी सम्हाल्दै गर्दाखेरि चाहिँ मलाई लाग्छ मैले सञ्चालन गरेको मैले ह्यान्डल गरेको यो प्रोजेक्टमा चाहिँ त्यस्तो खालको बाधा अडचन छैन किनभने गुणस्तरीय शिक्षा प्रमोट गर्नका लागि देवदह नगरपालिकालाई आफ्नो कार्यक्षेत्र बनाएर यसले विभिन्न खालका चाहिँ लगानीहरू गर्दै आइरहेको अवस्थामा चाहिँ यसले नितान्त देवदह नगरपालिकाका सम्पूर्ण पब्लिक विद्यालयको चाहिँ गुणस्तर वृद्धि गर्न का लागि कामहरू गर्दै आएको छ त्यसले त्यहाँ टिचर ट्रेनिङका कुरा एसएमसीपीटी मोबिलाइजेसनका कुरा हेड टिचर ट्रेनिङका कुरा चाइल्ड क्लब मोबिलाइजेसनका कुरा प्यारेन्टिङ एजुकेसनका कुरा लगायत विद्यालय सेवा क्षेत्र त्यो क्याचमेन्ट एरियाभित्र रहेका चाहिँ क्षेत्रलाई चाहिँ यो शिक्षासँग जोड्ने काममा चाहिँ यसले एकदमै सकारात्मक खालका कामहरू गर्दै आएको छ यसको थिम
3: राख्नु तपाईँले भन्न खोजेको फन्डिङ संस्थाको र यो संस्थाको चाहिँ स्वार्थ चाहिँ मिलेको छ
4: अब कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भन्छन् नि त्यो स्वार्थ चाहिँ हाम्रो पोजिटिभ छ मिलेको छ र यो संस्थाको स्वार्थ बाहिरी आईएनजीको स्वार्थ मिल्थेन भने यसले काम पनि निरन्तर गर्न पाउँदैन थियो होला किनभने 2068 सालबाट हामीलाई स्कुल लाइफ इन नेपाल डेनमार्कले विभिन्न सेक्टरमा चाहिँ हामीलाई सहयोग गर्दै आइरहेको अवस्था छ उसले चाहिँ लगानी गर्दै आइरहेको छ हामीसँग चाहिँ ऊ लगानीमा एक्सप्रेस बनेको अवस्था छ त्यो हुँदाखेरि चाहिँ जो थिम राम्रो छ मिलेको छ देवदह नगरपालिकाको नागरिक समाज त्यहाँको शैक्षिक अगुवालाई चाहिँ यो जानकारी स्पष्ट छ
3: प्रकाश सर यो तपाईँहरूको संस्थाले देवदह नगरपालिकामा केन्द्रित रहेर गुणस्तरीय शिक्षाका बारेमा परियोजना सञ्चालन गरिरहेको छ अब त्यो देवदह नगरपालिकामा यो प्रोजेक्ट लन्च गर्नुपर्ने कारण आवश्यकता कसरी महसुस भयो र देवदह बाहेकका अरू पालिकाहरूमा पनि गर्न सक्ने सम्भावनाहरू चाहिँ कतिको छन्
4: यस्तो छ यसलाई के भन्न चाहन्छु भन्दाखेरि मैले देवदह नगरपालिका नै यो आईएनजीओले किन रोज्यो भन्ने कुरा छ होइन देवदह नगरपालिका नै यसले रोज्नुको कारण भने के रहेछ भन्दाखेरि यो एनजीओले पार्टनरसिप सुरुमा गरेको चाहिँ स्कुल लाइफ नेपाल डेनमार्कसँग रहेछ उसले त्यो आईएनजीओले एकदमै पत्याउँदै आएको अवस्था देवदा नगरपालिकालाई कार्यक्षेत्र बनाउन र यो पार्टनर अर्गनाइजेसनको राइजिङ पनि त्यो देवदा म्युनिसिपालिटीभित्र भएको कारणले गर्दाखेरि चाहिँ यो रहेछ। अनि यसले पहिला शुरूआती चरणमा चाहिँ यसले यो सीमान्तकृत वर्गको उत्थान, महिला उद्यमशीलता, महिला बालबालिका किशोर किशोरीको चाहिँ उत्थानमा चाहिँ विभिन्न कामहरू गर्दै आएको रहेछ। पछिल्लो समय 2075 यता कोविड पछाडिको टाइमबाट यता चाहिँ यसले देवदा नगरपालिकालाई नै आफ्नो कार्यक्षेत्र, प्राइम कार्यक्षेत्र बनाएर चाहिँ ठूलो मेगा प्रोजेक्ट चाहिँ, शिक्षाको मेगा प्रोजेक्ट चाहिँ दियो, सञ्चालन गर्यो। भनेपछि यसले पहिला सुरुवात चरणमा चाहिँ सानसाना प्रोजेक्ट गर्दै आएको थियो, यसको इतिहासमै सबैभन्दा ठूलो प्रोजेक्ट यही मैले चलाएको, म कार्यरत रहेको प्रोजेक्ट हो र यसले चाहिँ आफ्नो पार्टनर अर्गनाइजेसनलाई बढी बिलिभ गरेर यसलाई नै पत्याएर यसलाई चाहिँ बल्ल बढाउँदै गएको अवस्था छ। जसमा लाग्छ यो मात्रै होइन कि अब टिम कोअर्डिनेशन, टिम काउन्सिलिङ र पार्टनरशिप एग्रीमेन्टबाट चाहिँ अब जिल्ला स्तरीय ठूलो शिक्षाकै मेगा प्रोजेक्ट हाल्ने कि, रूपन्देही जिल्लालाई नै अब कार्यक्षेत्र बनाउने कि, रूपन्देही जिल्लाभित्र अवस्थित सम्पूर्ण पालिकाहरूलाई आफ्नो चाहिँ प्राइम कार्यक्षेत्र बनाएर जाने कि भन्ने चाहिँ कार्ययोजना पनि अगाडि होमवर्क चाहिँ भइरहेको अवस्था पनि छ।
3: परियोजनाको संयोजकको हैसियतले तपाईँ त अब देवदहका हरेक सामुदायिक स्कूलमा पुग्नुभएकै छ, त्यहाँसम्म पुगिरहँदाखेरि चाहिँ देवदहका सामुदायिक विद्यालयको अवस्थालाई कसरी मूल्यांकन गर्नुभएको छ?
4: यस्तो छ, अब देवदह नगरपालिका आफैमा एउटा भाइब्रेन्ट म्युनिसिपालिटी हो। देवदह नगरपालिकाको भौगोलिक बनावट भन्छु म तपाईँलाई, म त्यो भिजिट गर्दाखेरि थाहा हुन्छ, देवदह नगरपालिकाको जियोग्राफिकल स्ट्रक्चर यस्तो राम्रो छ कि तपाईँको त्यहाँ पहाड़ी टेस्ट पनि छ, तपाईँको महेन्द्र राजमार्गले काटेको चाहिँ एकदम सिटीको राम्रो एरिया पनि छ, अलिकति तल जानुभयो भने तपाईँ तराईको गाउँ पनि पाउनुहुन्छ, अलि तल झर्नुहोस् तपाईँ भित्री मधेस जस्तै एकदमै मधेसको कम्युनिटी पनि पाउनुहुन्छ। भनेपछि तीन चार प्रकारको चाहिँ सोसाइटीले बिलोङ देवद नगरपालिकामा गर्छ। त्यहाँको त्यो विविधता हुनु भनेको त्यहाँ भाषिक विविधता छ होइन, जातीय विविधता छ, शैक्षिक विविधता छ, संस्कृति लगायत विभिन्न विविधताका आयाम चाहिँ त्यहाँ भेटिन्छ। त्यहाँ पहाड़ी मूलको मान्छे पनि छ, हिमाली मूलको पनि झर बसेका छ र तराई मूलको त्यहीँको ओरिजिन पनि त्यहीँ छ। भनेपछि त्यस्तो खालको स्ट्रक्चर त्यहाँ छ र तपाईँले जोड्न खोज्नुभएको विषयलाई मैले कोट्याउन चाहन्छु। अब त्यहाँको शैक्षिक वातावरणमा नि भिन्नता पाइन्छ। अब माथितर्फ चलेका अलिकति पहाड़ी एरियामा चलेका विद्यालयको आफ्नै विशेषता छ र बजार एरियामा चाहिँ त्यो बोर्डिङसँग निजी क्षेत्रबाट संस्थागत विद्यालयहरू सञ्चालित जति पनि छन् ती विद्यालयको चाहिँ र यता सरकारी विद्यालय कम्पिटिसन ज्यादा छ। अलिक तल झरेपछि मधेस अलिकति तराई क्षेत्रमा चाहिँ त्यहाँको आफ्नै ओरिजिन छ, त्यहाँका बालबच्चाका आफ्नै पीड़ा छन्, त्यहाँको शैक्षिक अवस्था आफ्नै खालको छ। भनेपछि सबैमा समतामूलक न्याय र एकदम बराबरी शैक्षिक अवस्था चाहिँ देवदह नगरपालिकाभित्र छैन र तल दक्षिण बेल्टका विद्यालयको अवस्था आफ्नै खालको छ र बीच खालका यो जुन खैरनी साइडका विद्यालयहरूको चाहिँ कम्पिटिसन नै क्षेत्रका विद्यालयसँग चाहिँ आफ्नै छ भने माथिका केही प्राइमेरी विद्यालयको अवस्था पनि आफ्नै खालको छ। त्यो विविधतायुक्त शैक्षिक अवस्था चाहिँ देवदह नगरपालिकाभित्र छ।
3: अब गुणस्तरीय शिक्षाको लागि काम गर्दै हुनुहुन्छ, अब त्यो गर्दाखेरि चाहिँ गुणस्तरीय शिक्षाका सूचकहरू पनि तय गर्नुभएको छ होला, अब कसलाई गुणस्तरीय शिक्षा भन्ने, कस्तो अवस्थालाई मान्ने, त्यसको बारेमा पनि अलिकति प्रकाश पार्दिनुहोस्।
4: यस्तो छ, अब हाम्रो नेपालको शैक्षिक गुणस्तरलाई हेर्दाखेरि चाहिँ हामीले A4 साइजको पेपरमा बच्चाको आएको रिजल्टलाई नै हामीले वाहवाही मान्ने अवस्था छ। तर हामीले काम गरेको थिम, प्रोजेक्टको थिमले के भन्छ भन्दाखेरि तिमी रिजल्ट ओरिएन्टेड नजाऊ, तिमी मार्क्स ओरिएन्टेड नजाऊ, तिमी मार्क्सिट बेसमा नजाऊ, तिमी चाहिँ लर्निङ एचिभमेन्ट नजाऊ, बच्चाले के सिक्यो, बच्चाले कति ल्यायो भन्दा पनि बच्चाले के सिक्यो भन्नेमा जाऊ। बच्चा चाहिँ बच्चालाई व्यावहारिक शिक्षा सिकाऊ, बच्चालाई मोडर्न शिक्षा सिकाऊ, तिमीले बच्चालाई A4 साइजको पेपरमा आउने मार्क्समा केन्द्रित नगर भन्छ। तपाईँले भन्नुभयो यस्तै गुणस्तरीय शिक्षाको मापन चाहिँ अब आफैमा देवदा नगरपालिकाको नगर शिक्षा शाखाले गरेका कामहरू आफ्नै छन्, प्राइम आफ्नै काम छन्, त्यो नगर शिक्षा नगर सरकारले गरेका आफ्नै कामहरू मजाले छन् तैपनि हामीले इन्डिकेट गरेका कुरामा चाहिँ के पर्छन् भन्दाखेरि सुरुमा त हामीले प्रोजेक्टलाई लन्च गर्नुभन्दा अगाडि चाहिँ हामीले त्यहाँको सर्ट एनालाइसिस गर्छौँ के छ त कस्तो छ त अवस्था अनि त्यहाँको चाहिँ विद्यार्थीको त्यो लर्निङ एचिभमेन्ट कस्तो छ टिचर मोबिलाइजको अवस्था कस्तो छ र त्यहाँको रिजल्ट कस्तो आइरहेछ बच्चाले के सिकिरहेको छ भन्ने चाहिँ त्यो प्रोजेक्ट लन्च गर्नुभन्दा अगाडि नै हामीले सुपरभिजन गरेका हुन्छौँ त्यहाँ चाहिँ हामीले त्यो सर्वे गरेका हुन्छौँ त्यो सर्वेले दिएको डाटा भनेको चाहिँ एकदमै तल्लो भनौँ न एकदम तलको चाहिँ डाटा थियो अब त्यो रियल डाटा त्यस्तो पाइएको थियो भने अब हामीले त्यसको वृद्धि गर्नका लागि चाहिँ हामीले टिचर ट्रेनिङका कामहरू गर्ने अनि स्टुडेन्टको चाइल्ड क्लब मोबिलाइजेसनका कामहरू गर्ने त्यसपछि चाहिँ हेड टिचर मोबिलाइजेसनका कामहरू गर्ने हेड टिचरको लिडरसिप डेभलपमेन्टका कामहरू गर्ने गर्दै आएका छौँ र हामीले चाहिँ अहिलेको रिजल्टको अवस्था कस्तो छ आगामी समयमा चाहिँ यो के अरे एकाडेमिक इयरपछि यसको रिजल्ट कस्तो आउँछ भन्दाखेरि चाहिँ आफ्नै खालका चाहिँ विद्यार्थीको लर्निङ एचिभमेन्ट कस्तो भयो टिचरहरूको सक्रियता कस्तो भयो कुन टिचरको भूमिका कस्तो भयो अनि कुन विद्यालयले कस्तो प्रोग्रेस गर्यो अनि विद्यालयभित्र चाहिँ पठन पाठनको सिलसिलामा चाहिँ कस्ता खालका चाहिँ मेथडहरू प्रयोग गरेर चाहिँ पढाइयो भन्ने सम्बन्धमा विभिन्न खालका चाहिँ प्रोजेक्टको थिमभित्र रहेर आफ्नै खालका इन्डिकेटर निर्माण गरेर चाहिँ गुणस्तरका लागि चाहिँ हामीले म्यापिङका कामहरू चाहिँ गर्दै आएका छौँ।
3: सर, गुणस्तरीय शिक्षाका लागि मुख्य बाधक चाहिँ के पाउनुभयो?
4: यस्तो छ, गुणस्तरीय देवद नगरपालिकै हकमा कुराकानी गर्नु आफूले गरेका काममै थाहा हुन्छ धेरै कुरा, त्यही नै बेसलाइन अन्त पनि हुन सक्छ। मुख्य बाधकको विषयवस्तु भनेको चाहिँ के पाइयो भन्दाखेरि पब्लिक स्कूलमा प्यारेन्ट्सले गार्जेनले बिलिभ नै नगरेको अवस्था छ। पहिलो त त्यो चाहे जेसुकै होस् तपाईँले तपाईँलाई म यति कुरा भन्न चाहन्छु, तपाईँ निजी क्षेत्रका बोर्डिङहरू हेर्न जानुहोस् देवदह नगरपालिकामै या अन्य क्षेत्रमा पनि, यो रियल तथ्य हो, हेर्न जानुहोस् त्यहाँ चाहिँ बोर्डिङको जुन भौतिक स्ट्रक्चर छ, बोर्डिङको चाहिँ जति पनि फिजिकल इन्फ्रास्ट्रक्चरको विकास छ त्योभन्दा कति राम्रो त हाम्रा पब्लिक विद्यालयमै छ। त्यो हुँदाखेरि एउटा गार्जेनको एउटा बिलिभ, एउटा सरकारी विद्यालयप्रति चाहिँ गार्जेनको बिलिभ कम छ, त्यही अब यो शिक्षक सेवा आयोग फाइट गरेर आएका चाहिँ शिक्षकहरूको चाहिँ उपस्थिति त्यही विद्यालयमा चाहिँ सक्षम अब्बल शिक्षकको त्यही हुनुहुन्छ, बोर्डिङमा भन्दा सक्षम शिक्षकहरू चाहिँ पब्लिक विद्यालयमै छन्, तर गार्जेनको बिलिभ राम्रो नभएको अलिकति, अनि त्यसपछि समाजले पनि अब सरकारी विद्यालयहरूलाई चाहिँ अलिकति हेयरको दृष्टिकोणले हेरेको त्यो एउटा ताजा अवस्था भयो। अर्को कुरा, राज्य संयन्त्रले अथवा नगर सरकारले या स्थानीय सरकारहरूले चाहिँ आफ्नो शैक्षिक विकासका लागि चाहिँ अलिकति आधुनिक खालका चाहिँ कामहरू गर्दै नआएको अवस्था पनि छ। च्यालेन्जका कुरा गर्दाखेरि त अब गरिबी असमानता होइन, अनि त्यसपछि गुणस्तरीय शिक्षाप्रतिको चाहिँ बोध मूल्य अलिकति बुझाइ कमजोर हुनु, अनि प्यारेन्टिङ एजुकेसन चाहिँ कमजोर भएको अवस्था, समाजमा चाहिँ नागरिक समाजको भूमिका नि अलिकति घट्दै गएको अवस्था, हामीले सरकारी क्षेत्रलाई नि उकास्नुपर्छ भन्ने मान्यतामा चाहिँ विश्वास कम भएको अवस्था लगायत यस्ता यस्तै कारण हुन् जस्तो लाग्छ।
3: अब यो संस्थाले चाहिँ गुणस्तरीय शिक्षाका लागि हार्डवेयर सफ्टवेयर दुईतिर काम गरेको छ या सत्यको मात्रै काम गर्छ?
4: यस्तो हुन्छ, तपाईँलाई यो पनि मैले प्रकाश पार्न चाहन्छु, जति पनि नेपालमा काम गर्ने एनजीओ आईएनजीओहरू छन् त्यस्ता खालका सबै एनजीओ आईएनजीओहरूले काम गर्ने मलाई लाग्छ 80-90% चाहिँ सबैले सफ्टवेयर बेसमै काम गर्छन्, किनभने फरेन एडबाट बाहिरबाट आउने पैसाको त्यो प्रोजेक्ट प्रपोजलको डिजाइनै पुरै सफ्टवेयर बेसमा हुन्छ, हार्डवेयर बेसमा हुँदैन। अब हार्डवेयर बेसमा हामीले कामहरू गर्दैनौँ, तैपनि हामीले यो धेरै विद्यालयले रिक्वेस्ट गरेको कारणले गर्दा हामीलाई क्यान्टिन बनाइदिनु, हामीलाई यति भवन बनाइन पुरू
3: भनेपछि सामुदायिक विद्यालयहरू त अब भौतिक पूर्वाधारमै अब उनीहरू कमजोर छन् भन्ने कुराको महसुस गर्नुभएको छ, उनीहरूको माग अनुसार पनि त्यो देखिन्छ,
4: त्यो खास गरी त्यो पनि देखिन्छ। तर के छ भन्दाखेरि बिपी सर, यो देवदह नगरपालिकाभित्र एउटा नगर शिक्षाको डाटा अनुसार चाहिँ वार्षिक रूपमा 1000 विद्यार्थी चाहिँ सरकारीबाट चाहिँ अन्यन्त्र गएको अवस्था छ, भनेपछि तपाईँले बुझ्नुहोस् कि देवदह नगरपालिकाभित्रको 1000 विद्यार्थी वार्षिक रूपमा ड्रप आउट भएको छ, भनेको बाहिरिएको छ,
3: सामुदायिक
4: विद्यालयबाट बाहिरिएको अवस्था छ। अब भौतिक निर्माणलाई खोज्ने कि विद्यार्थी बटुल्न खोज्ने भन्ने चाहिँ एउटा चुनौती चाहिँ त्यो सरकारी विद्यालयलाई चाहिँ ताजा छ। अनि धेरै प्राइमरी विद्यालय त मर्जरमा नि गएको अवस्था छ अहिले होइन.
3: कति विद्यालय छन् त्यहाँ चाहिँ, कति विद्यार्थी छन् त्यो पनि केही डेटाहरू छ?
4: डाटा छ, यस्तो छ, देवदा नगरपालिकाभित्र मलाई लाग्छ टोटल चाहिँ यो संस्थागत विद्यालय र सार्वजनिक विद्यालय यो सरकारी विद्यालयमा गरेर चाहिँ 21,000-22,000 रेसियोमा चाहिँ विद्यार्थी त्यहाँ पढ्छन्. देवदा नगरपालिकाभित्र 21,000-22,000 बीचमा पढ्छन् र सार्वजनिक क्षेत्र यो सरकारी क्षेत्रले चाहिँ सरकारी विद्यालयले चाहिँ लगभग त्यहाँको डाटाको मलाई लाग्छ 10-12,000 विद्यार्थीहरू चाहिँ सरकारी विद्यालयमा पढ्नुपर्छ. र अब त्यहाँ हेर्दै गर्दा 400-500 बीचमा चाहिँ सरकारी शिक्षकहरू चाहिँ कार्यरत हुनुहुन्छ. देवदा नगरपालिकामा चाहिँ हामीले प्रोजेक्ट लन्च गर्दा 30 सामुदायिक विद्यालय थिए, त्यसपछि 29 झर्यो र पुनः 6 मर्ज भएर चाहिँ पुनः अहिले चाहिँ 24 विद्यालय चाहिँ देवदा नगरपालिकामा रहेको अवस्था चाहिँ ताजा छ.
3: भनेपछि त सामुदायिक विद्यालयहरूमा तपाईँले भनेअनुसार त विद्यार्थीहरू चाहिँ घट्दै गइरहेको थियो.
4: देवदा नगरपालिकामा एकदमै घटेको अवस्था छ. मैले त अब तपाईँलाई यो तराईको नगरपालिका भएको कारणले गर्दा, सिटीको नगरपालिका भएको कारणले गर्दा, तिलोत्तमाको छिमेकी नगरपालिका भएको कारणले गर्दाखेरि त्यहाँको रेसीको त्यहाँको अवस्था त्यहाँको सामुदायिक अवस्थाको चाहिँ चित्रण गर्दाखेरि चाहिँ यस्तो खालको भयावह स्थिति छ भनिसकेपछि अब हामीले ग्रामीण भेगका पहाडी भेगका कुराकानी गर्दाखेरि त्यहाँ त डरलाग्दो अवस्था छ सर.
3: अब यो कार्यक्रम गुणस्तरीय शिक्षाको कार्यक्रम प्रोजेक्ट लन्च गर्दै गर्दाखेरि चाहिँ स्टेक होल्डर ग्रुपमा समुदाय विद्यालय सबैभन्दा महत्वपूर्ण कुरा त नगरपालिका रह्यो, उहाँहरूको समन्वय उहाँहरूको सक्रियता कतिको पाउनु भएको छ?
4: यस्तो छ, एकदमै राम्रो छ. यसमा म तपाईँलाई थोरै जोड्न पनि चाहन्छु. यो गुणस्तरीय शिक्षा प्रोजेक्ट चाहिँ मेगा प्रोजेक्टको रूपमा चाहिँ 2018 सालबाट चाहिँ स्टार्ट भएको हो. 2080 सालबाटै हामी नियुक्ति भएका चाहिँ कर्मचारी हौ. त्योभन्दा पहिला मैले शिक्षणै गर्थेँ, शान्तिनगरमा मैले पढाउँथेँ. त्यसपछि त्यो अवस्थामा प्रोजेक्टको थिम मन पारेर, प्रोजेक्टलाई एकदम बुझेर, प्रोजेक्ट पढेर, प्रपोजल पढेर, प्रोजेक्ट मन पारेर चाहिँ देवदा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा सरको ठूलो भूमिका छ यो प्रोजेक्टलाई भित्र्याउनमा ल्याउनमा. त्यसपछि नगर प्रमुख ध्रुव प्रसाद खरेलजीको ठूलो भूमिका छ, लगायत नगर शिक्षा अधिकारीमा परशुराम ढकाल सर हुनुहुन्थ्यो, उहाँको पनि ठूलो हात छ, लगायत देवदा नगरपालिका सम्पूर्ण प्रहरूको ठूलो हात छ. र यसमा नगर शिक्षा अनि नगरको कार्यपालिका सम्पूर्ण सदस्यहरू, नगरसभा, अनि त्यसपछि जुन नगरको जति पनि निर्वाचित बोडी छ त्यो बोडीले चाहिँ एक्सेप्ट गरेको अवस्था, अनि सामुदायिक विद्यालयका सम्पूर्ण प्रहरूले चाहिँ एक्सेप्ट गरेको अवस्था, 12 वडाका वडाध्यक्षहरूले चाहिँ एक्सेप्ट गरेको अवस्था, र सबैले चाहिँ एकदम खुसी भएको अवस्था, र हामीले चाहिँ सजिलै स्वीकार गरेको अवस्था त्यो बेलामा हो. र अहिले हेर्दाखेरि चाहिँ हामीले गरेका काम र जुन सामुदायिक विद्यालयलाई गरेका सपोर्ट र हामीले गरेका एक्टिभिटीबाट चाहिँ जुन खालको एउटा गुणस्तर वृद्धिमा ठूलो सहयोग पुगेको छ, सम्पूर्ण विद्यालयहरूलाई चाहिँ एउटै मञ्चमा भ्याउन सफल भइएको छ, सबैलाई एउटै अम्ब्रेलाभित्र राखेर चाहिँ अम्ब्रेला मुनि राखेर चाहिँ सिकाउन सक्षम भएका छौं, र सबै विद्यालयमा चाहिँ गुणस्तरीय शिक्षा प्रोजेक्टभित्र रहेका विभिन्न क्रियाकलापहरू सञ्चालन गर्न पाइरहेका छौं, यसमा हामी त खुसी छौं. यही नै हो.
3: अब यो संस्थाले चाहिँ वार्षिक कति फण्ड परिचालन गर्छ? कार्यक्रम गर्दाखेरि त फण्ड बिना अब हुने कुरा नै भएन, र चाहिँ अब कति समयसम्म चाहिँ यो प्रोजेक्ट देवदह नगरपालिकामा कायम रहन्छ?
4: यस्तो 2085 सालसम्म चाहिँ प्रोजेक्ट जान सक्छ, अनि त्यसपछि फेरि यसलाई रिनोभेट भएर चाहिँ अब अलिक ठूलो खालको थिममा आईसीटीलाई जोडेर, एआईलाई जोडेर, अथवा अरू जुन क्रस कटिङ इस्युहरू छन् नि, अन्य चाहिँ ग्रीन स्कूलका कुरा, अनि विभिन्न क्षेत्रमा चाहिँ हामीले यसलाई प्रोजेक्ट बढाउने कुरा पनि हुनसक्छ, र जिल्ला स्तरमा जान सक्ने कुरा पनि हुनसक्छ. र फन्डिङको कुरा गर्नुभयो, फन्डिङ त एक्टिभिटी बेस्डमा प्रोजेक्टमा कोड नै भएर बजेट आएको हुन्छ. जस्तो हामीले यति पैसा चलाउने भन्ने हुँदैन, त्यहाँ चाहिँ के हुन्छ भन्दाखेरि प्रोजेक्टको प्रपोजल हाल्दाखेरि नै तिमीहरूले यो क्षेत्रमा यो कामहरू गर्ने हो, तिमीहरूलाई यो क्षेत्रमा यो काम गर्ने यति यति पैसा छ भने चाहिँ बजेट कोड नै भएको हुन्छ, बजेटको सिलिङमै कोड भएर आएको हुन्छ, त्यही कोडका आधारमा हामीले काम गर्ने हो. अनि त्यसको अडिट चाहिँ लेखा परीक्षण चाहिँ बाहिर पनि भइरहेको हुन्छ, यहाँ पनि भइरहेको हुन्छ, र अपडेट चाहिँ हामीले डिजिटल अपडेट चाहिँ यहाँ पनि भइरहेको हुन्छ, उहाँ पनि भइरहेको हुन्छ. त्यो फन्डिङ चाहिँ जस्तो हामीले काम गर्दै गर्दा कहिलेकाहीँ कस्तो हुन्छ भन्दाखेरि सर, कामहरू गर्दै गर्दा सपोज भनौँ तालिम चलाउँदै गर्दा अथवा कुनै केही कामहरू गर्दै गर्दा अथवा कहीँ केही पैसाको चाहिँ लगानी गर्दै गर्दाखेरि चाहिँ हामीलाई पैसा कम भयो भने चाहिँ उले बाहिरबाट फेरि बढाइहाल्छ अनि बच्यो भने चाहिँ फेरि त्यसलाई दोहोऱ्याएर काम गर भन्ने पनि अवस्था ल्याउन सक्छ अथवा अन्य क्षेत्रमा काम गर भन्न पनि सक्छ त्यस्तो खालको अवस्था छ फन्डिङ यति भन्ने चाहिँ हुँदैन तर चाहिँ हामीले एक्टिभिटी कोडिङ भएको हुन्छ कोडिङमा बजेट पनि कोड भएर आएको हुन्छ त्यो बजेट कोडमा चाहिँ काम गर्दै गर्दै जाने हो काम गर्दाखेरि चाहिँ पैसा बच्यो भने चाहिँ त्यसलाई त्यो त्यो कोडमा पैसा बच्यो भने चाहिँ अन्यत्र चाहिँ ट्रान्सफर हुन्छ यदि त्यहाँ बचेन भने चाहिँ अब त्यो सकियो भनौँ
3: अब यो अझ दुई वर्षको त अब कुरा गर्नुभयो यसमा चाहिँ गर्नपर्ने अथवा चाहिँ योजनामा रहेका कामहरू के के छन्
4: यस्तो छ
3: मुख्य कामहरू
4: हामीले त टिचर ट्रेनिङको तपाईँलाई मैले भन्छु देवदा नगरपालिकामा रहेर यो हाम्रो प्रोजेक्टले देवदा नगरपालिकाका 400-500 शिक्षकहरूलाई चाहिँ तत्काल तालिम पनि सकेको अवस्था तालिम दिएको अवस्था पनि छ अब हामीले टिचर ट्रेनिङको पाटो लगभग सकेको अवस्था छ टिचरहरूलाई ट्रेनिङ पोहोर साल र अहिले गरेर चाहिँ लगभग मलाई लाग्छ 30-40 फेजमा हामीले तालिम चलायौं भनेपछि 30-90 भनेपछि 100 जति चाहिँ हामी तालिम चलाइसक्यो शिक्षकहरूलाई तालिम चलाइसक्यो अब हामीले गर्ने अबको काम भनेको चाहिँ मोनिटरिङका काम फलोअपका काम रिपोर्टिङका काम अनि त्यसपछि अन्य मिनी ट्रेनिङ सञ्चालन गर्ने कामहरू चाहिँ हुन सक्छन्
3: अन्त्यमा प्रकाश सर अब गुणस्तरीय शिक्षाको एउटा प्रोजेक्ट कोअर्डिनेटरको रूपमा गुणस्तरीय शिक्षाका लागि चाहिँ अभिभावक विद्यार्थी शिक्षक सोसाइटी इभन अब स्थानीय सरकार लाई चाहिँ तपाईँ के सुझाव अथवा के आग्रह गर्न चाहनुहुन्छ
4: यस्तो छ म थोरै भन्न चाहन्छु एनजीओ आईएनजीओहरू देशका लागि आवश्यक छन् म तपाईँलाई थोरै टाइम लिएर बोल्न चाहन्छु अहिले देशको अवस्था तपाईँलाई नि थाहा छ हामीलाई नि थाहा छ नागरिक समूहलाई नि थाहा छ देशको अवस्था पुरै भया भया अवस्थामा गएको छ आर्थिक रूपमा विषमता छ असमानता छ महँगी बढ्दो छ भनेपछि यही अवस्थामा हामीले पाउँदै आएको यो वैदेशिक अनुदान जति पनि यो खर्बौं वैदेशिक अनुदान चाहिँ हामीलाई सहयोग भइरहेको छ यो आउनका लागि यो दिनका लागि चाहिँ हामीले आईएनजीओलाई आउने खालको वातावरण काम गर्ने खालको वातावरण नागरिक पक्षबाट सरकार पक्षबाट बनाउनै पर्छ किन पर्छ भन्दाखेरि यसबाट ठूला ठूला चाहिँ प्रोजेक्टहरू चाहिँ त्यसमा लन्च भइरहेको अवस्थाहरू छन् यसले चाहिँ शिक्षा स्वास्थ्य यातायात संचार विद्युत खानेपानी मानव विकासका विभिन्न क्षेत्रमा चाहिँ धेरै कामहरू चाहिँ प्रोजेक्टबाट चाहिँ गर्दै आएको अवस्था छ अब तत्काल 2026 नेपाल हाम्रो देश चाहिँ एलडीसीएस मुलुकबाट चाहिँ डीसीएस मुलुकमा जाने अवस्था थियो अब तत्काल अहिलेका वर्तमान अर्थमन्त्री स्वर्णिम वाग्रेले चाहिँ यो हामीलाई तत्काल चाहिँ हामी डीसीएसमा जानु हुँदैन हामीलाई चाहिँ किनभने वैदेशिक सहायता स्वाट्टै घट्यो अनुदान घट्यो भने चाहिँ हामी धेरै पछाडि पर्छौँ भनेर चाहिँ उहाँहरूको एउटा कूटनीतिक आर्थिक कूटनीतिको माध्यमबाट चाहिँ उहाँहरूले चाहिँ 2029 चाहिँ 3 एक्सटेन्सन गरेको अवस्था पनि छ सोही अनुसार चाहिँ हामीले तपाईँ मिडियाकर्मीहरू नागरिक समाज जति पनि लोकल लेभल प्रदेश सरकार र संघीय सरकारको सबैको एउटै धारणा हुनुपर्छ कि जति पनि आईएनजीओले काम गरिरहेको अवस्था छ फरेन एड आएको अवस्था छ तिनीहरूलाई चाहिँ कन्टिन्यू गर्नका लागि बढाउनका लागि चाहिँ हामी आफै लबिङ गर्दै जानुपर्छ र अर्को कुरा एनजीओले गरेका कामहरूलाई नियमन गर्ने निकायहरूले एकदमै प्रभावकारी तरिकाले नियमन पनि गर्नुपर्छ अनुगमन मूल्याङ्कनका क्षेत्रमा चाहिँ धेरै कामहरू पनि उहाँहरूले सक्रियतापूर्वक गर्नुपर्ने अवस्था छ र जति पनि एनजीओ आईएनजीओले चाहिँ लोकल लेभलमा गएर काम गरिसकेपछि चाहिँ लोकल लेभलले चाहिँ एकदम उच्च खालको चाहिँ सहकार्य र समन्वयबाट चाहिँ अगाडि बढ्नुपर्ने अवस्था पनि देखिन्छ र यसमा चाहिँ स्थानीय सरकार निजी क्षेत्र सार्वजनिक क्षेत्र नागरिक समाज मीडिया पत्रकार लगायत सबैको चाहिँ एउटै ऐक्यबद्धता र भूमिकाबाट चाहिँ पोजिटिभनेस कायम गर्नका लागि अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ
3: अन्त गुणस्तरीय शिक्षाको बारेमा भनिदिनुहोस् न अन्तमा
4: गुणस्तरीय शिक्षा प्रोजेक्टले देवदा नगरपालिकालाई प्राइम कार्यक्षेत्र बनाएर धेरै कामहरू गर्दै आएको छ खास गरी हामीले चाहिँ देवदा नगरपालिकाभित्र गुणस्तरीय शिक्षाको प्रोजेक्टमा 3 चाहामा काम गर्दै आएका छौं हामीले एउटा टिचर हेड टिचर मोबिलाइजेसनको पाटो एउटा एसएनसीपीटी मोबिलाइजेसनको पाटो एउटा सीसी चाइल्ड क्लब मोबिलाइजेसनको पाटोमा चाहिँ हामीले कामहरू गर्छौं अब शिक्षक हेड टिचर भनेको चाहिँ उहाँहरूको चाहिँ क्षमता विकासका कामहरू लिडरसिप विकासका कामहरू अनि नयाँ पेडागोजीको डेभलपमेन्टका कामहरू गर्दै आएका छौं भने एसएमसीपीटीएको माध्यमबाट चाहिँ विद्यालय सेवा क्षेत्रभित्र त्यो क्याचमेन्ट एरियाभित्र चाहिँ विद्यार्थीहरू चाहिँ ड्रप आउट नभउन् अनि विद्यालय सेवा क्षेत्र राम्रो बनोस् प्यारेन्टिङ एजुकेसन राम्रो जाओस् अनि सफल सक्षम प्यारेन्ट चाहिँ हामीले प्राप्त गर्न सकियोस् भने चाहिँ प्यारेन्ट मोबिलाइजेसनका कामहरू पनि गर्छौं र चाइल्ड क्लब मोबिलाइजेसन चाहिँ सम्पूर्ण विद्यार्थीहरूलाई चाहिँ एउटै मञ्चमा जोड्नका लागि चाहिँ नगर स्तरीय चाहिँ बाल सञ्जाल गठन गरेर चाहिँ त्यसले चाइल्ड क्लबमा विभिन्न इसी एक्टिभिटीहरू चाहिँ गर्दै आएको अवस्था छ त्यसकारण गुणस्तरीय शिक्षा प्रोजेक्टले देवदा नगरपालिकामा सञ्चालन भइरहँदा यसले सरकारी विद्यालयलाई ठूलो सकारात्मक प्रभाव पारेको अवस्था छ। यसबाट प्रभावित भएर चाहिँ संस्थागत विद्यालयहरूले पनि हामीलाई पनि जोड्नुहोस् न, हामीलाई पनि तपाईँहरूका चाहिँ कार्यक्रममा जोड्नुहोस् न, हामीलाई पनि तपाईँहरूसँग चाहिँ सहकार्य गर्न मन छ भन्ने तरिकाले चाहिँ हामीलाई एकदमै एप्रोच गरेको चाहिँ अवस्था छ। त्यही नै भन्न चाहन्छु।
2: उहाँ हुनुहुन्थ्यो देवदह नगरपालिकामा सञ्चालित गुणस्तरीय शिक्षा परियोजनाका संयोजक प्रकाश भुर्तेल।
1: उहाँसँगको यही कुराकानी सँगसँगै आजको सन्दर्भ आजका लागि यही सकिन्छ। भोलि फेरि सार्वजनिक सरकारको अर्को नयाँ विषयमा छलफल र विचार सहित आउने नै छौ। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। सूचना सन्देश र मनोरञ्जनका लागि रेडियो लुम्बिनी सुन्दै रहनुहोला। नमस्ते।
5: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
6: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
5: खै के औषधि रहेछ?
6: ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
5: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
6: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी

0: र तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले देला र लौ बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
1: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
0: दुःख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन
1: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
2: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउँ
3: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
4: होइन काका बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुसारै छैन त
5: होइन के भन्छ हो यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र
4: के भनेको काका तपाईँ हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन् बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ इच्छाएको व्यक्तिसँग बिहे गर्ने सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौ कानूनको सम्मान गरौ डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा

0: Marga Kanti Ofisi Siment, Deşko Siment.
1: VPN नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी अब ढिलो इन्टरनेटलाई बाई बाई VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेटेड फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिस का लागि उपयुक्त जनकपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर नयाँ जडानमा आकर्षक छूट फ्री राउटर तार सुविधा शर्त अनुसार अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस् VPN नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट सम्पर्क प्रधान कार्यालय बुटवल नो फोन 071438346 071438014 071438016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ अब ढिलो इन्टरनेटलाई बाई बाई
2: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सीटहरूको लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9857085188

0: 2752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
1: किन झोक्राउनु भयो काका?
2: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
1: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
2: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का संपूर्ण फाइबर का सामग्री अर्डर अनुसार तैयार गरिन्छ। गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीतारायण मोबाइल 98570 21 757 र 98472 98228।
4: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्क देखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याब को ठीक पछाडि। मोबाइल 98026 33111 र 98026 21354।

0: हो घर पनि कति राम्रो बनेछ ठिकै भएछ
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई
3: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टू ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एण्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 9857723997 र 9845942914 ग्लोबल इन्टेरियर एण्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ
6: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ विशेष गरी हात जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
5: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
7: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
8: फोन नम्बर 0175316541
9: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
10: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
11: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
10: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
13: ओमिन भाइ कता हो लखर लखर घर बनाएर भ्याउनु भयो
14: घर बनाएर त सिद्धियो दिदी अब अर्को झन्झट छ सोफा दराज पलङ फर्निचर फर्निसिङको काम सबै बाँकी छ कहाँ जाने हो कुन्नी
13: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा त्यही जानुहोस् न तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ हामी कहाँ काठको दराज पलङ डाइनिङ टेबल ड्रेसिङ टेबल कम्प्युटर टेबल टिभी ट्रली मेट्रेस दसना पर्दा सिरक डोरम्याट कार्पेट ड्रम बक्स प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ नयाँ राज स्टोर तिलोतमा 8 करैया 4 नम्बर रूपन्देही प्रोप्राइटर राजेन्द्र थापा गोमा कुमारी पाण्डे थापा मोबाइल 9847077003 9847066155 र 9847016539 हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ
15: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढाबुढी गफी तै
16: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
15: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बचेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
17: लौ
8: ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्नु त नानी?
15: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
17: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
18: सबै मिलाई खुवाउ।
17: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ। बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाएँ। तपाईँले नि
18: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
19: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
20: स्वास्थ्यमा बटवल,
21: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
20: असल अभ्यासदेखि निकेका कुरा,
21: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
20: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
21: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
20: कार्यक्रम स्वास्थ्यमा बुटवल।

0: खुल्ला तीज गीत कार्यक्रम 2083
1: परम्परा र मौलिकपनको जगर्ना विकृतिको हार सुसंस्कृत समाज र सभ्य व्यवहार अब गीत मार्फत चर्चा परिचर्चा तीज विशेष कार्यक्रम 2083 तिलुत्तमा नगरपालिका वडा नम्बर 1, 5 र 9 को आयोजना
0: ध्रुव तारा युवा क्लब को सह आयोजना तथा रेडियो लुम्बिनी एवं तिलुत्तमा टेलीविजन को सह कार्य में खुला तीज गीत कार्यक्रम 2083
1: यही भदौ 19 गते शुक्रबार
0: स्थान तिलुत्तमा नगरपालिका वडा नम्बर 5, 1 र 9 को संगम स्थल प्रेम नगर चौपारी
1: समय बिहान 11:30 बजेबाट
0: पुनश्च सम्पूर्ण सहभागी टीमहरूलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ
1: तिलुत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
2: गर्भवती हुई आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
2: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
2: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
2: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
1: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: मानव देशविखण तथा ओसार पसार जघन्य अपराध हो
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ
6: बेचबिखन र ओसार पसारबाट बचौ सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: पीछे सांझ को मोहा

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब गर्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
11: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नआतिन, यसो त जसले नि लेखिहाल्छ नि।
10: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
14: किन आँखा मिचेको मिचे गरेको?
15: हेर्न,
7: अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
14: धेरै समय मोबाइल चलाइसी क्या
7: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
14: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
7: ए त्यसो भए जोगिन के गर्ने त?
14: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
7: बुझे।
14: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अंकल, अंकल, आउनुहोस्, म अर्जुनलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु।

0: बिताऊ, सभ्य समाज निर्माण गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: यौन हिंसाबाट बचौं र बचाऊ। यौन जन्य हिंसा सामाजिक अपराध हो। यस्तो हिंसा छिमेकी आफन्त र नातेदारबाट समेत हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं। उनीहरूको चाल चलन बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं। बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: शुभ प्रभात गुरुआमा।
1: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: खै जन्म दर्ता दिनुहोस् त।
8: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
8: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
8: ए, पहिला कसैले भनेन?
1: जन्मेको 35 दिनभित्र स्थायी ठेगानाको वडा कार्यालयमा गएर जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: यौन हिंसाबाट बचौं र बचाऊ। यौन जन्य हिंसा सामाजिक अपराध हो। यस्तो हिंसा छिमेकी, आफन्त र नातेदारबाट समेत हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल गरौं। उनीहरूको चाल चलन, बानी, व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए तत्काल उनीहरूसँग कुरा गरौं। बाल बालिकालाई कुनै समस्या भए मन मिल्ने साथी वा अभिभावकलाई बताऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
12: को हो बाहिर?
13: म हो दिदी, सुन्तली। ढोका खोल्नुहोस् न।
12: के भयो यति राति? किन रुदिराखे
13: दिदी? भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
12: ल भन, के भयो?
13: मलाई आज घरमा कोही नभएको मौका सोधेर त्यति तल्लो घरको माइला दाईले भागेर आएको। दिदी,
12: माइला दाईले पस त्यसलाई, म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया, वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनुहुन्छ कि? ल, अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरामर्शकर्तासँग भेट्न जाम्ला।
14: महिला, किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं। सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100, बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: यौन हिंसा से बचा जाए और सबके बचावा जाए। यौन हिंसा सामाजिक अपराध हुए, ऐसे हिंसा पड़ोसी हित दोस्त और नातेदार से भी हो सकत है। अभिभावक लोग अपने लड़के बच्चन के व्यवहार पे ध्यान देवा जाए, उन लोगन के चाल चलन बानी व्यवहार में अस्वाभाविक परिवर्तन आई सकत है। ऐसा होए पे तुरंत उन लोगन से बातचीत करा जाए। बच्चा लोगन की कौन समस्या भय पे मन मिले वाला साथी लोगन से अथवा अभिभावक लोगन से बात करावा जाए।
17: अनुरोध आगे लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
18: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
19: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
20: सफलता अनि संघर्षका कथा।
21: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
18: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
22: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
23: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
24: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
23: खै के औषधि रहेछ?
24: ला, यो त प्रतिजैविक औषधि यानि एन्टिबायोटिक्स पो रहेछ।
23: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
24: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
23: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
24: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
23: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
25: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
26: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
25: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
26: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा, शिक्षक सेवा पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
25: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
27: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
28: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुसारै छैन त।
29: होइन, के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
28: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने, बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी

0: मरगा खांची ओपीसी सीमेंट देश को सीमेंट।
1: VPN नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दै इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई। VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिस का लागि उपयुक्त। जनकपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छूट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट, सम्पर्क प्रधान कार्यालय बुटवल 9, फोन 071438346, 071438014, 071438016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।

0: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवी नगर फोन 071-410-380 071-410-479 मोबाइल 98-570-85-188 98-570-20-752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
1: किन झोक्राउनु भयो काका?
2: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
1: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
2: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि युक्त फाइबर उद्योग सोरुम पुनतमा 3 सितारा सेल मोबाइल 98-570-21-757 र 98-472-28।
4: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठीक पछाडि। मोबाइल 98-026-37-111 र 98-026-21-354।
5: साउजी क्यूआर भयो है?
6: ए भगनुस् त, मेसेज आएको छैन।
7: घरी एफ

0: ओहो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनेछु नि हजुरलाई।
3: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौँ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एण्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857073397 र 9845942914। ग्लोबल इन्टेरियर एण्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
6: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पट इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
5: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
7: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
8: फोन नम्बर 0175316041, 535641।
9: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
10: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
11: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
10: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
13: ओमिन भाइ, कता हो लखर लखर, घर बनाएर भ्याउनु भयो?
14: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
13: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ, पनि नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।

0: 99.4 Radio Tahasantar Studio Time.
1: It's 9 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सञ्जु प्लोनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: भोटेकोशी बाढ़ीका कारण विद्युत आयोजनाको सुरुङमा फँसेकाको उद्धार जारी। आजदेखि भारतीय र चिनिया टोली पनि परिचालित हुने।
0: भोटेकोशी नदीमा पुनः बाढ़ी, अवस्था सामान्य। कृष्णवीर क्षेत्रको सड़क कटान भएपछि पृथ्वी राजमार्ग पुनरूपमा अवरूद्ध।
1: पहिचान हुन नसकेका सब व्यवस्थापन आज पनि जारी रहने। 36 लाख डलर भन्दा बढ़ीको मानवीय सहायता दिने अमेरिकाको घोषणा।
0: रूसी आक्रमणमा युक्रेनमा 37 जनाको मृत्यु, 400 उद्धार। बस्ती नजिक हतियार भण्डारण गर्ने अधिकारीमाथि कार्यवाही गर्ने जेलेन्स्कीको चेतावनी।
1: र एसएससी प्रिमियर कप क्रिकेट मलेसियामा शुरू, नेपालले भोलि बहराइनसँग खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। भोटेकोशी बाढ़ीका कारण विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेका श्रमिक तथा प्राविधिकहरूको खोज तथा उद्धार कार्य जारी छ। बाढ़ीका कारण माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङको प्रवेशद्वारमा थुप्रिएको बाढ़ी लेदो र भग्नावशेष पछ्याएर भित्र प्रवेश गर्न उद्धार टोलीले बाटो बनाउने काम गरिरहेको छ। प्रतिकूल मौसम र अँध्यारोका बीच पनि बाढ़ीका कारण माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनामा फँसेका मानिसहरूको उद्धारको प्रयास रातभर जारी राखिएको थियो। यस्तै रसुवास्थित माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका व्यक्तिको सुरक्षित उद्धारका लागि चिनिया विज्ञ टोलीले रेकी गरेको छ। भारतबाट पनि प्राविधिक सहितको टोली आएको छ। भारतबाट आएका 11 र चीनबाट आएका 6 जनाको विज्ञ टोली हिजो रेकी सकाएर फर्केपछि आज उद्धारका लागि उपकरण सहितको अर्को टोली खटिनेछ। भारतीय राजदूतावास स्रोतका अनुसार भारतीय उद्धार टोली उपकरण सहित आज लाङटाङ र चिलिमे आयोजनाको सुरुङका लागि खटिनेछ। चिनिया टोली पनि उपकरण सहित आजै माथिल्लो त्रिशुली बी आयोजनाको सुरुङमा उद्धारका लागि खटिनेछ। भौगोलिक जटिलता र उद्धारमा ढिलाइका कारण रसुवा र नुवाकोटका 11 जलविद्युत आयोजनामा कार्यरत 898 जना श्रमिक अझै सम्पर्कविहीन छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका अनुसार रसुवा जिल्लाका 6 जलविद्युत आयोजना र नुवाकोटका 5 जलविद्युत आयोजनामा कार्यरत श्रमिकहरू सम्पर्कविहीन छन्। हिजोसम्म विभिन्न आयोजनाबाट 361 जनाको जीवितै उद्धार गरिएको छ भने माथिल्लो त्रिशुली 1 सुरुङभित्र मात्रै अझै 300 जना फँसेको बताइएको छ।
1: भोटेकोशीमा बाढ़ीमा परेर हराएका विभिन्न देशका पर्यटक मध्ये 261 जनाको उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार भोटेकोशी बाढ़ीमा परेर सम्पर्कविहीन भएका मध्ये हिजो साँझसम्म 261 विदेशी पर्यटकको उद्धार गरिएको हो। बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत सीईओ हिक्मत सिंह ऐरले विभिन्न कम्पनी मार्फत गोसाईकुण्ड र कैलाश मानसरोवर गएर हराएका मध्ये 16 देशका 261 पर्यटकको उद्धार गरिएको जानकारी दिनुभयो। उद्धार गरिएका पर्यटक मध्ये भारतका 167, चीनका 40, बेल्जियमका 1, बुल्गेरियाका 1, जर्मनीका 4, इटलीका 3, माल्टाका 4, ओमानका 1, पोर्चुगलका 1, रसियाका 2, स्पेनका 2, स्विजरल्याण्डका 2, टर्कीका 2, युक्रेनका 8 र अमेरिकाका 3 जना रहेका छन्। यस्तै देश र परिचय नखुलेका 21 पर्यटकको उद्धार गरिएको बोर्डले जनाएको छ। बाढ़ीमा परेर अझै 320 पर्यटक सम्पर्कविहीन रहेका नेपाल पर्यटन बोर्डले जनाएको छ।
0: भोटेकोशी नदीमा आज बिहान फेरि बाढ़ी आएको छ। लेनदेखोला हुँदै भोटेकोशीमा पुनः बाढ़ी आएको रसुवाका सहायक प्रमुख जिल्लाधिकारी ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो। बाढ़ी आए पनि ठूलो जोखिम भने नरहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान 6:45 सूचना जारी गरी रसुवादेखि नुवाकोटसम्म त्रिशुलीको बाप फेरि केही बढ़ेको सूचना जारी गरेको थियो। बाढ़ी आए पनि जोखिम टरेको महाशाखाले जनाएको छ। बाढ़ीको सूचनापछि बिहानै नदी आसपासमा रहेका व्यक्ति सुरक्षित स्थानतर्फ लागेका थिए।
1: बाढ़ीका कारण सड़क भाँसिएपछि काठमाडौँ मुगलिन सड़क फेरि पूर्ण रूपमा अवरूद्ध भएको छ। सड़क खण्डको कृष्ण भेरमा सड़क भाँसिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। त्रिशुलीमा आएको बाढ़ीले तलबाट सड़क कटान गरेपछि सड़क भाँसिएको हो। भोटेकोशी हुँदै आएको बाढ़ीले त्रिशुली नदीमा बहाव बढ़दा सड़क आज बिहान केही बेर बन्द भएर खुलेकोमा फेरि अवरूद्ध भएपछि यात्रुहरू अलपत्र परेका छन्।
0: त्रिशुली तथा नारायणी नदी किनारमा फेला परेका पहिचान हुन नसकेका सबलाई चितवनको भरतपुर एक स्थित देवघाट जंगलमा सुरक्षित रूपमा जमीन मुनि व्यवस्थापन गर्न थालिएको छ। बाढ़ीमा पगिरहेका सबलाई लामो समयसम्म राख्न सम्भव नभएपछि रेडक्रसको अन्तर्राष्ट्रिय समिति आईसीआरसीको मापदण्ड अनुसार जमीन मुनि व्यवस्थापन शुरू गरिएको हो। चितवनको फिसलिङदेखि गोलाघाटसम्मको नदी तटमा हालसम्म 259 शव फेला परेका छन्। तीमध्ये नौजनाको शव पहिचान भई आफन्तलाई बुझाइसकिएको छ। पहिचान हुन नसकेका मध्ये पहिलो चरणमा डीएनएका लागि नमूना संकलन गरिएका 26 शव हिजो देवघाटमा जमिन मुनि व्यवस्थापन गरिएको छ भने बाँकी शव आज व्यवस्थापन गर्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो। डीएनएका लागि नमूना संकलन सम्पन्न भएका र आफन्तबाट पहिचान हुन नसकेका शवलाई क्रमशः व्यवस्थापन गर्ने कार्य जारी रहनेछ। डीएनए परीक्षणबाट पहिचान पुष्टि भएमा शव सहजै निकाल्न सकिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो। भरतपुर अस्पतालका फरेन्सिक विज्ञ डाक्टर कश्यप श्रेष्ठले शवको पहिचानलाई केन्द्रमा राखेर फरेन्सिक डेन्टल र अन्य स्वास्थ्यकर्मीको टोलीले संयुक्त रूपमा काम गरिरहेको बताउनुभयो। पीड़ित परिवारका सदस्य आफन्तको खोजीमा फोटो लिएर भौतारिरहेका बेला शव सुरक्षित राख्ने व्यवस्था नगरी जमीनमा गाड्ने प्रक्रिया थालेपछि सरकारको निर्णयको विरोध भएको छ।
1: अमेरिकी सरकारले नेपालका बाढ़ी पीड़ितका लागि 36 लाख अमेरिकी डलर भन्दा बढ़ीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा नेपाली नागरिकको कठिन घड़ीमा अमेरिकाले साथ दिँदै 36 लाख डलर भन्दा बढ़ी जीवन रक्षक मानवीय सहायता उपलब्ध गराउने जनाएको हो। विज्ञप्ति अनुसार 3 महिनाको लागि 10,000 बाढ़ी पीड़ितलाई खाद्य सामग्री उपलब्ध गराइनेछ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन दर्शन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढ़ीको जोखिमबारे स्थलगत र ड्रोन मार्फत अनुगमन शुरू गरिएको छ। भोटेकोशी बाढ़ीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद जोखिम पहिचान तथा पूर्व तयारीलाई तीव्रता दिइएको हो। जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत बीओपी नेचुङ, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप लोमान्थङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले गण्डकी नदी प्रणालीका मुहान तथा उच्च पर्वतीय क्षेत्रको अनुगमन गरिरहेको छ। हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको संकेत नदेखिएको अधिकारीहरूले बताएका छन्। एक्याप लोमान्थङका प्रमुख उमेश पौडेलका अनुसार पहिलो चरणमा नेपाल चीन सीमा स्थित 18 र 19 नम्बर सीमा स्तम्भ नजिक कालीगण्डकी नदी प्रणालीका 2 मुहानको स्थलगत तथा ड्रोन मार्फत निरीक्षण गरिएको थियो। अनुगमनको दोस्रो चरणमा लोमान्थङ माथिको उच्च पर्वतीय क्षेत्रमा रहेको ग्याकरछु तालको निरीक्षण गरिएको छ। समुद्र सतहबाट करिब 5,550 मिटरको उचाइमा रहेको उक्त क्षेत्रमा ड्रोन मार्फत गरिएको निरीक्षणका क्रममा हिम नदीका ढिस्काहरू देखिए पनि तत्काल कुनै जोखिमको संकेत नदेखिएको पौडेलले बताउनुभयो। अब लोमान्थङको चुमजुङ माथि रहेको छु आमा पिकको शिर तथा लो घेकर दामोदर कुण्ड एक चराङमाथिको पर्वतीय क्षेत्रको कालीगण्डकी नदी प्रणालीको अनुगमन गर्ने योजना रहेको उहाँले बताउनुभयो। ती क्षेत्रका हिमताल रहेको क्षेत्रमा हिमताल रहेको जीपीएसबाट देखिएकाले स्थलगत निरीक्षण गर्न लागि उहाँको भनाइ छ। गत वर्ष रोमान्थङको चुमजुङमाथि छु आमापिकबाट कालीगण्डकी नदी प्रणालीमा लेदो सहितको बाढ़ी आएपछि स्थानीय क्षेत्रमा जोखिम बढ़ेको थियो। उच्च हिमाली क्षेत्रमा हिमताल फुट्ने, हिमपहिरो जाने वा बाढ़ी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदीका मुहान तथा संवेदनशील क्षेत्रको नियमित अनुगमनलाई निरन्तरता दिइने एक्यापले जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। रूसले युक्रेनको एक हतियार भण्डारमा गरेको डिपोमा रूसले युक्रेनको एक हतियार भण्डारण गरेको डिपोमा गरेको शक्तिशाली आक्रमणमा मृत्यु हुनेको संख्या 37 पुगेको छ। घटनापछि करिब 400 जनालाई सुरक्षित स्थानमा सारिएको छ। किपको बाहिरी क्षेत्रमा रहेको आवासीय बस्ती नजिकै रूसी ड्रोन आक्रमण भएको थियो। आक्रमणपछि डिपोमा राखिएका गोला बारूद, माइन र ड्रोन विस्फोट हुँदा आसपासका करिब 130 घरमा क्षति पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आवासीय क्षेत्र नजिकै विस्फोटक पदार्थ भण्डारण गर्नु पूर्ण रूपमा अस्वीकार्य भएको बताउँदै घटनाबारे छानबिन शुरू गरिएको जानकारी दिनुभएको छ। उहाँले जिम्मेवार अधिकारीमाथि आपराधिक लापरवाहीको आरोपमा कार्यवाही अघि बढ़ाइएको बताउनुभयो। घटनामा 42 जना घाइते भएका छन्, जसमा 4 बालबालिका छन्। रूसको रक्षा मन्त्रालयले भने आफ्नो सेनाले किपको पश्चिममा रहेको मायला गाउँस्थित युक्रेनी सेनाको गोला बारूद डिपोलाई लक्षित गरेको जनाएको छ। यसअघि जुलाईमा पनि किब नजिकैको विस्नेभीमा रहेको हतियार डिपोमा विस्फोट हुँदा 9 जनाको मृत्यु भएको थियो। पछिल्लो घटनापछि आवासीय क्षेत्र नजिकै हतियार भण्डारण गरिएको विषयमा युक्रेनभित्रै सरकारको चर्को आलोचना भएको छ।
1: अब खेल समाचार। एसिया कप छनौटको महत्वपूर्ण प्रतियोगिता एसएससी मेन्स प्रिमियर कप 2026 आज मलेसियामा शुरू भएको छ। प्रतियोगिताको तेस्रो संस्करणमा एसियाका 10 एसोसिएट राष्ट्रले उपाधिको लागि प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिता सेप्टेम्बर 12 चल्नेछ। नेपाल सहित बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया समूह एमा रहेका छन्। समूह बीमा ओमान, यूएई, कतार, कुवेत र सिंगापुर रहेका छन्। प्रतियोगिताको उद्घाटन खेलमा आज ओमानले सिंगापुरसँग तथा हङकङले साउदी अरेबियासँग प्रतिस्पर्धा गरिरहेका छन्। नेपाली टोलीले भने आफ्नो पहिलो खेलमा भोलि बहराइनसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि नेपालले मलेसिया, साउदी अरेबिया र हङकङसँग समूह चरणमा प्रतिस्पर्धा गर्ने तालिका छ। नेपालको लागि प्रतियोगिता विशेष महत्वको छ। यसपटक नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले गर्दैछन्। उनी रोहित पौडेलको स्थानमा एक दिवसीय कप्तान नियुक्त भएका हुन्। समूह चरणपछि शीर्ष टोलीहरू सेमी फाइनलमा पुग्नेछन्। उपाधि जित्ने टोलीले सन् 2027 एसिया कपमा स्थान बनाउने भएकोले प्रिमियर कपमा प्रतिस्पर्धा निकै महत्वपूर्ण
0: अब मौसम। आज बिहान देशका धेरै जसो स्थानमा मौसम साधारणदेखि आंशिक बदलिरहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। हाल देशभर मनसूनी वायुको प्रभाव रहेको छ। मनसूनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास रहेको छ। दिउँसो देशका हिमालय र पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्म वर्षा, हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा कर्णाली प्रदेशका पहाड़ी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। राति पनि कोशी प्रदेशको पहाड़ी र तराई तथा बागमती प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: भोटिकोशी बाढ़ीका कारण विद्युत आयोजनाको सुरुङमा फँसेकाको उद्धार जारी। आजदेखि भारतीय र चिनिया टोली पनि परिचालन हुने।
0: भोटिकोशी नदीमा पुनः बाढ़ी अवस्था सामान्य। कृष्णवीर क्षेत्रको सड़क कटान भएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध।
1: पहिचान हुन नसकेका सब व्यवस्थापन आज पनि जारी रहने। 36 लाख डलर भन्दा बढ़ीको मानवीय सहायता दिने अमेरिकाको घोषणा।
0: रूसी आक्रमणमा युक्रेनमा 37 जनाको मृत्यु। 400 को उद्धार। बस्ती नजिक हतियार भण्डार गर्ने अधिकारीमाथि कार्यवाही गर्ने जेलेन्स्कीको चेतावनी।
1: र एसएससी प्रिमियर कप क्रिकेट मलेसियामा शुरू। नेपालले भोलि बहराइनसँग खेल्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छ। नमस्कार।
6: मानसिक समस्याबाट बच्ने उपायहरू।
7: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
6: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
7: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
6: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
7: असल साथीहरूसँग मात्रै संगत गरौं।
6: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
7: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
6: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
10: बाप रे,
9: अब चाहिँ के हुने हो?
11: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन। यसो त जसले नि लेखिहाल्छ नि।
9: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
11: तिमीलाई थाहा थिएन?
9: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
9: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ।

0: देख्दा लामो समय उज्यालो आउँदा र फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
1: बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
0: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
2: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आउँदा साथी भाई खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
1: नेपाल सरकार विज्ञापन बोर्ड
3: ओहो भाई कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
4: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
3: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
4: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
5: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पंक्षीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ
4: यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पंक्षीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
3: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन
5: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
4: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा

0: सूचना तथा संचार केन्द्र
1: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
2: कहाँ हुनु नि, म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराऊ कि भनेर त्यति जान लागेको नि दिदी।
1: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त हृष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
2: हो नि दिदी, म हजुरले भने जस्तै हृष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
1: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ?
2: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
1: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
3: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
1: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
4: Peace,

0: नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी अब ढिलो इन्टरनेटलाई बाई बाई बीबीएन नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेटेड फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर नयाँ जडानमा आकर्षक छुट फ्री राउटर तार सुविधा शर्त अनुसार अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस् बीबीएन नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ ब्रोडब्यान्ड नेपाल प्रणाली बीबीएन नेट सम्पर्क प्रधान कार्यालय बुटवल नो फोन 071-438-346 071-438-014 071-438-016 वा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ अब ढिलो इन्टरनेटलाई बाई बाई
1: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सीटहरूका लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071-410-380 071-410-479 मोबाइल 98-75-88-188 98-75-20-752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
2: होइन पुर्खे बा किन के भएर
3: बाह्र चौरासी घुमे एक्जाम
4: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसुति इसिजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल
2: होइन पुर्खे बा फेरि दौडिँदै कता हो
3: ए किरिमयानमा गएको सब ठिक ठाक अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक
4: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा छ मणिग्राम रूपन्देही फोन 071-562-744 562-745
5: हाय दैव फेरि मदिरा खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अब त घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
6: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
7: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनुहोला हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
5: आज हामीले एउटा ठूलो पाठ सिक्यौं मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ
6: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रहौ
8: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ
9: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश
10: ए बुढा हेर्नुहोस् त आज पनि रिसे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछ
11: ए जान्त जान्त
7: होइन के भयो बाबु ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
9: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
12: खुसीको खबर खुसीको खबर खुसीको खबर
13: होइन के खुसीको खबर हो दाजु
12: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
13: हो र
12: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक रोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-535-823
14: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
15: अब काठको रेलिङहरू राख्नुपर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
16: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई
14: ल बारात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
17: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टू ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
14: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98-570-72-397 र 98-475-42-914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा

जिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मरिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018

0: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
1: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
2: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
3: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
2: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, दर्शना सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
2: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 071562269। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका पाँच, मणिग्राम रूपन्देही।
4: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
5: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
6: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
5: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
7: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ, लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
5: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
7: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली,
8: हाम्रा सेवाहरू
7: जनरल फिजिसियन,
8: स्त्री तथा प्रसुति,
7: बाल रोग,
8: छाला तथा यौन रोग,
7: हार जोड्ने नसा तथा बात रोग,
8: टाउको तथा मनोरोग,
7: नाक कान घाँटी,
8: जनरल सर्जरी,
7: भिडियो एक्सरे,
8: डिजिटल एक्सरे,
7: ईसीजी,
8: डेन्टल तथा प्याथोलोजी,
7: फिजियोथेरापी
8: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
9: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर टेप र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
10: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
11: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5, मणिग्राम रूपन्देही,
12: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि, फोन नम्बर 071562832, मोबाइल
13: 98570021835।
14: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफितै
15: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाँकी सासु सालको मेसो खोज्दै छौ क्या।
14: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
16: ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्नु त नानी।
14: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
17: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
18: सबै मिलाइ खुवाऊ।
17: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
19: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
1: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्ने अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहनु।
1: स्वास्थ्यमा बटुवल
2: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
1: असल अभ्यासदेखि मितिका कुरा,
2: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट

0: खुल्ला तीज गीत कार्यक्रम 2083
1: परम्परा र मौलिकपनको जगर्ना विकृतिको हार सुसंस्कृत समाज र सभ्य व्यवहार अब गीत मार्फत चर्चा परिचर्चा तीज विशेष कार्यक्रम 2083 तिलोत्तमा नगरपालिका वडा नम्बर 1, 5 र 9 को आयोजना
0: ध्रुव तारा युवा क्लब को सह आयोजना तथा रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलीविजन को सह कार्य में खुला तीज गीत कार्यक्रम 2083
1: यही भदौ 19 गते शुक्रबार
0: स्थान तिलोत्तमा नगरपालिका वडा नम्बर 5, 1 र 9 को संगम स्थल प्रेम नगर चौपारी
1: समय बिहान 11:30 बजे बाट
2: पुनश्च सम्पूर्ण सहभागी टिमहरूलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ
3: शुभारंभ डिजिटल म्यूजिक प्राली प्रस्तुत गर्दछ।

0: साहुजी गुटखा दिनु न।
1: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
2: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री, वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको को कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री, वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय बडीग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउँछ है। ए ए नानी छोरी।
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
3: दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भने रहेछ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए बाबु हतियारो छ, टर्च बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
6: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल शुरू गरौं। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त, सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन, घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन,
10: सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
10: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
10: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
12: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
11: के रे, नानी त भर्खर 17 की लागि होइन र?
12: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिन निर्णय पो गर्यौं।
11: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
12: ए हो र?
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
15: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
16: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
17: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
18: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
19: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
18: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
19: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
18: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
19: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर शुरू गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डायपर, सेनेटरी प्याड, सिसाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकी बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूपन्देही।
5: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंशोपचार केन्द्र पुर्याउँ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारी लैजाउँ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं। आफ्नो नजिक सर्पदंश उपचार केन्द्र कहाँ छ जानकारी राखौं। आफ्नो घर वरिपरि झाडी नराखौं र सधैं वातावरण सफा राखौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी नेपाल।
6: ओहो ला
7: ल ल ल ल मरेको के हो?
6: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
7: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स आयो, एम्बुलेन्स आयो। ल ल ल उठाउ त उठाउ, लगिहाल लगिहाल।
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
7: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
8: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
10: नमस्ते डाक्टर साहब।
11: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
10: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
11: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
10: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
11: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
10: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
11: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
10: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
11: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
9: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
9: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
9: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्। के गर्नु भएको?
11: देख्नु भएन, औषधि हालेको।
12: लौ न, शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
12: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
12: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
12: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार, विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
9: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
9: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
5: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
9: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: लगभग सबैजना आइसक्नुभयो। आजको उडास्तरको छलफल सुरु गरौँ हुन त।
10: हुन्छ
14: हुन्छ ल, हुन्छ।
13: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
10: हेर्नुहोस्,
12: भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
14: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
12: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
13: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
12: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
14: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
12: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
13: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: केबी इन्टरटेनमेन्ट प्रस्तुत गर्दछ।

0: यसरी स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ। भाइ,
1: ठिक भन्नुभयो। दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
0: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
2: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
4: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहेनछस्।
5: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दियो। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
7: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिनु होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
7: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
8: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
9: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9472812882 र 9470724870।
10: उत्सवको पर्व
11: एसआर गिब्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर,
10: एसएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर,
11: कृषि विकास बैङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
10: फोन नम्बर 071542669
12: साउजी क्यूआर भयो है?
13: ए, भक्नुस् त, मेसेज आएको छैन।
14: घरी एसएमएस

0: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तिदेखि भनिन्छु नि हजुरलाई
3: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टू ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98570-72397 र 98475-42914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा

0: सधैं हतार हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
1: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
0: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, दोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
0: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 0175620169। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
2: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
3: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
4: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुक ढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कम हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
2: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98026311 र 98026211354।
5: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
7: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
8: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
9: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
10: हाम्रा सेवाहरू
9: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
10: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
9: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
10: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
9: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
11: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
0: सम्पर्क 98574-24344, 98574-35227 र 98574-73220।
7: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
12: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
7: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाई पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोत्तमा 8 करैया 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98470-77003, 98470-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
13: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
14: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
13: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बचेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
15: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्नु त नानी?
13: ल यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
16: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा।
17: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
18: सबै मिलाई खुवाऊ।
17: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
19: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ।
20: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।
21: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
22: हो र, होइन होला त्यस्तो त।
23: सोहिता, तिनीहरूको के खासकुस कुरा हुँदैछ? के भो भन त।
22: केही भएन मिस,
23: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
22: हुन्छ मिस।
24: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
25: नेपाल सरकार विज्ञापन बोर्ड।
21: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
26: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
21: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
26: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
21: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
26: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
27: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
25: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
21: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
26: 3 दिन भयो।
21: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
26: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
21: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
26: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
28: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
21: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
1: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौ।
25: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सम्झौता डिजिटल प्राइवेट लिमिटेड
1: के तपाईं स्तरीय गीत संगीत रेकर्ड गराई बजार व्यवस्थापन गर्नको लागि उत्कृष्ट म्युजिक कम्पनी को खोजीमा हुनुहुन्छ?
0: विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवर

0: विशेषताहरू,
1: आफ्नै प्रोडक्शन हाउस भएको,
0: आफ्नै टेलिभिजन कार्यक्रम,
1: नृत्य प्रशिक्षणका लागि आफ्नै कला केन्द्र,
0: आफ्नै युट्युब च्यानल भएको, साथै कार्यक्रम निर्माण भिडियोमा अभिनय गर्ने अवसर, भिडियो निर्देशन, छायाङ्कन, रेकर्डिङ, मिक्सिङ, एडिटिङ कार्यका लागि सम्झनुहोस्
1: हिम सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
0: गीत संगीत उत्पादन तथा बिक्री वितरणका लागि, म्युजिक भिडियो निर्माणको लागि, युट्युब, फेसबुक तथा अनलाइन प्रमोसनका लागि विगत लामो समयदेखि नेपाली साङ्गीतिक क्षेत्रमा अनवरत रूपमा यात्रा गर्न सफल एक उत्कृष्ट कम्पनी
1: हिम सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
0: नव प्रतिभाका लागि विशिष्ट स्थान, थप जानकारीको लागि
1: हिम सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
0: प्रबन्ध निर्देशक नन्दराम परियार, फोन नम्बर 98146947426। हामी छौ तपाईँको सेवामा।
2: स्वास्थ्यमा बटवल,
3: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
2: असल अभ्यासदेखि नीतिका कुरा,
3: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
2: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
3: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल।

0: खुल्ला तीज गीत कार्यक्रम 2083
1: परम्परा र मौलिकपनको जगर्ना विकृतिको हार सुसंस्कृत समाज र सभ्य व्यवहार अब गीत मार्फत चर्चा परिचर्चा तीज विशेष कार्यक्रम 2083 तिलोत्तमा नगरपालिका वडा नम्बर 1, 5 र 9 को आयोजना
0: ध्रुवतारा युवा क्लब को सह आयोजना तथा रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलीविजन को सह कार्यमा खुल्ला तीज गीत कार्यक्रम 2083
1: यही भदौ 19 गते शुक्रबार
0: स्थान तिलोत्तमा नगरपालिका वडा नम्बर 5, 1 र 9 को संगम स्थल प्रेम नगर चौपारी
1: समय बिहान 11:30 बजेबाट
2: पुनश्च सम्पूर्ण सहभागी टिमहरूलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ
3: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
4: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं
3: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराउ
4: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाउ
3: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराउ
4: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाउ
3: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ
4: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाउ
3: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउ
5: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
6: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग
7: सीधा कुरा प्रष्ट विचार
8: उज्यालो रेडियो नेटवर्क
9: अहिले मध्याह्नको 12 बज्यो
10: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
9: राष्ट्रको शान किसान
10: अ कम्प्लिट पाइपिङ सोल्युसन्स

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाढ़ीमा ज्यान गुमाउनेको संख्या 734 पुग्यो, झण्डै 2500 सम्पर्क विहीन। बाढ़ीले सड़क कटान गरेपछि नागढुंगा मुगलिन सड़क अवरूद्ध। बाढ़ी पीड़ितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र, अमेरिकाले थप 36 लाख डलर सहयोग गर्ने। भारत र चिनिया टोली उद्धारमा। 33 जिल्लामा आज बाढ़ीको जोखिम प्रभावित क्षेत्रमा दिउँसोपछि थप वर्षाको सम्भावना। अमेरिकासँगको तेल सम्झौतामा सार्वभौमसत्ता कायम रहने भेनेजुएलाको दावी, झण्डै 65 अर्ब ब्यारेल तेल अमेरिकाको नियन्त्रणमा रहने। र एटलेटिको स्पेनिस लालिकाको शीर्ष स्थानमा। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 734 पुगेको छ। अझै 2498 जना सम्पर्क विहीन रहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म नदी किनारमा 734 जनाको शव भेटिएको छ। सबैभन्दा बढ़ी चितवनमा 259 जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ। यसैगरी रसुवामा 13, नुवाकोटमा 52, धादिङमा 50, गोर्खामा 58, नवलपरासी पूर्वमा 184, नवलपरासी पश्चिममा 82 र तनहुँमा 36 जनाको शव भेटिएको छ। 2498 जना सम्पर्क विहीन रहेका प्राधिकरणले जनाएको छ। सबैभन्दा बढ़ी जिल्ला विद्युत आयोजनामा कार्यरत 933 जना सम्पर्क विहीन छन्। उनीहरूको खोजी भइरहेको छ। अहिलेसम्म 8186 जनाको उद्धार भएको छ। जलविद्युतको सुरुङबाट 279 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारका लागि 19,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। यसैबीच सरकारले आजदेखि हेलिकप्टर मार्फत बाढ़ी प्रभावित रसुवावासीलाई दाल, चामल, नुन, तल लगायतका अत्यावश्यक खाद्य सामग्री वितरण थालेको छ। बिहान 3 हेलिकप्टर मार्फत 15 क्विन्टल सामग्री प्रभावित क्षेत्रमा पठाइसकेको र थप हेलिकप्टर समेत प्रयोग गरी प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री उपलब्ध गराइने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। भोटेकोशी बाढ़ीले जिल्लाको मुख्य सड़क तथा पुल बगाएपछि बाढ़ी प्रभावित खैबी, डाँडागाउँ, हाकु, ठूलो गाउँ, शेर्पा गाउँ, खामजिङ लगायतका ठाउँमा अत्यावश्यक खाद्य सामग्री पठाएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो। त्रिशुली नदीमा जलसतह बढ़ेपछि नागढुंगा मुगलिन सड़क खण्ड आज बिहानदेखि फेरि अवरूद्ध भएको छ। धादिङको कृष्णभीर क्षेत्रमा त्रिशुली नदीको बाढ़ीले सड़कलाई तलबाट काटेपछि गाड़ी सञ्चालन पूर्ण रूपमा रोक लगाएको मुगलिन प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सड़कको केही भागमा कटान परेको छ भने गाड़ी आवागमन जोखिमपूर्ण बनेको छ। बिहान भोटेकोशी नदीमा बाढ़ीको बहाव बढ़ेको सूचनापछि काठमाडौँ मुगलिन तथा मुगलिन नारायणगढ़ सड़क खण्डमा केही समय अगाडि आवागमन रोकिएको थियो। पछि बाढ़ीको जोखिम तत्काल नरहेको सूचना आएपछि गाड़ी सञ्चालनमा ल्याइएको, तर त्यसको केही समयमै फेरि त्रिशुली नदीमा जलसतह बढ़ेपछि कृष्णवीर क्षेत्रमा सड़क कटान भएको हो। यस्तै धादिङको गल्छी गाउँपालिका 4 चिरौदीमा बाढ़ीले 4 घरमा क्षति पुर्याएको छ। त्रिशुली नदीमा पानीको बहाव बढ़दा स्थानीयको घरमा क्षति पुगेको हो। रसुवाको भोटेकोशी सहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढ़ी पहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएको छ। पछिल्लो पटक अमेरिकाले बाढ़ी प्रभावित नागरिकका लागि 36 लाख अमेरिकी डलर भन्दा बढ़ीको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। यसअघि अमेरिकाले बाढ़ी प्रभावित क्षेत्रमा 5 लाख अमेरिकी डलर आपतकालीन सहयोग तथा विपद व्यवस्थापन विज्ञ परिचालन गर्ने घोषणा गरिसकेको छ। यस्तै भारतबाट नेपालले अहिलेसम्म 57 टन भन्दा बढ़ी राहत सामग्री प्राप्त गरिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतले राहत सामग्रीसँगै बाढ़ी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि प्राविधिक सहयोग समेत उपलब्ध गराएको छ। पछिल्लो चरणमा भारतबाट 11 सदस्यीय विशेष प्राविधिक टोली नेपाल आएको छ। चीनले पनि सुरुङ उद्धारका लागि विशेषज्ञ टोली परिचालन गरेको छ। यसैबीच श्रीलंकाले नेपालका बाढ़ी पहिरोका प्रभावितका लागि 10 लाख अमेरिकी डलर मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज 33 जिल्लामा बाढ़ीको जोखिम, सुनको भाव एकै दिन 9,500 रूपियाँले घट्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
1: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
3: सिधाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले बाढ़ीमा ज्यान गुमाउनेको संख्या 734 पुग्यो, बाढ़ी पीड़ितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज देशका 33 जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र रसुवा जिल्ला बाढ़ीको उच्च जोखिममा छन्। यस्तै पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलडुङ्गा, रामेसाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, काठमाडौँ, भक्तपुर, धादिङ र मकवानपुरमा समेत बाढ़ीको जोखिम रहेको छ। गोर्खा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की पर्वत, म्याग्दी, बागलुङ, गुल्मी र बर्दिया तथा कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर पनि बाढ़ीको जोखिममा रहेका महाशाखाले जनाएको छ। भोटेकोशी र त्रिशुली नदीमा अहिले बहाव उच्च रहेको छ। यसैबीच जल तथा मौसम विज्ञान विभागले बाढ़ी प्रभावित क्षेत्रमा दिउँसो मौसममा बदली भई वर्षा हुने सम्भावना रहेको जनाएको छ। मौसमविद डेभिड ढकालले बाढ़ी प्रभावित क्षेत्रमा अहिले बादल लागेको र दिउँसोपछि रसुवा, नुवाकोट र धादिङमा मध्यमसम्मको वर्षा हुने सम्भावना छ भने एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै कर्णाली प्रदेशको पहाड़ी भूभाग र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाव तोलाममा 9,500 रूपियाँले घटेको छ। आज सुन 3,09,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो हप्ता अस्ति शुक्रबार सुन 2,400 रूपियाँले घट्दै 3,18,500 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 185 रूपियाँले घटेको छ। तोलाको 4,780 रूपियाँमा चाँदी कारोबार भइरहेको महासंघले जनाएको छ। अस्ति शुक्रबार चाँदीको भाव 4,965 रूपियाँ थियो। अब विदेशको खबर, भेनेजुएलाकी अन्तरिम नेत्री डेल्सी रोड्रिगेजले अमेरिकासँग भएको नयाँ तेल सम्झौताबाट अमेरिकी कम्पनीलाई भेनेजुएलाको तेल क्षेत्रमा महत्वपूर्ण पहुँच प्राप्त भए पनि देशले आफ्नो प्राकृतिक स्रोत साधनमाथिको स्वामित्व र सार्वभौम सत्ता कायम राख्ने बताउनु भएको छ। सरकारी टेलिभिजन मार्फत सम्बोधन गर्दै रोड्रिगेजले भेनेजुएलाको आफ्ना प्राकृतिक स्रोत साधनमाथिको अधिकार कुनै हालतमा नछाड्ने बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौतालाई विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौताको संज्ञा दिनुभयो। सम्झौता अन्तर्गत भेनेजुएलासँग रहेको झण्डै 65 अर्ब ब्यारेल प्रमाणित तेल भण्डारमा अमेरिकी पक्षको नियन्त्रण रहने भनिएको छ। रोड्रिगेजले सम्झौताको मुख्य उद्देश्य जमीनमुनि रहेका निष्क्रिय तेल स्रोतलाई उत्पादनमा ल्याएर भेनेजुएलाका नागरिकको सामाजिक तथा आर्थिक कल्याणका लागि प्रयोग गर्नु रहेको बताउनु भएको छ। अब खेल खबर, सेभिया विरूद्ध तिनेको सहज जित निकाल्दै एटलेटिको मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। हिजो रोमन सान्चेज पिजुआन रंगशालामा पाउना टोली एटलेटिकाको लाई जित दिलाउन एलेक्स बाइनाले 2 र एडो एडेमोला लुकम्यानले एक गोल गरेका छन्। सोभियाका लागि मुगियल सिएराले एक गोल फर्काए। खेलको चौथो मिनटमा बाइनाले गोल गर्दै एथलेटिकोलाई अग्रता दिलाएका थिए। 26 मिनटमा लुकम्यानले टोलीको अग्रता दोब्बर बनाए। बाइनाले 33 मिनटमा व्यक्तिगत दोस्रो गोल गर्दा एथलेटिकाको अग्रता 3-0 पुग्यो। 66 मिनटमा सिएराले गरेको गोल सेभियाका लागि सान्त्वना बनेको छ। जितसँगै एथलेटिकोले 3 खेलबाट 7 अंक जोडेको छ। पहिलो हार बेहोरेको सेभिया समान खेलबाट 6 अंकका साथ 5 स्थानमा छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढ़ीमा ज्यान गुमाउनेको संख्या 734 पुग्यो। झण्डै 2500 सम्पर्कविहीन बाढ़ीले सड़क कटान गरेपछि नागढुंगा मुगलिन सड़क अवरूद्ध। बाढ़ी पीड़ितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र। अमेरिकाले थप 36 लाख डलर सहयोग गर्ने। भारत र चिनिया टोली उद्धारमा। 33 जिल्लामा आज बाढ़ीको जोखिम। प्रभावित क्षेत्रमा दिउँसोपछि थप वर्षाको सम्भावना। अमेरिकासँगको तेल सम्झौतामा सार्वभौमसत्ता कायम रहने भेनेजुएलाको दावी। भेनेजुएलाको झण्डै 65 अर्ब ब्यारेल तेल अमेरिकाको नियन्त्रणमा। र एथलेटिको स्पेनिस लालिगाको शीर्ष स्थानमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड.
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो.
2: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा.
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि. फेरि छोरी हो.

0: परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगू, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिऊ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
5: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
6: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
5: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
6: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
9: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बितैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
8: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
9: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
8: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
9: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
8: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
10: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
11: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
12: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
11: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
12: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा, शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
13: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
14: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
15: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
16: होइन, के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
15: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने, बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई

0: जन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौ, कानूनको सम्मान गरौ। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
1: VPN नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दै इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई। VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो, स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट, सम्पर्क प्रधान कार्यालय बुटवल नौ, फोन 071-438-346, 071-438-014, 071-438-014, वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।

0: ठुक्राउनु भयो काका?
1: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
0: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
1: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 98570-21757 र 98472-98228।
3: होइन पुर्खे बा, किन के भयो र?
4: बाह्र चौरास घुमे
3: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
5: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
3: होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
4: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
5: सम्पर्क क्रिम्सन अस्पताल त्रियोत्तमा छ मणिग्राम रूपन्देही, फोन 071-562-744, 562-744।
6: हाय दैव, फेरि मदिर खाएर आएछन्, सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्।
7: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
8: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
6: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
7: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
9: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
10: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि सिविङ नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
11: आज पनि रेखे दाईले रिता भाउजूलाई रक्सी खाएर पिटेछन्।
3: ए जान्त जान्त
8: होइन, के भयो बाबु?
12: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
8: ल ल नाच्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
10: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
13: साउजी क्यूआर भए
14: ए बगनुस् त, मेसेज आएको छैन।
15: घरी एसएमएस

0: जुलो तमाकु बढ़िरामा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा पाँच मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य यूएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ
6: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हात जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
5: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
7: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
8: फोन नम्बर 071-531-641
9: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
10: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
11: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
10: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौं
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
12: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ 3 दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
10: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
13: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
10: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
13: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
12: ओहो भाइ
8: आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
14: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
15: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
16: के हुनु नर्स नानी, जेठी बुहारी दुईजुकी बाकी सासु सासुरको मेसो खोज्दै छौ क्या?
15: आहा यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
17: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्नु त नानी।
15: ल यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
18: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
19: सबै मिलाइ खुवाऊ।
18: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
20: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
21: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
22: पीसो सान्दी कम्बोमा

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, शहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमस्कार स्वयंसेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहे कि त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: पहिला कसैले भनेन?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको ओडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले ओडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मद्यपान र धूम्रपान सेवन नगरौं।
4: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
8: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
4: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खुल्ला तीज गीत कार्यक्रम 2083
1: परम्परा र मौलिकपनको जगर्ना विकृतिको हार सुसंस्कृत समाज र सभ्य व्यवहार अब गीत मार्फत चर्चा परिचर्चा तीज विशेष कार्यक्रम 2083 तिलुत्तमा नगरपालिका वडा नम्बर 1, 5 र 9 को आयोजना
0: ध्रुव तारा युवा क्लब को सह आयोजना तथा रेडियो लुम्बिनी एवं तिलुत्तमा टेलीविजन को सह कार्य में खुला तीज गीत कार्यक्रम 2083
1: यही भदौ 19 गते शुक्रबार
0: स्थान तिलुत्तमा नगरपालिका वडा नम्बर 5, 1 र 9 को संगम स्थल प्रेम नगर चौपारी
1: समय बिहान 11:30 बजेबाट
2: पुनश्च सम्पूर्ण सहभागी टिमहरूलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ
3: साउजी गुड्का दिनु न
4: ल के भन्नुभएको यस्तो तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ तपाईँलाई थाहा छैन यो कुरा
5: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000 अन्य व्यवसायीलाई ₹1,500 दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000 अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
7: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौ
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
7: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
7: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
7: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
1: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
8: आग लागि हुन नदिन सधैँ सनाखो बनाऊ खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ वा हिटर निभाऊ सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ ग्यासको गन्ध आए व्यवस्था नगरौ सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ चुरोट तमाखु चिलिम सुल्पा नखाऊ खाएमा आगो राम्ररी निभाऊ बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौ घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौ आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका दिउखुरी नेपाल
9: यति बेला दिउँसोको

0: मनोरंजन का कुरा कतै संस्कृति का कुरा
1: कतै भएका छन् सपना पूरा कतै माया पिरती अधुरा
0: हिजो को समाज र आज का भोगाई पुराना र नया भाका गीत संगीत मार्फत अब कार्यक्रम सुस्तेलीमा
1: रेडियो लुम्बिनी 96.8 MHz बाट
2: हरेक हप्ता को आइतबार बुधबार र शुक्रबार
1: प्रकाश न्यौपाने को साथ मा
0: कार्यक्रम सुस्तेली
2: सुस्तेली का लागि मुख्य प्रायोजक पूजा प्लास्टिक इंडस्ट्रीज पर्दाका पाइप तपाईले खोजे जस्तो राम्रो हजुर पर्दाको सम्पूर्ण पाइप तथा पाइपलाई चाहिने होलो रिंग स्टेन क्याप लगायत सम्पूर्ण लागि सम्झनुहोस् पूजा प्लास्टिक इंडस्ट्रीजलाई अध्यक्ष पिल प्रसाद भट्टराई फोन 98570205670 र लोकनाथ भट्टराई फोन 70330058 पूजा प्लास्टिक इंडस्ट्रीज तिलोत्तमा 15 मदौलिया रूपन्देही

नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम सुशीलीको प्रतीक्षामा बस्नुभएका तपाई सम्पूर्ण लोकपारखी मित्रमा। यति बेला तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम सुशीली हाम्रो रेडियो लुम्बिनी।

96.8 MHz, हाम्रो वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट पनि कार्यक्रम सुशेली यति बेला हेर्न र सुन्न सकिन्छ। पक्कै पनि आज कार्यक्रम सुशेलीको आइतबारी बसाईमा रमाइलो गराउनका लागि प्रविधिमा सविता ढकाल र क्यामेरामा रोम पोखरेलका साथ म तपाईँको लोकसयात्री प्रकाश नेउपाने आज पनि रमाइलो गराउनका लागि हामी तीनजना तपाईलाई भरपूर मनोरञ्जन गराउनका लागि, तपाईसँग नाच्नका लागि, झुम्नका लागि र तपाईँका मेसेज फोनहरू उठाउन पर्नका लागि यति बेला हामी जुटिसकेका छौं। तपाई पनि प्रतीक्षा गरिरहनु भएको थियो कार्यक्रम सुशेली आइतबारी बसाई कतिखेर एक बच्चर हामी फोन लगाउँछौ अथवा मेसेज पठाउँछौं भनेर तपाई प्रतीक्षा गरेको घड़ी लगभग समाप्त भइसकेको छ। 0175620 12 को बाटो भएर आउनुहोला। रमाइलो गर्नुपर्छ, रमाइलो गर्ने कार्यक्रम हो कार्यक्रम सुशेली। यति बेला कार्यक्रम सुशेलीले लुकेका प्रतिभाको खोजी गर्छ अथवा कला संस्कृतिको जागरण गर्छ। रेडियो लुम्बिनीले यति बेला लुकेका प्रतिभा खोज्नका लागि, कला संस्कृतिको जागरण गर्नका लागि अथवा उत्थान गर्नका लागि यति बेला कार्यक्रम सुशेली हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार 1 बजेबाट 2 बजेसम्म आउने गर्छ। त्यसैमा आज हामी आइतबारी बसाईलाई रमाइलो गराउनका लागि जुटिसकेका छौं। फोन डायल गर्दै गर्नुहोला, मेसेज लेख्दै रहनुहोला। पक्कै पनि यति बेला आइतबारी बसाईलाई दैलो उगार्न चाहन्छु। कार्यक्रम सुशेलीमा भनत मनपर्छ पर्दैन पशुपति शर्मा र सम्झना भण्डारीको आवाजमा रहेको यो रमाइलो तीजको बाका स्वीकार्नुहोला।

0: आहा छन त मै राम्री छैन भन त मनपर्छ पर्दैन कार्यक्रम सुशीलीको दैलो उघारेका थियो पुष्पति शर्मा सम्झना भण्डारीको आवाजमा यो आवाज सुन्दा सुन्दै कोही मित्र टेलिफोन सम्पर्कमा आउनु भएको छ कहाँदेखि को हुनुहुन्छ ढिला नगरिकन स्वागत गरौं हजुर नमस्ते नमस्ते हजुर
1: हजुर नमस्कार नमस्कार
0: लालनन्द चालिसी जी
1: हजुर हजुर नमस्कार
0: नमस्कार आरामै हुनुहुन्छ
1: एकदम ठिक छ हजुर
0: एकदमै कार्यक्रम सुशीलीमा स्वागत छ तपाईँलाई
1: हजुर अब आज अरू खासै केही नै होइन एउटा चाहिने सन्देश जस्तो अनि के त सम्प्रेषण गर्न खोजे भन्दा
0: हजुर
1: यो चाहिने जुन राष्ट्रिय विपत्ति परिरहेको छ नि
0: हजुर
1: यो विपत्तिको यो घडीमा मृत आत्माप्रति श्रद्धाञ्जलि हरा अनि घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना
0: हजुर
1: अनि हराइरहेका प्रति शीघ्र उद्धारको कामना जो जीवित हुनुहुन्छ अझै पनि आशा छ जीवित हुनुहुन्छ भन्ने निर्जीवै भए पनि उहाँहरूको सास सफला लास चाहिँ भेटियोस् विपदको अवस्थामा अन्य आफ्नो आफ्नो ठाउँबाट हामीहरू संघ संस्थामा मिसिएर अथवा व्यक्तिगत किसिमले भए पनि अनि आफूले जति जे सकिन्छ सहयोग पुर्याउँ पठाएको सामान अनि पठाएको रकम यिनीहरू सञ्जालमा चाहिँ राखिराख्नुपर्छ भन्ने पनि छैन आफ्नो आत्माले जति सकिन्छ जे गर्न सकिन्छ त्यो चाहिँ नि सहयोग पुर्याउँ भन्ने एउटा चाहना एउटा आह्वानमा सहयोगको चाहिँ नि आह्वान गर्न चाहन्छु हामी जस्तै मै जस्ता चाहिँ ससाना मान्छेहरूलाई चाहिँ हामीले ठुला बडाहरूलाई चाहिँ चाहिँ सुझाव दिने कुरो त होइन हामी जस्तै छरिएर रहेका साना सानाले पनि केही गर्न सकिन्छ गाउँठाउँबाट पनि अनि केही ठुला बडा भनाउँदाहरूले चाहिँ झगडा गरेका छन् लडेका छन् करेन सरकार भनेका छन् सरकारले केही गरेन सरकार कहाँ छ अनि स्टनबाजी भयो बेसी ड्रोनबाट खिचेर हुँदैन सैनिक परिचालन गरेर हुँदैन अनि राजनैतिक रूपबाट चाहिँ सहयोग चाहिँ समाधान गर्नुपर्छ भनेर यस्ता यस्ता चाहिँ माथिबाट चाहिँ आउँछ कतिपय कुराहरू भएका कुराहरू पनि आउँछन् भन्ने कतिपय नभएका कुराहरू पनि चाहिँ कता कता जोडगाड गरेर पनि बनाएका छन् अनि यस्तै यस्तै छ यो चाहिँ नि बालन मुक्तिनाथ जाँदाखेरि चाहिँ यस्तो भयो भन्छन् कसैले कसैले चिनले चाहिँ नि बाँध फुटाइदियो भन्छन् कसैले चाहिँ नि सूचना लुगाइयो भन्छन् यस्ता चाहिँ हावा कुरा नगरेर हामीले आआफ्नो ठाउँबाट जे गर्न सकिन्छ त्यो सहयोगको चाहिँ सबैले कामना गरौँ भन्दै हामीले जसले जे जति जसरी जहिले हुन्छ सहयोग गरौँ हामी मिलेर बसौँ विपदको घडीमा सबैलाई सहयोग होस् मृत आत्मपछि चिर शान्तिको कामना र घाइतेप्रति उद्धार घाइतेप्रति चाहिँ सहानुभूति स्वास्थ्य लाभको कामना सहित अहिलेलाई चाहिँ छुट्यौँ है त
0: धारानन्दजी
1: हजुर
0: एकदमै हामी पनि रोएका छौं देश रोएको छ होइन हरेक ठाउँ ठाउँबाट थोपा थोपा संगालेपछि एउटा नदी बन्छ भन्छन् नदी नदी बल्ल समुद्र बन्ने हो होइन हामीले पनि रेडियोबाट फुकेका फुकै छौं जो आपद विपदमा पर्नु भएको छ जहाँबाट राहत गएको छ यसलाई चाहिँ धेरै सामाजिक सञ्जालहरूले धेरै कुराहरू चाहिँ फेकहरू पनि बोलिरहेको हुन्छ वास्तविकतातिर हामी लाग्नुपर्छ पक्कै पनि जसले जे गरे पनि आफूले जति सकिन्छ त्यति चाहिँ विपदमा परेकालाई सहयोग गर्नुपर्छ सबै एकै ठाउँमा हुनुपर्छ भन्ने कुरा राख्नुभयो निकै राम्रो कुरा हो हामीले पनि त्यही भनेका छौं जसले जति सकिन्छ जसले एकमुठी चामल सक्छ अथवा एक सुका एक मोर जति होस् अथवा एक रुपियाँ होस् सबैले सबै ठाउँबाट उठायौं भने ती दुःख परेका ती हाम्रा नेपालीहरूलाई केही मलम पट्टी लगाउन चाहिँ सहयोग हुन्छ भन्ने कुरा ढालानन्दजीले भन्नुभएको छ ढालानन्दजीले यसको बारेमा पनि एउटा सानो आज कविता ल्याउनुहुन्छ कि जस्तो मलाई लागेको थियो जस्तै यसैको बारेमा पनि यसैको बारेमा पनि पक्कै पनि कोर्नुभयो जस्तो लाग्थ्यो आज ढालानन्द चालिसीजीले फोन गर्नुहुन्छ भन्ने मैले कल्पना गरेको थिएँ सम्झनुभयो श्रद्धाञ्जलि अथवा जति पनि बस्नु भएको छ उहाँहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना दिनुभएको छ धेरै धन्यवाद छ ढालानन्दजी पक्कै पनि कार्यक्रममा सहभागी भएर यो रेडियोबाट सबैलाई भन्नुभएको छ तपाईँले पनि भन्ने कुरा हो मैले पनि भन्ने कुरा हो होइन धेरै धन्यवाद दिन चाहन्छु ढालानन्दजी अब के गर्ने दैविक प्रकोप लागिसक्यो कार्यक्रम चलाउनै पर्ने यो कार्यक्रमको विधि भनेको अब गीत संगीत बजाउने कुरा होइन परिसक्यो विपद पर्यो अब कार्यक्रम रोक्न नै मिलेन हामीलाई पनि खुलेर रमाइलो गर्न मन छैन मन नहुँदा नहुँदै पनि होइन यस्तै सूचनाहरू यस्तै चाहिँ अब कुराहरू चाहिँ भन्दै हामीले पनि कार्यक्रमलाई चाहिँ निरन्तरता दिएका छौँ ढालानन्दजी फेरि फेरि पनि कार्यक्रममा सहभागी हुनुहोला अहिले भने कार्यक्रमबाट विदा गर्छु नमस्ते ढालानन्द चालिसेजी आउनु भएको थियो
2: तिलोत्तमा आठबाट पक्कै पनि दैविक प्रकोप अथवा प्राकृतिक प्रकोप भन्नुपर्छ रसुवागढ़ीमा जुन बाढ़ी गएको थियो त्यसले चाहिँ ठूलो धनधनको क्षति बनाएको छ। सम्पूर्ण मृत आत्माप्रति हाम्रो पनि भावपूर्ण श्रद्धांजलि। जति पनि घाइते हुनुभएको छ शीघ्र स्वास्थ्य लाभको कामना हामीले पनि गर्न चाहन्छौं। जसले जहाँबाट जसरी जे सकिन्छ थोरै थोरै भए पनि राहतहरू जति सकिन्छ त्यति राहत चाहिँ सबै ठाउँबाट उठाएर ती दुखेका घाउहरूमा थोरै भए पनि मलम लगाउनका लागि सबैलाई हामीले पनि आग्रह गरिरहेका छौं। पक्कै पनि कार्यक्रम सुशेली मार्फत पनि हामीले आग्रह गरिरहेका छौं यो राम्रो काममा चाहिँ सबै एकै ठाउँमा भएर लाग्नका लागि अथवा यो राम्रो पुण्यका लागि पनि हो त्यसैले सबै एकै ठाउँमा भएर सहयोग गर्नका लागि पनि हामी अनुरोध गर्न चाहन्छौ। कार्यक्रम सुशेली हो। सियारो हजुर इट्स मी प्याकुली गीता फ्रम इलाम मिस यू चन्द्र लिम्बू एन्ड अल फ्रेन्ड भन्नुभएको छ। गीताजी प्याकुलीजीले फोन गर्नुहुन्छ भन्ने जस्तो लागिरहेको थियो। आज म्यासेज पठाउनु भएको छ इलामबाट। निकै राम्रो प्रस्तुति दिनुहुन्छ व्यस्तको बावजुद पनि होला गीताजी। समय छ भने पक्कै पनि फोन गर्नु होला गीताजी। निकै मिठो गीत गाउनुहुन्छ। अहिले हेरिरहनु भएको छ कार्यक्रमलाई, माया गर्नुहुन्छ इलामबाट। धेरै साथीले हामीलाई सम्झनुहुन्छ, झापोबाट सम्झनुहुन्छ, दुबईबाट सम्झनुहुन्छ। यो कार्यक्रमलाई प्रायोजन गर्नुभएको छ पूजा प्लास्टिक इण्डस्ट्रीज प्रणाली इण्डस्ट्रीजले हामीलाई तिलोत्तामा 15 मदौलियाबाट यो कार्यक्रमलाई प्रायोजन गर्नुभएको छ। उहाँहरूप्रति हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। लोकनाथ भट्टराई तिल प्रसाद भट्टराईले हामीलाई उद्योग चलाउनु भएको छ जहाँ झ्यालका पर्दा फिट गर्नका लागि प्लास्टिकका सम्पूर्ण सामानहरू चाहिँ त्यहाँ उत्पादन गर्नुहुन्छ, त्यही बनाउनुहुन्छ। तपाईँ होलसेल रेटमा चाहनुहुन्छ भने त्यो पूजा प्लास्टिक इण्डस्ट्रीलाई पनि सम्झन सक्नुहुन्छ। तिलोत्तमा 15 मदौलिया चोकबाट केही पूर्व छ, वहाँ पनि तपाईँहरू घुम्नका लागि पनि म अनुरोध गर्न चाहन्छु। गीताजीले हामीलाई हेरिरहनु भएको छ, फोन गर्नुहुन्छ, धेरै साथीले माया गर्नुहुन्छ, म्यासेज गर्नुहुन्छ। यो घटनाले गर्दा अलिकति म्यासेजहरू कम भएको छ, फोनहरू कम भएको छ, त्यो स्वाभाविक पनि हो। हामीलाई पनि रमाइलो लागिरहेको छैन, तर पनि कार्यक्रमलाई निरन्तरता दिनुपर्ने यही आवाजहरूसँगै सम्पूर्ण राहतहरू पनि हामी जम्मा गर्नका लागि पनि आग्रह गरिरहेका पनि छौं। कार्यक्रम सुशेली हरेक हप्ताको आइतबार पक्कै पनि आइतबार बुधबार र शुक्रबार 1 बजेबाट 2 बजेसम्म आउने गर्छ। प्रविधिमा सविता ढकाल हुनुहुन्छ, क्यामेरामा आज रोम पोखरेल हुनुहुन्छ भने म तपाईँको लोकसहयात्री प्रकाश नेउ पनि यति बेला कार्यक्रम सुशेलीसँगै रमाइलो गर्नका लागि हामी जुटिसकेका छौं, जुटिरहेका छौं। म कल ट्राई गर्छु है एकछिन भन्नुभएको छ गीताजीले। म्यासेज गरिरहनुहुन्छ, हामीलाई धेरै माया गर्नुहुन्छ। इलामबाट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मबाट हामीलाई माया गर्नुहुन्छ। विदेशमा रहेर दुबईबाट हामीलाई धेरै साथीले सम्झनुहुन्छ, कतारबाट हामीलाई धेरै साथीले सम्झनुहुन्छ। कार्यक्रम सुशेली जतिले पनि अहिले विदेशबाट हेर्नु भएको छ, नेपाललाई दुःख परेको छ, नेपाल रोइरहेको छ, त्यो रोइरहेको नेपाललाई आँसु पुछ्नका लागि जति पनि विदेशमा नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, संघ संस्थाहरू हुनुहुन्छ, सबैले थोरै थोरै राहत कोषमा तपाईँले पक्कै पनि केही रकमहरू जम्मा गरेर सहयोग गर्नुहुनेछ। कार्यक्रम सुशेलीले यही आग्रह गर्छ, रेडियो लुम्बिनीले पनि तपाईँहरूलाई यही आग्रह गरिरहेको छ। पक्कै पनि धेरैले हेरिरहनु भएको छ कार्यक्रम सुशेलीसँगै। म्यासेज गर्नुहोस्, तपाईँलाई मनपर्ने भाकाहरू रोज्न सक्नुहुन्छ, तपाईँका आफ्ना आफन्तजनलाई सन्देश पठाउन सक्नुहुन्छ, अथवा गीत रोजेर समर्पण गर्न सक्नुहुन्छ, आफू आरामै रहेको जानकारी पनि गराउन सक्नुहुन्छ, कुन ठाउँमा हुनुहुन्छ भनेर पनि तपाईँले जानकारी गराउन सक्नुहुन्छ। हाम्रो फेसबुक पेजमा गइसकेपछि रेडियो लुम्बिनी भनेर नेपालीमा सर्च गर्नुभयो भने हामीसँग साथी बन्न सक्नुहुन्छ। पक्कै पनि रमाइलो गर्ने कार्यक्रम हो, कार्यक्रममा रमाइलो पनि गर्नुपर्छ। तीजको बेला छ, त्यसैले पनि आफ्नो आफ्नो करीमा ख्याम सेन्चुरी र शान्ति श्री परियारले के भन्न खोज्नु भएको छ तीजको भाकामा स्वीकार्नुहोला।

आफ्नो आफ्नो करीमा ख्याम सेन्चुरी र शान्तिश्री परियारको आवाजमा रहेको यो तीजको भाकापछि फेरि पनि स्वागत छ कार्यक्रम सुशीलीको आइतबारी व्यवसायमा। पक्कै पनि धेरै साथीहरूले म्यासेज गरिसक्नु भएको छ। गुरूपङ्गिनीले हामीलाई ज्ञानोदय चोकबाट तिलोत्तमा नौबाट रूपन्देही भनेर लेख्नुहुन्छ। नमस्कार, सम्पूर्ण सुशीली टीमलाई यो दुःखको परिस्थितिमा पनि रमाइलो अनुभूति गराउन सुशीली लाइभ चलाइराखेकोमा धन्यवाद दिन चाहन्छु भन्नुभएको छ। विपत्तिका बेला जो कोहीलाई पनि दुःख स्वाभाविक लागेकै छ। सम्बन्धित सबै मन मुटु दहरो बनाई आफूलाई बलियो बनाई अगाडि बढ्नका लागि प्रार्थना गर्दछु। साहिल दाईको होटल ज्ञानोदय चोक 3 नम्बरबाट भन्नुभएको छ। पक्कै पनि गुरू पंगेनीजी साहिल दाईको होटलबाट हामीलाई धेरै माया गर्नुहुन्छ। मणिग्राम 3 नम्बरबाट यो दुःखद घड़ीमा पनि धेरै दुःखहरू मात्रै गराएर मनलाई चाहिँ एकदमै अत्याशिलो मात्रै बनाइयो भने पनि डिप्रेसन पनि हुन सक्छ। त्यसैले दुःख परिसक्यो, अब यसलाई चाहिँ हामीले कसरी चाहिँ उत्थान गर्ने, कसरी उद्धार गर्ने भन्नेतिर लाग्नुपर्छ। यस्तै सूचनाहरूबाट, यस्तै रेडियोहरूबाट हामीले फुकिराखेका छौं। ती दुखेका मनहरूलाई चाहिँ मलमपट्टी लगाउनका लागि हामी सबैले सहयोग गर्नुपर्छ हामी भनिराखेका छौं। त्यसै गरी टेकु छेत्रीले हामीलाई हजुर नमस्कार, भोटेकोशी बाढ़ीको यस दुःखद घड़ीमा हजुरलाई आराम र सञ्चयको कामना गर्दै सुन्दैछु। म तनहुबाट भारीका भकारीका धान मेरा बादुरे भन्नुभएको छ। झिक्छु सुकाउँछु मेरा बादुरे नामक बोलको गीत बजाइदिनु हुन अनुरोध गर्दै हजुरलाई, रेडियो होल युनिटलाई र सम्पूर्ण साथीहरूलाई सम्झँदै भन्नुभएको छ। हाम्रो प्राविधिक मित्रले त्यो गीत चाहिँ भेटाउनु भएको छैन। टेकुजी, तपाईँलाई प्राविधिक मित्रको रोजाईमा रमाइलो गीत बजाइदिनका लागि मैले सविताजीलाई भनेको छु। आज क्यामेरामा रोमजी हुनुहुन्छ, म तपाईँको सहयात्री प्रकाश न्यौपाने यति बेला तपाईँसँगै छु। तपाईँले म्यासेज गरिरहनु भएको छ, हामीले त्यो गीत चाहिँ खोजिराखेका छौं तर भेटिएको छैन भन्नुभएको छ। त्यो भेटियो भने हामी प्रयास गर्नेछौं, भेटिएन भने प्राविधिक मित्रले यति बेला हेरिरहनु भएको छ, हात हल्लाउनु भएको छ। हाम्रो टेकुजीलाई क्यामेरा पर्सनले पनि हात हल्लाएर सम्झना भनिदिनु होला भन्नुभएको छ। हाम्रो तर्फबाट टेकुजीलाई रमाइलो गीत बजाइदिन्छौं भन्नुभएको छ भित्रबाट। पक्कै पनि नभेटिएको भए हाम्रो टेकु छेत्रीजीको रोजाईमा एउटा रमाइलो गीत आउनेछ। त्यसै गरेर अरूण पौडेलले दाजु नमस्कार, आरामै हुनुहुन्छ भन्नुभएको छ। अरूणजी, हामी एकदमै आरामै छौं। तपाईँहरूले म्यासेज गर्नुहुन्छ, तपाईँहरूले लाइक गर्नुहुन्छ, तपाईँहरूले कार्यक्रम शेयर गर्नुहुन्छ, कार्यक्रम सुशीली राम्रो छ भन्नुहुन्छ र त हामी आराम छौं। तपाईँले धेरैले कार्यक्रमलाई सबैको मनमा पुर्याउनका लागि म तपाईँहरूलाई रिक्वेस्ट यति मात्रै गरेको छु, यो कार्यक्रमलाई तपाईँका साथीभाइसम्म शेयर गरेर सबैको फेसबुकमा पुर्याइदिनुहुनेछ। जतिले पनि कार्यक्रम हेर्नुभएको छ, जतिले पनि कार्यक्रम सुन्नुभएको छ, जतिले पनि रेडियोबाट मात्रै सुन्नुभएको छ भने हाम्रो रेडियो लुम्बिनी मणिग्राम भनेर नेपालीमा सर्च गर्नुभयो भने हामीसँग तपाईँ साथी बन्न सक्नुहुन्छ। यति बेला लाइभ कार्यक्रम हेर्न सक्नुहुन्छ र त्यो कार्यक्रमलाई शेयर गरेर सबैको माझमा पुर्याउन सक्नुहुन्छ। यति मात्रै सहयोग तपाईँसँग मागेको छु। मैले यो कार्यक्रमलाई प्रायोजन गर्नुभएको छ अथवा प्रायोजकको रूपमा रहनुभएको छ पूजा प्लास्टिक इण्डस्ट्रीज तिलोत्तमा 15 मदौलिया चोकबाट पूर्वपट्टि हुनुहुन्छ तिलप्रसाद भट्टराई, लोकनाथ भट्टराई जसका सञ्चालक हुनुहुन्छ। उहाँले घर बनाउँदाखेरि नयाँ तपाईँ घर बनाउँदै हुनुहुन्छ भने त्यो पर्दा ठोक्नका लागि जुन तपाईँले प्लास्टिकका डण्डी, पाइप, स्ट्यान्ड के लाग्छ, सम्पूर्ण कुराहरू चाहिँ त्यहाँ उत्पादन हुन्छ। व्यापार व्यवसायका लागि होलसेल रूपमा तपाईँ त्यहाँ जानुभयो भने तपाईँलाई पसल गर्न पनि सजिलो हुन्छ, त्यहाँबाट मूल्य मिलाएर उहाँहरूले दिनुहुन्छ। त्यसैले पूजा प्लास्टिक इण्डस्ट्रीमा पनि तपाईँ घुम्नका लागि पनि म अनुरोध गर्न चाहन्छु। त्यसै गरेर जनक रजाली मगरले पनि मिठो माया अनि सम्झना सबैमा मात्रै भनेर छोटो म्यासेज गर्नुभएको छ। सबैप्रतिमा हार्दिक आभार व्यक्त गर्दै टेकु छेत्रीजीको रोजाईमा रहेको रमाइलो तीजको भाका हाम्रा प्राविधिक मित्रले चाहिँ त्यो गीत भेटिएन भन्नुभएको छ। उहाँको रोजाईमा चाहिँ पक्कै पनि रमाइलो भाका तीजको भाका स्वीकार्नुहोला।

0: औप्रिय राजै पल्टनमै भर्ती भएर यो रमाइलो भाका सुन्दा सुन्दै कोही मित्र टेलिफोनमा आउनु भएको छ। कहाँदेखि को हुनुहुन्छ उहाँलाई स्वागत गरौं ढिला नगरिकन। हेलो हजुर, नमस्ते।
1: हजुर नमस्ते।
0: सुरज जी
1: हजुर
0: आराम हुनुहुन्छ?
1: ठिकै छ हजुर,
0: आरामै त छौ होइन। देश रोइरहेको छ
1: हजुर, देश त एकदमै शोकाकुल अवस्थामा छ है।
0: सबैलाई पीड़ा त्यही एउटै मात्रै पीड़ा हो, त्यही पीड़ा छ होइन?
1: एकदम एकदम।
0: अनि के गर्दै हुनुहुन्छ? तिलोत्तमा सत्रमै हुनुहुन्छ
1: हजुर, म यतिकै बसिरहेको थिएँ।
0: बसिराख्नु भएको छ? घरि घाम घरि पानी घरि शीतल होइन, घरि सुसेली घरि कोसेली।
1: हजुर हजुर एकदम।
0: सुरजी रमाइलो मान्छे, तीज नजिकैछ होइन, रक्षाबन्धन रमाइलोरी रक्षाबन्धन लगाउनु भयो होइन?
1: होइन, हाम्रो रक्षाबन्धन थिएन, जुठामा थियौँ है, अब तर पनि रमाइलो गरेर चाहिँ मनाइयो।
0: रमाइलै बनाइयो। अब कला संस्कृति जुन पुराना कुराहरू छन्, जुन हाम्रा पर्वहरू छन्, तिनलाई कहिले रमाइलोसँग मनाउन पाइन्छ, कहिले चाहिँ दुःख मानि मानि पनि मनाउनु पर्ने बाध्यता हुँदैछ कि?
1: हाम्रो त देश पुरै रोइरहेको बेला छ होइन, अब त्यो अब रमाइलो भन्नाले पनि अब ठिकै अब चाहिँ ठिकै मनाइयो भन्नुपर्छ है। अब अहिले चाहिँ देश यस्तो स्थितिमा छ, अब त्यही छ है हजुर।
0: पर्ने दुःख परिसक्यो सुरजी, अब यसलाई समाधानका बाटाहरू खोज्दै जाने, कार्यक्रमहरू चलाउँदै जाने होइन, अब के गर्ने? हामी सबैले थोरै थोरै राहत, थोरै थोरै सहयोग सबै ठाउँबाट जुटाएर ती दुखेका मनहरूलाई चाहिँ मलम लगाउने काम गर्ने होइन। अब नपर्ने दुःख परिसक्यो, अब हामीले जे गरे पनि त्यो कुराहरू चाहिँ बितिस गइसकेका कुराहरूलाई चाहिँ फर्काउन सक्दैनौ, सम्झनामा मात्रै रहनेछन्। पक्कै पनि मेरो त आत्माप्रति श्रद्धाञ्जली भनेकै छौ होइन, घाइतेहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना भनेकै छौ, भोकै कहीँ मर्न नपरोस्, राहतहरू आएको राहतहरू चाहिँ जसलाई दुःख परेको छ त्यसको हातमा परोस्, यही कामना हामी गरिरहेका छौं होइन सुरजी? एकदमै। तिलोत्तमा सत्रमा हुनुहुन्छ, निकै संगीतलाई संगीतमय बनाउनका लागि बाजा गाजा सिकाउनुहुन्छ हाम्रो सुरजजीले, मादल खैंजडी मजुरा हार्मोनियम तपाईँलाई कतै सिक्न मन छ भने हाम्रो सुरज भण्डारीले भैरवमा सिकाउनुहुन्छ। म भनिरहेको पनि छु, आमा समूहहरू विभिन्न समूहहरू चाहिँ एकचोट हुनुभयो भने हाम्रो सुरजजी आउनुहुन्छ, रमाइलो मान्छे। आज आइतबारी बसाईमा हुनुहुन्छ सुरजजी, अब केही कुरा पक्कै ल्याउनु भएको छ होइन?
1: होइन, म यति थोरै सानो एउटा टुक्का गुनगुनाउँछु है।
0: हजुर,
1: के गर्नु त, यस्तै छ जिन्दगी होइन त?
0: होइन, जिन्दगी यस्तै हो, गुनगुनाउनुहोस्।
1: हजुर हजुर।

0: हजुर यति नै
1: रामदीप पुला तारानी बित्तिकै बाँचे भेटा मरे त यतिकै होइन जिन्दगी यही त हो सुरजी, कहिले कहाँ गएर अन्त्य हुन्छ, कहाँ गएर हामीलाई जिन्दगी समाप्त हुने हो होइन। जन्मेपछि मर्नै पर्छ, मरण कस्तो छ ककसको भावीले लेखेको कुरा टरेर टर्दैन होइन। निकै राम्रो प्रस्तुति दिनुभएको छ सुरजी। सुरज भण्डारी तिलोत्तमा सत्रबाट आउनु भएको छ, कुनै केही गीत यो सुन्न पाए हुन्थ्यो सुनाइदिनुहोस् न भन्ने जस्तो केही छ सुरजी?
0: मैले एकदमै पुरानो किसको गीत होइन
1: हजुर,
0: तिजा आयो जाउन बाबु दिदी लिनलाई खुट्टैमा ढोक गरे है तिम्रा भेनालाई भन्ने, यो पुरानो जमानाको गीत चाहिँ बजाइदिनु।
1: पुरुषोत्तम नेउपानेको गीत, प्रजापति पराजुली पुरुषोत्तम नेउपाने लगायतका कलाकारहरूले गाएको गीत होइन
0: हजुर,
1: वेदनाको पोको जस्तो लाग्छ मलाई।
0: वेदनाको पोकै हो,
1: वेदनाको पोको जाउन बाबु दिदी लिनलाई होइन, खुट्टैमा ढोक गरे है भेट्दा भेनालाई। हेर्नु त पुराना कुराहरू कति रमाइला छन्। अहिले त पार्टी कलेजमा गएर त्यो गीतहरू पनि अहिले त भकारीका धान हो कि भन्ने गीतहरू आएका छन् नि। अब त्यस्ता त्यस्ता गीतहरू आउन लाग्यो, यो पीड़ित जस जुन पीड़ा थियो जुन संस्कार संस्कृतिसँग मेल खाने कुराहरू आयो भने रमाइलो लाग्छ होइन।
0: मलाई त अति मन पर्छ के रे।

0: भन्ने कति मिठो छ नि है।
1: हेर्नुहोस् त कति रमाइलो, अनेक खाजा, अनधिका चामलहरू, झिनुमाका चामलहरू होइन, आँप झोतेका चामलहरू, ती चामलमा खाजा कति मिठो हुन्थ्यो। त्यो तामाको तरकारीबाट होइन, छोरीले खान पाइन कि भनेर आमाले खोला पारी ढुङ्गा तारेर, माझी दाईलाई ढुङ्गा तार्न पठाएर पारी दिदीलाई पठाएका कुराहरू हेर्नुहोस् त कति रमाइलो छ। ती क्षणहरू सम्झनुहोस्, ती हाम्रो आमाहरूले पाएका दुःखहरू, माइत जानका लागि बर्खा लाइसकेपछि जति विपद परे पनि बाबुआमा गुमाउँदा पनि माइतसम्म पुग्न नसक्ने स्थिति थिए होइन, ती कुराहरूलाई चाहिँ गीतमा ल्याइन्थ्यो, ती पुराना कुराहरूलाई गीतमा ल्याइन्थ्यो। त्यो बल्ल तीज थियो होइन, अहिलेका पार्टी प्यालेसमा घनका आइदेऊ माझलु भनेर मात्रै पनि तीज रमाइलो हुँदो रहेनछ। प्रेमनगरको चौपारीमा, प्रेमनगरको चौपारीमा आउनुहोला नाच्न, 19 गते निकै रमाइलो छ सुरजी।
0: एकदम
1: 19 गते प्रेमनगर चौपारीमा रमाइलो गर्ने भन्ने कुरा छ। अब रमाइलो पनि गर्नु पर्यो होइन, त्यसैले यो तीजलाई चाहिँ तीजमै
0: बनाउनको लागि
1: चौपारीमा बनाइयो भने रमाइलो हुन्छ कि, पार्टी प्यालेसमा होइन, चौपारीमा, स्कूलका मैदानहरूमा जहाँ धुबो पला छ, जहाँ शीतलता छ, त्यहाँ मादल मृदङ्ग बजाएर होइन तिन्टी पाटिङ टिन्न गराउँदाखेरि रमाइलो हुन्छ नि त, मजुरा त्यसो थप्दा होइन। एकदमै सुरजी, तपाईँको रोजाइमा रहेको वेदनाको पक्कै पक्कै पनि हाम्रो प्राविधिक मित्र अनि आज रोम पोखरेलजी हुनुहुन्छ क्यामेरामा, रोमजी निकै प्रयास गरिरहनु भएको छ, यो भिडियोलाई फेसबुकमा निकै क्लियर निकाल्छु भनेदै कसिँदै गर्नु भएको छ हाम्रो रोमजीले। त्यसै गरेर सविताजीले गीत खोजिरहनु भएको छ, गीत भेट्नुभयो होला जहाँसम्म, पक्कै पनि वेदनाको पोको भनेर पुरूषोत्तम नेपानीहरूको छ। कसैलाई सम्झना समर्पण गर्न चाहनुहुन्छ भने सक्नुहुन्छ सुरज।
0: हजुर, अब सम्झना समर्पण अब गर्नुभन्दा अब अगाडि चाहिँ अब हाम्रो प्राविधिक मित्र अनि हजुर लगायत हाम्रो क्यामेरा पर्सन ज्यू लगायत हाम्रो रेडियो लुम्बिनी युनिट सम्पूर्णलाई आजको दिन सुखमय रहोस्, सुखद रहोस् भन्न चाहन्छु र कार्य सफलताको शुभकामना पनि दिन चाहन्छु। साथीहरू भन्नुपर्दा अब जो जतिले मलाई सुरज भण्डारी भनेर चिन्नुहुन्छ, सम्पूर्ण साथीहरूलाई चाहिँ एकदमै मिठो माया छ भन्दै सम्झदै बिदा हुन्छ। नमस्ते।
1: नमस्ते। सुरज भण्डारी आउनु भएको थियो, पक्कै पनि सुरज भण्डारी तिलोत्तमा सत्रबाट निकै कार्यक्रमलाई माया गर्नुहुन्छ, शेयर गर्नुहुन्छ, फेसबुकमा साथी बन्नुभएको छ। कार्यक्रमलाई पुराना संस्कृतिलाई जगेर्ना गर्नुपर्छ, नयाँ कलाकार उत्पादन गर्नुपर्छ, वाद्य वादकहरू चाहिँ उत्पादन गर्नुपर्छ। हामीले विभिन्न जुनसुकै क्षेत्रमा पनि हामी अब्बल भएर निस्किनुपर्छ भनेर लाग्ने सुरज भण्डारीप्रति म हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। आफ्नो प्रतिभा सुनाएर जानुभएको छ, वेदनाको पोखोको भाग कति पर्छ पुरूषोत्तम नेपानीको गीत रोजेर चाहिँ जानुभएको छ। यसै गरेर दिवेन किशोर अन्जानले हामीलाई म्यासेज गर्नुभएको छ, प्रेमले सम्बन्ध बढाउँछ भने रिसले शत्रुता, अहंकारले आफूलाई नष्ट गर्छ भने नम्रता र सहनशीलताले जिउने आधार दिन्छ भनेर कति राम्रो लेख्नुहुन्छ दिवेन किशोरजी। प्रवासमा दोहा कतारमा भएर पनि हामीलाई माया गर्नुहुन्छ, नाच्नुहोस् नचाउनुहोस्, हाँस्नुहोस् हँसाउनुहोस्, रम्नुहोस् रमाउनुहोस्, हाँसी खुसीका साथ यो जीवनलाई खुशी बनाउनुहोस्। जिन्दगी यस्तै हो साथी, दौड्दा दौड्दै कहाँ पुगेर अन्त्य हुने हो, समयले कहिलेसम्म साथ दिने होला र हालसम्म हाँसखेल गर्ने भनेकै बाँचुन्जेल मात्र हो, यो जिन्दगी आज हो कि भोलि कसलाई के थाहा। दिवेन किशोर अन्जान प्रवासी दोहा कतारबाट हामीलाई माया गर्नु भएको छ। कोही मित्र टेलिफोनमा फेरि आइसक्नु भएको हो कि, प्राविधिक मित्रले फोन उठाउनु भएको छ, कहाँदेखि को हुनुहुन्छ दिवेन किशोर अन्जानलाई म हार्दिक आभार व्यक्त गर्न चाहन्छु र ढिला नगरिकन टेलिफोनमा स्वागत गर्न चाहन्छु। हजुर नमस्ते।
2: गुड आफ्टरनुन डेन्जर सेवर। हजुर डेन्जर सेवर तपाईँलाई।
1: आहा प्याकुली गीता।
2: हजुर इलाम।
1: आरामै हुनुहुन्छ?
2: हजुर एकदमै। तपाईँ?
1: एकदमै। तपाईँले म्यासेज गर्ने बित्तिकै हाम्रो गीताजीले कति मिठो गीत गाउनुहुन्छ, इलामबाट हामीलाई माया गर्नुहुन्छ, इलामतिर धेरै साथीहरूलाई फेसबुकमा सेयर गरेर सहयोग गर्नु भएको छ गीताजीले भनेर, धेरै माया लाग्छ कि गीताजी तपाईँको।
2: हजुर पक्कै पनि, भन्दा अघि अलिकति व्यस्त थियो अन्त त्यही भएर फोन ट्राई गर्न
1: पाएको।
2: हजुर अहिले घरमै हो।
1: एकदम आराम हुनुहुन्छ सब परिवार?
2: हजुर एकदम।
1: इलाममा रहने सम्पूर्णका लागि कार्यक्रम सुशेली रेडियो लुम्बिनीले हामी इलामवासीलाई धेरै माया गर्नु भएको छ, सम्झना गर्नु भएको छ भनिदिनुहोस् है गीताजी। एकदम आराम हुनुहुन्छ, फोन गर्नुहुन्छ, माया गर्नुहुन्छ, म्यासेज गर्नुहुन्छ। आज के ल्याउनु भएको छ आइतबारी बसाईलाई रमाइलो गराउनका लागि?
2: हुन्छ हुन्छ।

0: आसुन्जा
1: आहा यो मन भन्छ कहाँ जाम हैन कहिले आँसु कहिले आँसु यो जिन्दगी यही हो हैन गीताजी साथीकै यो जिन्दगी कहिले कहाँ नष्ट हुने हो कसैलाई थाहा छैन होइन बाँचुन्जेल रमाइलो गर्नुपर्छ हाम्रो गीताजीले यही कुरालाई चाहिँ मध्यनजर गर्नुहुन्छ कला संस्कृतिको जगेना गर्नपर्छ भन्नुहुन्छ घरमै बसी बसी फोन गर्नुहुन्छ म्यासेज गर्नुहुन्छ माया गर्नुहुन्छ गीताजीले यो कार्यक्रमलाई सेयर गरिदिनु भएको छ पूर्वमा इलाममा धेरै साथीले गीताजीले दिनुभएको सेयर गरिदिनु भएको भन्नुहुन्छ कि हामीलाई त्यही भएर पनि धेरै खुसी लाग्छ गीताजी हप्तामा हप्तैको तीन बार आउन नसके पनि एक बार तपाईँका यी शब्दहरू तपाईँको यो लय निकै राम्रो छ हामीलाई सम्झनु होला यही पनि भन्न चाहन्छु अनि जी वेदनाको पोको पुरुषोत्तम नेउपानेको गीत रोज्नु भएको छ हाम्रो सुरज भण्डारीले कसैलाई समर्पण गर्न चाहनुहुन्छ भने सक्नुहुन्छ
0: हुन्छ अब सर्वप्रथम भजु अनि प्राविधिक साथीलाई एकदम धेरै धेरै सम्झना प्लस मिठो नै अब यसमा गीत सुनेर एकदमै रमाइलो गर्नु होला भन्न चाहन्छु अनि विशेष मेरो लाइफ स्टाइल अब साथीहरू धेरै हुन्छ सानो साथीलाई एकदमै सम्झिरहेको छ अनि जति पनि मलाई प्राकृतिक गीत भनेको छ सानो साथीलाई एकदम धेरै मिठो भन्दै दिँदा भयो भाइ
2: गीता प्याकुली गीता आउनु भएको थियो इलामबाट हामीलाई प्याकुली गीता भनेर मलाई मनपर्छ भन्नुहुन्छ हामी कार्यक्रम सुशीलीलाई धेरै सेयर गर्नुभएको छ माया गर्नुभएको छ निकै राम्रो गला निकै राम्रो कला छ हाम्रो गीता प्याकुली गीताजी पक्कै पनि गीता लिम्बू कलाकार भन्ने मान्छे हो त्यसैले पनि धेरैचोटि हाम्रो कार्यक्रम सुशीलीमा आउनुभएको छ माया गर्नुभएको छ इलाममा रहने सम्पूर्णलाई प्रति कार्यक्रम सुशीली रेडियो लुम्बिनीको तर्फबाट पनि धेरै माया गीताजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु किनभने निकै माया गर्नुहुन्छ कार्यक्रम सुशीलीलाई इलामबाट हामीलाई फोन गर्नुहुन्छ धेरै धन्यवाद पनि दिन चाहन्छु कार्यक्रम सुशीली कला संस्कृतिको जगेना गर्नका लागि नयाँ प्रतिभाको खोजी गर्नका लागि यति बेला कार्यक्रम तपाईँको माझमा ल्याएको छ कसैसँग प्रतिभा छ गला छ कला छ अथवा म कलाकार बन्ने हो भन्ने कोही नजिकै हुनुहुन्छ अथवा आर्थिक अभावमा हुनुहुन्छ भने कार्यक्रम सुशीलीले लोकदोरी गीत प्रतिष्ठान नेपालसँग सहकार्य गरिदिनेछ तपाईँलाई पैसा लाग्दैन हामीलाई फोन गर्नुहोस् राम्रो कला गला तपाईँले पस्कनुहोस् तपाईँको गला कला छनौट हुन सक्यो भने कलाकार बनाउने जिम्मा हाम्रो भनेर हामी तपाईँलाई घोषणा गरिरहेका छौं लोकदोरी गीत प्रतिष्ठान नेपालसँग हामी सहकार्य गर्नेछौ पक्कै पनि जोसँग गला छ जोसँग कला छ जसले फोन लगाउन जान्दैन विद्यार्थीहरू हुनुहुन्छ सम्पूर्णका लागि अभिभावकले मेरो बच्चाको यो कला छ यो गला छ भन्छ जस्तो तपाईँलाई लाग्छ भने भर्खरै फोन लगाइदिनु होला 071562012 को बाटो भएर तपाईँ आउन सक्नुहुन्छ प्रविधिमा सविता ढकाल क्यामेरामा रोम पोखरेल र म तपाईँको लोकसयात्री प्रकाश नेउपा यति बेला कार्यक्रम सुशीलीसँगै छौं कार्यक्रम सुशीलीलाई प्रायोजन गर्नुभएको छ पूजा प्लास्टिक इण्डस्ट्रीज प्राली मधौलिया चोक तिलोत्तमा 15 हामीलाई चाहिँ माया गरेर कार्यक्रमलाई चाहिँ राम्रो बनाउनुपर्छ यसलाई अझै उत्कृष्ट बनाउँदै जानुपर्छ कला संस्कृतिको जगेना गर्नुपर्छ भनेर हामीलाई तिलप्रसाद भट्टराई लोकनाथ भट्टराईले चाहिँ सौजनी गर्नुभएको छ उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु तपाईँलाई घर बनाउँदै हुनुहुन्छ भने झ्यालमा पर्दा ठोक्नका लागि सम्पूर्ण प्लास्टिकका सामानहरू चाहिँ त्यही उत्पादन हुन्छ त्यो उद्योगमा उत्पादन हुन्छ तपाईँसँग पसल छ भने होलसेल रूपमा त्यहाँ गएर तपाईँले खरिद गरेर बिक्री वितरण पनि गर्न सक्नुहुन्छ यो जानकारी तपाईँका बीचमा राख्दै यति बेला भने सुरज भण्डारीको रोजाईमा रहेको वेदनाको पोको पुरुषोत्तम नेउपानेर साथीहरूको आवाजमा रहेको यो रमाइलो तीजको भाका तपाईँका लागि स्वीकार्नुहोला।

0: सुशैलीका लागि मुख्य प्रायोजक पूजा प्लास्टिक इन्डस्ट्रीज। पर्दाका पाइप तपाईले खोजे जस्तो राम्रो, सुलभ र सस्तो। हजुर, पर्दाको सम्पूर्ण पाइप तथा पाइपलाई चाहिने होलो रिङ, स्टेन क्याप लगायत सम्पूर्ण सामग्रीका लागि सम्झनुहोस् पूजा प्लास्टिक इन्डस्ट्रीजलाई। अध्यक्ष तिल प्रसाद भट्टराई, फोन 9857-20567 र लोकनाथ भट्टराई, फोन 9857-33058। पूजा प्लास्टिक इन्डस्ट्रीज, तिलोत्तमा 15 मदौलिया, रूपन्देही।
1: आहा, यो रमाइलो भाका व्यापारिक विश्राम पछि फेरि पनि स्वागत छ कार्यक्रम सुशीलीको आइतबारी बसाईमा। प्रविधिमा सविता ढकाल, क्यामेरामा रोम पोखरेल र म तपाईँको लोकसयात्री प्रकाश नेपानी यति बेला कार्यक्रम सुशीलीसँगै छौं। कार्यक्रम सुशीली लगभग अन्त्यतिर पनि छौं यति बेला। कार्यक्रम सुशीली तपाईँलाई कस्तो लाग्छ? जस्तो लाग्छ त्यस्तै झर्को नमानिकन सुझाव सल्लाह प्रतिक्रिया टिपाउनुहोला। यो कार्यक्रम सकिए पनि तपाईँलाई 71-5-62-012 बाटो भएर सुझाव सल्लाहहरू चाहिँ तपाईँले टिपाउन सक्नुहुन्छ। 24 घण्टा हाम्रो रेडियोको टेलिफोन नम्बरमा फोन गरेर कार्यक्रम सुशीली अझै पनि यसो गरिदिएको भए अझै राम्रो हुन्थ्यो भन्ने तपाईँलाई लाग्छ भने अझै के गर्दा अझै रमाइलो गराउन सकिन्छ, के गर्दा तपाईँलाई अझै समेट्न सकिन्छ, त्यो कुराहरू चाहिँ हामीलाई सुझाव को रूपमा लेखेर पठाउनका लागि पनि रेडियो लुम्बिनी मणिग्राम नेपालीमा सर्च गरेर कमेन्ट बक्समा पनि पठाउन सक्नुहुन्छ र फोन गरेर पनि टिपाउन सक्नुहुन्छ। पक्कै पनि आइतबारी बसाईमा यतिन्जेल हामीसँग रहनुभयो। कार्यक्रमको लगभग अन्त्यमा छौं। कार्यक्रम सक्नु अगाडि यतिन्जेल हामीलाई साथ दिनुभयो, म्यासेज गर्नुभयो, फोन गर्नुभयो, रमाइला गीत संगीत सुनाउनुभयो, धेरैले राहतको लागि जानकारी दिनुभयो। सम्पूर्ण प्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यतिन्जेल कार्यक्रम सुनेर शेयर गरेर सबैको माझमा पुर्याउनुभयो, सबैप्रति म धन्यवाद व्यक्त गर्न चाहन्छु। विशेष गरेर विदेशबाट पनि हामीलाई म्यासेज गरिरहनुहुन्छ। धर्मराजजीले भर्खरै म्यासेज गर्नुभयो, भर्खरै देखेँ मैले। पक्कै पनि धर्मराजजी आज अलिकति ढिलो गर्नुभयो। नमस्ते, म दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई ख्याम सेन्चुरीको लट्ठै भए म बोलको गीत बजाइदिनुहोस्। यस गीत मार्फत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई सम्झन चाहन्छु भन्नुभएको छ धर्मराजजीले। निकै माया गर्नुहुन्छ। पक्कै पनि यो गीत अर्को कार्यक्रममा तपाईँलाई बजाउनेछौ धर्मराजी। ढिलो म्यासेज गर्नुभयो। हाम्रो चाहिँ पानी मरुवा गीत चाहिँ हास्य कलाकार पुरूषोत्तम भण्डारी पुर्खे भएको तीजको भाका चाहिँ हामी बजाउन लागेका छौं। तपाईँले चाहिँ केही मिनट ढिलो गरेको कारण यसलाई चाहिँ हामीले अर्को कार्यक्रममा बजाउने प्रयास चाहिँ गर्नेछौ। धर्मराजजी कार्यक्रममा निरन्तर म्यासेज गर्नुहुन्छ, माया गर्नुहुन्छ, तपाईँलाई हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। पक्कै पनि कार्यक्रमलाई माया गरेर विदेशबाट पनि हामीलाई म्यासेज गर्नुहुन्छ। यतिन्जेल पक्कै पनि कार्यक्रम सुनेर साथ दिने सम्पूर्णका लागि फेरि पनि एकमुष्ट रूपमा धन्यवाद दिँदै प्राकृतिक विपदमा परेर ज्यान गुमाउनुभएका सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली। घाइते जति पनि हुनुभएको छ, शीघ्र स्वास्थ्य लाभको कामना। जति पनि हराउनु भएको छ, सिंगुलतै भेट्नुहुन्छ अथवा केही चोटपटक पनि नलगाइकन भेटिनुहुन्छ, यो हामी कामना गर्न चाहन्छौ। रेडियो लुम्बिनी तथा कार्यक्रम सुशीलीको तर्फबाट सबैले आफ्नो ठाउँबाट यति बेला देशलाई सहयोग गर्न आग्रह गर्दै मेरो आवाज र रमाइला गीत संगीत तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि एक घण्टा खटिने प्राविधिक मित्र सविता ढकाललाई धन्यवाद दिँदै एक घण्टा मेरो जुन कार्यक्रमलाई जस्ताको तस्तै फेसबुक लाइभबाट एक घण्टा क्यामेरा समाएर उभिएर साथ दिने क्यामेरा पर्सन रोम पोखरेललाई विशेष धन्यवाद दिँदै बुधबारी बसाईमा तपाईँलाई फेरि तीजका भाका तपाईँकै म्यासेज, तपाईँकै फोनहरू उठाउने, तपाईँसँग रमाउन, तपाईँसँग भलाखुसारी गर्न आउने बाचासँगै पृष्ठभूमिमा हास्य कलाकार पुरूषोत्तम भण्डारी पुर्खे भएको रमाइलो भाका तीजको भाका छोड्दै म पनि बुधबार 1 बजेसम्मका लागि बिदा हुन्छु। नमस्ते, जय गीत, जय संगीत।
2: सधैँ आश गर्छ नि।

0: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
1: ओए बहिनीलाई के गरेको हँ, त मान्छे नै रहेनछस्।
2: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
3: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
4: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुसारै छैन त।
5: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
4: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
6: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
0: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
6: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
7: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
0: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
8: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
9: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98-75-85-188, 98-75-20-752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
10: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
11: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
12: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला।
13: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
11: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
14: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
15: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
16: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
17: ए बुढा हेर्नुहोस् त, आज पनि रेखा दाईले पिता भाउजूलाई रक्सी खाएर पिटेछन्।
18: ए जान्त जान्त होइन के भयो बाबु?
19: अंकल अंकल बाबाले मम्मीलाई पिट्नुभयो।
18: ल ल नाच्यौ बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
16: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
20: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
21: होइन के खुसीको खबर हो दाजु?
20: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
21: हो र?
20: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-537-823।
16: सुशैलीका लागि मुख्य प्रायोजक पूजा प्लास्टिक इन्डस्ट्रीज प्राली। तपाईले खोज्नुहुन्छ जस्तो पर्दाको पाइप सुलभ, राम्रो र सस्तो? हजुर, पर्दाको सम्पूर्ण पाइप तथा पाइपलाई चाहिने होलो रिङ, स्टेन क्याप लगायत सम्पूर्ण सामग्रीका लागि सम्झनुहोस् पूजा प्लास्टिक इन्डस्ट्रीज प्रहरीलाई। अध्यक्ष तिल प्रसाद भट्टराई, फोन 98-570-20-567 र लोकनाथ भट्टराई, फोन 98-573-33-058। पूजा प्लास्टिक इन्डस्ट्रीज प्राली, तिलोत्तमा 15 मधौलिया रूपन्देही।
21: सौजी क्युआर भयो है?
22: ए बकुलस्ता मेसेज आएको छैन।

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनाऊ।
6: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
7: सबै हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
8: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
7: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
8: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान,
7: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
9: बीचो सांजी को मुहान

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार

0: हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
1: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
0: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
2: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
3: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
4: के को छलफल हो दाई बाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
3: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
4: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
2: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
5: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
1: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली,
6: हाम्रा सेवाहरू
1: जनरल फिजिसियन,
6: स्त्री तथा प्रसुति,
1: बाल रोग,
6: छाला तथा यौन रोग,
1: हार जोड्ने नसा तथा बाथ रोग,
6: टाउको तथा मनोरोग,
1: नाक कान घाँटी,
6: जनरल सर्जरी,
1: भिडियो एक्सरे,
6: डिजिटल एक्सरे,
1: ईसीजी,
6: डेन्टल तथा प्याथोलोजी,
1: फिजियोथेरापी
6: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
7: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
8: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
9: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
10: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
11: 98-571-835।
12: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त?
13: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाँकी, स्यासु सालको मेसो खोज्दै छौ क्या?
12: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बचेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
14: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
12: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
15: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
16: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
17: सबै मिलाइ खुवाऊ।
16: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
18: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइदिएको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइदिएकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
19: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि?
20: आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
21: स्वास्थ्यमा बटुवल,
22: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
21: असल अभ्यासदेखि मिटेका कुरा,
22: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
21: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
23: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
21: कार्यक्रम स्वास्थ्यमा बुटवल।
22: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
0: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
23: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराउँ।
0: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
23: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराउँ।
0: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
23: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
0: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
23: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: आग लागि हुन नदिन सधैं चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौं। ग्यासको गन्ध आए बेवास्ता नगरौं। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौं। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरोट तमाखु चिलिम सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौं। घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौं। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका दिउखुरी नेपाल।
2: सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौं। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउं। लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल।

0: बिहार का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: किन झोक्राउनु भन्छ काका?
2: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
1: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
2: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98-570-21-757 र 98-472-228।

0: जहिले पनि मुख मुखै आउने यसरी कहाँ सकिन्छ
1: ए बुढा हेर्नुहोस् त आज पनि रिखे दाइजी सीता भाउजूलाई रोक्सी खाएर पिटेछन्
2: ए जान्छ जान्छ
3: होइन के भयो बाबु
4: अंकल अंकल बाबाले मम्मीलाई पिट्नु भयो
3: ल ल नाच्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
5: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविल नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
3: खुसीको खबर
6: होइन के खुसीको खबर हो दाजु
3: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
6: हो र
7: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-537-823
8: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
9: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ
10: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोके जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागीमा उदास भइरहने जिउमा फुर्ती नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याउने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
8: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 9826-37111 र 9826-21354
11: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ
12: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
11: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
8: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
13: फोन नम्बर 071-531-641
14: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठूलो हुन्न कामलाई सम्मान गरौं लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं महिलाको श्रमलाई सक्दो हौसला बढाऊ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
15: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
16: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
17: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
16: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
17: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
14: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
2: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
13: हाम्रा सेवाहरू
2: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
13: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
2: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि हितो मूल्याङ्कन गर्ने,
13: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
2: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देही,
18: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
19: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
20: ओ मिन भाइ, कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
21: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
20: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ, पनि नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दर्सना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोत्तमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
22: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
23: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
22: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
24: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
22: ल यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
25: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
26: सबै मिलाइ खुवाऊ।
25: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
27: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
28: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार, दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।

0: खुल्ला तीज गीत कार्यक्रम 2083
1: परम्परा र मौलिकपनको जगेर्ना विकृतिको हार सुसंस्कृत समाज र सभ्य व्यवहार अब गीत मार्फत चर्चा परिचर्चा तीज विशेष कार्यक्रम 2083 तिलोत्तमा नगरपालिका वडा नम्बर 1, 5 र 9 को आयोजना
0: ध्रुव तारा युवा क्लबको सह आयोजना तथा रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजनको सह कार्यमा खुल्ला तीज गीत कार्यक्रम 2083
1: यही भदौ 19 गते शुक्रबार
0: स्थान तिलोत्तमा नगरपालिका वडा नम्बर 5, 1 र 9 को संगम स्थल प्रेम नगर चौपारी
1: समय बिहान 11:30 बजेबाट
2: पुनश्च सम्पूर्ण सहभागी टिमहरूलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ
3: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ साथै अबका दिनमा आफ्नो घर व्यावसायिक प्रतिष्ठान उद्योग धन्दा कल कारखाना होटल रेस्टुरेन्ट कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ
4: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
5: खै दाई दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न
6: ए ल ल लिनुहोस् भाइ
5: अनि दाई कति भयो पैसा
6: ल हेर भाइ के गरेको तपाईँले तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुहोस् है भाइ कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुहोस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
7: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड गरी माना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ
4: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
3: अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: अपाङ्गता भएका महिलाका अधिकारका कुरा,
5: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
6: सफलता अनि संघर्षका कथा,
7: म दृष्टिविहीन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
4: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
8: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
9: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
8: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
9: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
8: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
9: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
8: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
9: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
11: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
10: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
11: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा, शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
10: हो, जुनसुकै किसिमका

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले दिउँसोको 3 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 752 पुग्यो। आज 5 औं दिन पनि प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका काम निरन्तर। नेपाल नजिक जिरोङ पहिरोले बनेको तालको पानी पूर्ण रूपमा निकास। भोटेकोशी हुँदै बिहान आएको बाढ़ीले 4 घर र 4 औंदीको पुल बगायो। विशेषज्ञ टोलीबाट त्रिशुली 3A आयोजनाको सुरुङ प्रवेशद्वार पत्ता लगाउने काम चल्दै 50 टन राहत सामग्री सहित चिनिया वायुसेनाका 2 विमान काठमाडौँ आइपुगे। इक्वेडोरमा एल निनोका कारण आपतकाल घोषणा। सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता। र राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले 1 महिनाको तलब विपद कोषमा दिने। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी बाढ़ीको आज आइतबार 5 औं दिन पुगेको छ। गएको बुधबार बिहान आएको ठूलो बाढ़ीले रसुवा सहित नुवाकोट, धादिङ, चितवन, तनहुँ, गोरखा र नवलपरासी पूर्व लगायत क्षेत्र प्रभावित भएका छन्। ती क्षेत्रमा उद्धार, राहत र प्रभावितका पुनर्स्थापना लगायतका काम भइरहेका छन्। आज दिउँसोसम्म 752 शव भेटिएका छन्। घाइते 239 तथा उद्धार गरिएको संख्या 8730 जना पुगेको छ। सम्पर्कविहीनको संख्या 2502 जना रहेको विपद प्राधिकरणले जनाएको छ। 19,895 जना सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन्। भोटेकोशी बाढ़ीपछि संचार सेवा सहज बनाउन नेपाल दूरसंचार प्राधिकरणले 20 स्थान सेटेलाइट फोन दिएको छ। रसुवाको भोटेकोशी बाढ़ी पश्चात खोज, उद्धार तथा राहत कार्यमा संचार सेवा सहज बनाउन प्राधिकरणले 20 स्थान सेटेलाइट फोन उपलब्ध गराएको हो। प्राधिकरणले विपद व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई आज बिहान फोन हस्तान्तरण गरेको हो। प्राधिकरणले उपलब्ध गराएका सेटेलाइट फोन मध्ये 10 स्थान रसुवा र 10 स्थान नुवाकोट जिल्लामा प्रयोग हुने गरी पठाएको विपद प्राधिकरणका प्रमुख उप्रेतीले बताउनु भएको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनुभएको छ। सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र, स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न पनि निर्देशन दिनुभएको छ। सभापति लामिछानेले प्रभावित पालिकाका सभापतिसँग पनि छलफल गर्नुभएको छ। चीनको जलस्रोत मन्त्रालयले छोचेन र पुरेपु सात्पोको दोभानमा बनेको तालबाट पूर्ण रूपमा पानी बाहिरिएको जनाएको छ। नेपाल नजिक तिब्बतको जिरोङ काउन्टीमा लेन्दे खोलामा बनेको तालबाट पानी आफै बाहिरिएको मन्त्रालयले जनाएको चाइना डेलीले उल्लेख गरेको छ। बुधबार बिहान लाङटाङरी हिमालको उत्तरी मोहडामा हिमचट्याङ सहितको पहिरो खसेपछि भोटेकोशीमा ठूलो बाढ़ी आएको थियो। त्यस्तै लेन्दे खोला पनि थुनिएको थियो। चिनिया जलस्रोत मन्त्रालयका अनुसार यो तालमा झण्डै 20 लाख घनमिटर पानी जम्मा भयो थियो। अहिले ताल खाली भएको र सामान्य प्राकृतिक प्रक्रियामा फर्किएको छ। आज बिहान फेरि भोटेकोशी एवं त्रिशुली नदीमा पानीको बहाव बढ़ेको थियो। यसले तटीय क्षेत्रमा थप क्षति र कटान गरेको छ। सिजाङको आपतकालीन व्यवस्थापन विभागका अनुसार बुधबार चीन नेपाल सीमामा पर्ने बन्दरगाह क्षेत्रमा गएको लेदोसहितको पहिरोमा परि कम्तीमा 16 जनाको ज्यान गएको छ भने 546 जना सम्पर्कविहीन छन्। तीमध्ये 261 जना विदेशी नागरिक रहेको पहिचान भएको छ। सम्पर्कविहीन सबैको खोजी कार्य भइरहेको छ। भोटेकोशी हुँदै आज बिहान आएको बाढ़ीले 4 घर र 4 औंदीको पुल बगाएको छ। अरू केही घर जोखिममा परेका छन्। धादिङको गल्छी गाउँपालिका 4, चिरौंदी त्रिशुली नदीमा आएको बाढ़ीले 4 घर बगाएको हो। बिहान त्रिशुली नदीमा पानीको बहाव बढ़ेको थियो। बहाव बढ़ेपछि नदीले कटान गर्दा त्यहाँ थप 4-5 घर जोखिममा परेका छन्। त्यस्तै गोरखाको घ्यालचोक र धादिङको चरौंदी जोड्ने पुल पनि त्रिशुलीले बगाएको छ। त्रिशुली नदीमाथिको झोलुङ्गे पुल बाढ़ीले बगाएको हो। यस्तै नदी कटानले कृष्ण भीरमा पहिरो जाँदा मुगलिन काठमाडौँ सड़क पूर्ण रूपमा अवरूद्ध छ। बाढ़ी पूर्वानुमान महाशाखाले बिहान भोटेकोशीमा पानीको बहाव बढ़ेपछि रसुवा, नुवाकोट र धादिङसम्म नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको थियो। यसअघि बुधबार रसुवाको भोटेकोशी हुँदै भीषण बाढ़ी आउँदा ठूलो क्षति भएको छ। त्रिशुली 3A हाइड्रो पावरमा टनेलको प्रवेशद्वार पत्ता लगाउने काम भइरहेको नेपाली सेनाले जनाएको छ। उद्धारका लागि अस्तिदेखि अस्थायी रूपमा बसेको संयुक्त टोलीले काम गरिरहेको छ। अहिले विशेषज्ञ सहित 93 जनाको टोलीले त्यहाँ काम गरिरहेको छ। ड्रिलिङ मेसिन सहित स्काभेटर, हाइड्रोलिक कटर लगायतका सामग्रीको प्रयोग गरेर काम भइरहेको हो। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त फौज तथा विशेषज्ञ टोलीले सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जनाएको छ। साथै अहिले भारतीय र चिनिया टोली समेत टनेलको उत्खनन गर्न परिचालन भएका छन्। चीनले नेपाललाई 50 टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ। आज बिहान चिनिया जनमुक्ति सेनाको वायुसेनाका दुईवटा ठूला ट्रान्सपोर्ट विमानहरू राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। चारजना चिनिया सुरुङ उद्धार विशेषज्ञ पनि उपकरणसहित विमानमा आएका छन्। दुवै ढुवानी विमानले चीनको छेन्दुमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट उड़ान भरेका थिए। झण्डै 3 घण्टाको उड़ानपछि काठमाण्डु आइपुगेका ती विमानले पाल, कम्बल, स्लिपिङ ब्याग, हार्ट ट्र्याक तथा प्राथमिक उपचार किट लगायत 13,200 थान आपतकालीन राहत सहित 50 टन सामग्री ल्याएका काठमाण्डुमा रहेको चिनिया दूतावासले जनाएको छ। दूतावासका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती सामग्री हस्तान्तरण गरिएको छ। राहत सामग्री हस्तान्तरण समारोहमा विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुन, नेपालका लागि चिनिया राजदूत चाङ माओमिङ र प्रतिनिधि सभा सदस्य धर्म केसीको उपस्थिति रहेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
6: फोन 056-494-333-493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सिधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको भन्दै नक्कली भाउचर सामाजिक सञ्जालमा राख्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको गोकुल गंगा गाउँपालिका 2 ठोसे बस्ने 32 वर्षीय भगवान कार्की रहेका छन्। कार्कीले राहत कोषमा 1,20,000 रूपियाँ सहयोग गरेको भनी च्याट जीपीटीको प्रयोग गरी नक्कली स्टेटमेन्ट तयारी गरी सामाजिक सञ्जालमा राखेका थिए। कार्कीले कोषमा सहयोग गरेको भनी आफ्नो क्यूआर कोड समेत सामाजिक सञ्जालमा राखेर त्यसबाट ठगी गरेका प्रहरीको भनाई छ। उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल राउतले बताउनुभयो। नेपाल टेलिकमले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निशुल्क भोइस डेटा र एसएमएस सुविधाहरूको सूचना नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ। यसअघि टेलिकमले आजसम्मको लागि निशुल्क भोइस कल, प्रतिदिन 2 GB डेटा र 50 एसएमएस सुविधा उपलब्ध गराएको थियो। राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन कम्पनीले यो सुविधा थप समयको लागि निरन्तरता दिएको प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो। नेपाल टेलिकमले बाढ़ी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार निशुल्क सेवा प्रयोग गर्न आग्रह गरेको छ। बाढ़ीका कारण कम्पनीका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसंचार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मरमत सम्हारको लागि प्राविधिक टोली परिचालन भएको छ। नेपाल टेलिकमका अनुसार बाढ़ी प्रभावित क्षेत्रका अधिकांश संरचना पुनः संचालनमा आइसकेका छन् भने बाँकी संरचना पनि संचालन गर्ने प्रयास भइरहेको छ। अब विदेशको खबर। इक्वेडरले एलनिनो जलवायु घटनाको कारण देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको छ। इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एलनिनोको सम्भावित प्रभावलाई मध्यनजर गरी देशभर उच्च सतर्कता जारी गरेको समाचार संस्था एएफपीले जनाएको छ। सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने तथा अन्य आपतकालीन उपाय समन्वय गर्न सम्बन्धित समितिहरू सक्रिय हुनेछन्। इक्वेडरले देशको पूर्वमा पर्ने अमेजन क्षेत्रमा खडेरी र डडेलोको जोखिम बढ़ने अनुमान गरेको छ। यस वर्षको एलनिनोले मध्य अमेरिकाका केही क्षेत्रमा गम्भीर खडेरी तथा इण्डोनेसियामा डडेलोको जोखिम बढ़ाएको अधिकारीहरूले बताएका छन्। वैज्ञानिकका अनुसार अहिलेको एलनिनो वर्षको अन्त्यतिर उत्सर्गमा पुग्न सक्ने र सन् 2027 विश्वव्यापी तापक्रममा उल्लेखनीय वृद्धि हुन सक्ने अनुमान छ। पानामा, होन्डुरस र एल साल्भाडोरले यसअघि नै एलनिनोका कारण आपतकाल घोषणा गरिसकेका छन्। पेरूले पनि एलनिनोको कारण तीव्र गर्मी र वर्षाको जोखिमलाई मध्यनजर गर्दै आफ्ना झण्डै 1/3 शहरमा आपतकाल घोषणा गरेको छ। एलनिनो समुद्रको पानी सामान्यतया भन्दा बढ़ी तातेको अवस्था हो। अब खेल खबर। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो 1 महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। आज सामाजिक सञ्जाल मार्फत उनले बाढ़ीबाट प्रभावितका लागि सहयोग गर्ने बताएका हुन्। यस्तै सन्दीपले एसीसी प्रिमियर कप प्रतियोगिताभरि नेपालले लिने हरेक विकेट तथा नेपाली टोलीले प्रहार गर्ने हरेक चौका र छक्का बापत समान 1,500 रूपियाँ सहयोग गर्ने उल्लेख गरेका छन्। यो रकम बाढ़ीबाट प्रभावित बाल बालिकाको लागि शैक्षिक सामग्री उपलब्ध गराउन खर्च गरिने सन्दीपको भनाई छ। एसीसी प्रिमियर कप आजदेखि मलेसियामा शुरू भएको छ। 10 टोली सहभागी 50 ओभरको प्रतियोगिता आउँदो सेप्टेम्बर 12 चल्नेछ। प्रतियोगितामा नेपाल समूह एमा छ। यो समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरब रहेका छन्। यस्तै समूह बीमा यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। नेपालले भोलि बहराइनसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 752 पुग्यो। आज 5 दिन पनि प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका काम निरन्तर। नेपाल नजिक जिरोङ पहिरोले बनेको तालको पानी पूर्ण रूपमा निकास। भोटेकोशी हुँदै बिहान आएको बाढ़ीले 4 घर र चरौदीको पुल बगायो। विशेषज्ञ टोलीबाट त्रिशुली 3A आयोजनाको सुरूङ प्रवेशद्वार पत्ता लगाउने काम चल्दै 50 टन राहत सामग्री सहित चिनिया वायुसेनाका 2 विमान काठमाडौँ आइपुगे। इक्वेडरमा एलनिनोका कारण आपतकाल घोषणा। सम्भावित प्रभावलाई मध्यनजर गर्दै देशभर उच्च सतर्कता। र राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले 1 महिनाको तलब विपद कोषमा दिने।
2: शाली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: शहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841294181, वेबसाइट झुले.com.np।
5: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
8: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
9: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242, 44-28-242।
10: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। भोटे कोशीको बाढ़ीमा परेर ज्यान गुमाएका मध्ये 59 जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा ल्याइएको छ। अस्पतालका प्रवक्ता डाक्टर गोपाल सडाईले 32 वटा शव परीक्षण भइसकेको र 27 वटाको परीक्षण गर्न बाँकी रहेको जानकारी दिनुभयो। अस्पतालमा ल्याएका शव मध्ये 7 वटाको मात्र पहिचान भएको छ र बाँकी शव पहिचान हुन बाँकी रहेको अस्पतालले जनाएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिकाले भोटेकोशी बाढ़ी प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 55,55,555 रूपियाँ जम्मा गर्ने निर्णय गरेको छ। मेयर वासुदेव थापाको अध्यक्षतामा आज बसेको नगरपालिकाको 215 कार्यपालिका बैठकले स्थानीय विपद व्यवस्थापन कोषबाट यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। मेयर थापाले राष्ट्रिय विपदको यस घड़ीमा मानवीय दायित्व वहन गर्दै आफ्नो क्षेत्रबाट सहयोग गर्न नागरिक समाज, निजी क्षेत्र तथा संघ संस्थालाई आग्रह गर्नुभयो। नगरपालिकाका प्रवक्ता एवं वडा 7 का अध्यक्ष रविन्द्र सापकोटाका अनुसार राहत कोषमा मेयरको तर्फबाट 35,000, उपमेयरको तर्फबाट 15,000, वडा अध्यक्षहरूको तर्फबाट प्रति व्यक्ति 10,000 को दरले 1,00,000, कार्यपालिका सदस्यको तर्फबाट प्रति व्यक्ति 6,000 तथा वडा सदस्यहरूको तर्फबाट प्रति व्यक्ति 2,500 रूपियाँका दरले रकम उपलब्ध गराउने निर्णय भएको छ। र नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले आयोजना गरेको नाडा अटो शो 2026 को आज समापन गरिदैछ। काठमाण्डुको भिरकोटी मण्डपमा गएको मंगलबारदेखि 18 संस्करणको नाडा अटो शो गरिएको हो। प्रदर्शनीमा अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी उपलब्ध रहेका आयोजकले जनाएको छ। यसअघि गएको साउन अन्तिम हप्ता काठमाण्डुको भिरकोटी मण्डपमै नाइमा मोबिलिटी एक्सपो भएको थियो। यसैबीच नाइमाले भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 50,00,000 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। दिउँसो 3 बजेको राष्ट्रिय र चारभन्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 752 पुग्यो। आज 5औं दिन पनि प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका काम निरन्तर। बाढ़ीमा ज्यान गुमाएका मध्ये 59 जनाको शव त्रिवी शिक्षण अस्पतालमा अहिलेसम्म 7 वटाको मात्रै पहिचान। र सूर्यविनायक नगरपालिकाले दैवी प्रकोप उद्धार कोषमा 55,55,000 रूपियाँ जम्मा गर्ने। अहिलेलाई चारभन्जाङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: अर्घा खांची ओबीसी सीमेंट देश को सीमेंट।
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म

0: अन्ठानब्बे चार सत्तरी चौबिस आठ सय सत्तरी।
1: किन झोक्राउनु भन्छ काका?
2: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
1: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
2: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा तीन सीताराज मिल मोबाइल अन्ठानब्बे पाँच सत्तरी एक्काइस सात सय सन्ताउन्न र अन्ठानब्बे चार बहत्तर छ्यानब्बे दुई सय अठाइस।
4: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सीटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएच बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल एघार देवीनगर फोन 071410380 071410479 मोबाइल 9857085188 9857020752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
5: हाय दैव, फेरि मदुरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्।
6: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
7: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनु होला।
8: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
6: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
9: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौं,
10: मदिरा त्यागौ परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
11: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौं। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
12: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
13: ए जान्त जान्त
14: होइन, के भयो बाबु?
15: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
14: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
11: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
16: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
17: डर लाग्नु, निद्रा नलाग्नु,
16: अनौठा विचार आउनु,
17: निराशा बढ्नु, खुसी नहुनु,
16: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
17: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
16: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
17: छटपटी हुनु, चिटचिट पसिना आउनु,
16: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
17: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
16: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
17: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई

0: हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन हो।
2: नानी खाना खाना आऊ।
3: लाउ दिनुस।
2: हात धोयौ?
3: धोइसके बाबा।
2: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनु पर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ, अनि मात्रै खाऊ।
3: ढिला भइसक्यो।
4: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ।
2: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
4: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ।
5: बर्सेनी, झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
6: नेपाल सरकार विज्ञापन हो।
7: उत्सवको पर्व
8: एसआर किप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
7: एसएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
8: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
7: फोन नम्बर 071-542-6999।
9: सौजी क्युआर भयो है?
10: ए भन्नुहोस् त, मेसेज आएको छैन।
11: घरी एसएमएस आएन।

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: जिल्लो तमाको बडीग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा पाँच मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
5: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
6: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
7: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागीमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याङमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
5: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि
7: मोबाइल 98-026-37-111 र 98-026-21-354
8: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञ द्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
1: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
3: फोन नम्बर 071-531-641, 535-641।
4: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
5: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
6: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
5: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
1: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ? हँ, तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
9: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
10: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
9: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
10: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
8: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
11: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
12: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कहिल जाता? आ का होई डाक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल बाई, आ ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के? हाँ, तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई होई जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
13: देखा, पाथर खोजत के भगवाने मिले जैसन होई गईल, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
12: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
14: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
12: फल फूल और साग पात बच्चा के खाना साथ साथ
13: सब मिल के खियावल जाए,
12: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोश, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
13: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे दुई जवा बेसी देवल जाए।
12: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रखा, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने?
13: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
3: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
15: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुको मेसो खोज्दैछौ क्या
3: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
16: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
3: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
17: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
18: सबै मिलाई खुवाऊ
17: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
19: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
20: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश

0: खुल्ला तीज गीत कार्यक्रम 2083
1: परम्परा र मौलिकपनको जगेर्ना विकृतिको हार सुसंस्कृत समाज र सभ्य व्यवहार अब गीत मार्फत चर्चा परिचर्चा तीज विशेष कार्यक्रम 2083 तिलोत्तमा नगरपालिका वडा नम्बर 1, 5 र 9 को आयोजना
0: ध्रुवा तारा युवा क्लबको सह आयोजना तथा रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजनको सह कार्यमा खुल्ला तीज गीत कार्यक्रम 2083
1: यही भदौ 19 गते शुक्रबार
0: स्थान तिलोत्तमा नगरपालिका वडा नम्बर 5, 1 र 9 को संगम स्थल प्रेम नगर चौपारी
1: समय बिहान 11:30 बजेबाट
2: पुनश्च सम्पूर्ण सहभागी टिमहरूलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ
3: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ साथै अबका दिनमा आफ्नो घर व्यावसायिक प्रतिष्ठान उद्योग धन्दा कल कारखाना होटल रेस्टुरेन्ट कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ
4: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
5: खै दाई दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न
6: ए ल ल लिनुहोस् भाइ
5: अनि दाई कति भयो पैसा
6: ल हेर भाइ के गरेको तपाईँले तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुहोस् है भाइ कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुहोस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
7: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिमाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ
4: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
8: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज

0: जान्छु भनेर हिँड्ने विद्यार्थीहरू।
1: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु, चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउ। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
3: अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
5: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
6: सफलता अनि संघर्षका कथा।
7: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
4: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा। रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
8: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
9: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
8: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
9: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
8: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ।
9: यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
10: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
9: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
10: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
11: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
12: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
11: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
12: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
4: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
13: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: अर्घाखांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: VPN नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनेपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट, सम्पर्क प्रधान कार्यालय बुटवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
2: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
4: तिलोत्तमा 5, मडिग्राम, रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
5: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-82 र 98-70-24-870।
6: किन झोक्राउनु भन्छ काका?
7: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
6: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
7: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3, सीताराज मिल, मोबाइल 98-570-21-757 र 98-472-98-228।

0: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071-410-380 071-410-479 मोबाइल 98-75-85-188 98-75-20-752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन हो।
3: नानी खाना खान आऊ।
4: लाउ दिनुस।
3: हात धोयौ?
4: धोइसके बाबा।
3: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनुपर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ।
4: ढिला भइसक्यो।
5: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनुपर्छ।
3: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
5: त्यति मात्र होइन, पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौँ।
6: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
7: नेपाल सरकार विज्ञापन हो।
8: उत्सवको पर्व
9: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
8: इसिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
9: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
8: फोन नम्बर 071-542-6999 549-6999।
10: खुसीको खबर खुसीको खबर खुसीको खबर
11: होइन, के खुसीको खबर हो दाजु?
10: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
11: हो र?
10: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-535-823।
11: सौजी क्युआर भयो
12: है? ए, बगनुस् त, मेसेज आएको छैन।
13: घरी एसएमएस आएन।

0: ओहो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरु राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
0: ल, बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
3: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
0: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857372397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ गोरकट्टा।
4: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: दिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागिमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याउने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि
5: मोबाइल 98-026-3111 र
3: 98-026-21-354
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ
7: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
6: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
8: फोन नम्बर 071-531-641 535-641
9: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
10: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
11: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
10: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
11: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
13: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्छौ हँ तीन दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
14: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
15: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
14: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
15: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
13: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
8: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
16: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कहल जाता। अका होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल भाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के। हाँ तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
17: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गई। और का करे पड़ाला डॉक्टराइन बहनी तनी बता देता।
16: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
8: गोस मछली अंडा सबसे बढ़िया बा, गोस मछली अंडा सबसे बढ़िया बा,
16: फल फूल और साग पात बच्चा के खाना साथ साथ
17: सब मिल के खियावल जाए,
16: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति छह महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोस हरियर साग पात और पियर जात के फल फूल खियावेली।
17: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे दुई जवा बेसी देवल जाए।
16: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सक भर ढिका के पिए के चाही, बुझलू ने।
17: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
18: नमस्ते है नमस्ते, होइन बुढेसकाल में के कुरा में हो बुढ़ा बुढ़ी गफित
19: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासू ससुर को मेसो खोज्दै छम क्या।
18: आहा, यो नि तरिका सासू ससुरा को हो त, पेट में बच्चा बसे देखि दुई वर्ष को हुन्जेल सम्म का यी हजार दिन में आमा र बच्चालाई पोषण युक्त खाना खुवाउने र सरसफाई का बारे में ध्यान पुर्याउन सके आमा र बच्चा दुबई को स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
20: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
18: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
21: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
22: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
23: सबै मिलाइ खुवाउ,
22: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए, तपाईँले नि।
23: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
24: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है, खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार FM द्वारा सचेतनाका लागि जारी सन्देश।
25: स्वास्थ्यमा बटवल,
26: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
25: असल अभ्यासदेखि मितिका कुरा,
26: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
25: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी FM 96.8 MHz
27: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
25: कार्यक्रम स्वास्थ्यमा बुटवल।

0: खुल्ला तीज गीत कार्यक्रम 2083
1: परम्परा र मौलिकपनको जगेर्ना विकृतिको हार सुसंस्कृत समाज र सभ्य व्यवहार अब गीत मार्फत चर्चा परिचर्चा तीज विशेष कार्यक्रम 2083 तिलुत्तमा नगरपालिका वडा नम्बर 1, 5 र 9 को आयोजना
0: ध्रुव तारा युवा क्लब को सह आयोजना तथा रेडियो लुम्बिनी एवं तिलुत्तमा टेलीविजन को सह कार्यमा खुल्ला तीज गीत कार्यक्रम 2083
1: यही भदौ 19 गते शुक्रबार
0: स्थान तिलुत्तमा नगरपालिका वडा नम्बर 5, 1 र 9 को संगम स्थल प्रेम नगर चौपारी
1: समय बिहान 11:30 बजेबाट
2: पुनश्च सम्पूर्ण सहभागी टिमहरूलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ
3: खै दाई देखिले चिरोट अनि एउटा सुर्ती ल्याउनुस् न
4: ए ल ल लिनुस् भाइ
3: अनि दाई कति भयो पैसा
4: ल हेर भाइ के गरेको तपाईले तपाईलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुस् है भाइ कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
5: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
7: यति बेला साँझको

नमस्कार। रेडियो लुम्बिनीबाट अपराह्न 5 बजेको हालखबरमा दिवाकर पन्थीको स्वागत छ। यो हालखबर एफएम 96.8 मेगाहर्ज, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हालखबरको शुरूमा मुख्य खबर शीर्षक। रसुवाबारीमा हालसम्म 768 शव भेटिए, 160 जना उपचारपछि डिस्चार्ज, खोज र उद्धार कार्य जारी। बाढ़ी पीड़ितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र, 50 टन राहत सामग्री सहित चिनिया वायुसेनाका 2 विमान काठमाडौँमा। भारतले पठायो चौथो लटको राहत सामग्री, बेली ब्रिज बोकेका 16 ट्रक नेपाल आइपुगे। सुरुङभित्र उद्धार गर्न चिनिया र भारतीय टोली पनि परिचालन, सुरुङबाट उद्धार गर्न सहायता आवश्यक परेपछि चीन र भारतबाट विशेषज्ञ बोलाउनु परेको परराष्ट्र मन्त्रीको भनाई। आफन्तको अनुमति बिना शव व्यवस्थापन गरेको प्रति कांग्रेसको आपत्ति, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर राहत र पुनस्थापनाको काम गर्न संघीय सरकारलाई एमाले अध्यक्ष ओलीको सुझाव। नेपाल नजिक जिरोङ पहिरोले बनेको तालको पानी पूर्ण रूपमा बाहिरिएको चिनिया जलस्रोत मन्त्रालयको भनाई, गल्छी स्याफ्रुबेसी सड़क 2 हप्ताभित्र खुलाउने तयारी। राहत कोषमा सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा नक्कली भौतर राख्ने व्यक्ति पक्राउ, त्रिशुलीले कृष्णगिरीमा पृथ्वी राजमार्ग बगायो। बाढ़ी पीड़ितको राहतका लागि 51,000 सहयोग गर्ने तिलोत्तमा व्यापार संघको निर्णय, 30 मिलियन कार्यक्रम स्थगित गरी जुहाङ समाजले गर्यो बाढ़ी पीड़ितलाई 51,000 रूपियाँ सहयोग। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले 1 महिनाको तलब विपद कोषमा दिने र एसीसी प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदैछ।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा। हसुवाको भोटुकोशी नदीमा आएको बाढ़ीबाट मृत्यु भएका 768 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार आज अपराह दिउँसो 2 बजेसम्म 768 शव फेला परेका हुन्। प्रहरीका अनुसार सबैभन्दा धेरै 264 शव चितवनमा फेला परेका छन्। त्यस्तै पूर्वी नवलपरासीमा 194, पश्चिम नवलपरासीमा 100, गोर्खामा 58, नुवाकोटमा 52, धादिङमा 50, तनहुँमा 37 र रसुवामा 13 शव भेटिएका छन्। प्रहरीका अनुसार हालसम्म 2715 जना घाइते तथा अन्य व्यक्तिको उद्धार गरिएको छ। यस्तै काठमाडौँ उपत्यका विभिन्न अस्पतालबाट 160 जना घाइते उपचारपछि घर फर्किएका छन्। रसुवाको भोटेकोशी सहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढ़ी पहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएको छ। पछिल्लो पटक अमेरिकाले बाढ़ी प्रभावित नेपाली नागरिकका लागि 36 लाख अमेरिकी डलर भन्दा बढ़ीको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार सहयोगबाट बाढ़ी प्रभावित 10,000 परिवारलाई 3 महिनासम्म आपतकालीन खाद्य सहायता उपलब्ध गराइनेछ। यसअघि अमेरिकाले बाढ़ी प्रभावित क्षेत्रमा 5 लाख अमेरिकी डलर आपतकालीन सहयोग तथा विपद व्यवस्थापन विज्ञ परिचालन गर्ने घोषणा गरिसकेको थियो। यसैबीच चीनले नेपाललाई 50 टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ। चिनिया जनमुक्ति सेनाको वायुसेनाका 2 वटा ठूला ट्रान्सपोर्ट विमान आज राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। 4 जना चिनिया सुरुङ उद्धार विशेषज्ञ पनि उपकरण सहित विमानमा आएका छन्। दुवै ढुवानी विमानले चीनको छेन्दुमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेका थिए। झण्डै 3 घण्टाको उडानपछि काठमाडौँ आइपुगेका ती विमानले पाल, कम्बल, स्लिपिङ ब्याग, हार्ट ट्याग तथा प्राथमिक उपचार किट लगायत 13,200 थान आपतकालीन राहत सहित 50 टन सामग्री ल्याएका काठमाडौँमा रहेको चिनिया दूतावासले जनाएको छ। ती सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरिएको छ। राहत सामग्री हस्तान्तरण समारोहमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनिया राजदूत चाङ माओमिङ र प्रतिनिधि सभा सदस्य धर्म केसीको उपस्थिति रहेको थियो। त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ी पछिको राहत र उद्धारका भारतले 4थो लटको राहत सामग्री नेपाल पठाएको छ। भारतीय वायुसेनाको विमानले 11 टन सामान नेपाल ल्याइ पुर्याएको हो। खोज तथा उद्धार कार्यका लागि आवश्यक उपकरण सहित टनेल रेस्क्यू टीम र डीएनए विश्लेषणका लागि फोरेन्सिक विज्ञहरूको टोली र फोरेन्सिक उपकरण समेत पठाइएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिकका सिट र सरसफाई सामग्री समावेश छन्। यसैबीच 230 फीट लामो सिंगल लेन मोड्युलर स्टील ब्रिजका लागि आवश्यक उपकरण बोकेका 16 वटा ट्रक नेपाल आइपुगेको पनि भारतीय विदेश मन्त्रालयले जनाएको छ। थप 7 वटा भेली ब्रिज जडानका लागि आवश्यक उपकरण छिट्टै उपलब्ध गराइने विदेश मन्त्रालयले जनाएको छ। यसअघि अत्यावश्यक औषधि, पोर्टेबल जेनेरेटर सेट, खाद्य सामग्रीका प्याकेट, पानी शुद्धिकरण गर्ने चक्की र प्राविधिक उपकरण सहित कुल 68.5 टन राहत सामग्री हवाई मार्गबाट काठमाडौँ आइसकेका छन्। भारतले विपदपछिको राहत उद्धारमा समर्थन जारी रहने बताएको छ। सरकारले भोटेकोशी त्रिशुलीको विनाशकारी बाढ़ीबाट प्रभावित जलविद्युत आयोजनाहरूका सुरुङमा फँसेका श्रमिक कर्मचारीको उद्धार गर्न विदेशी टोली पनि परिचालन गरेको छ। केही दिन अघिसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएर खोजी तथा उद्धार गरिरहेकोमा आजबाट भारतीय र चिनिया उद्धार कर्मीको टोली पनि खटिएको हो। पछिल्लो समय रसुवा र नुवाकोटमा रहेका जलविद्युत आयोजनाभित्र थुनिएर बसेकाहरूको उद्धारमा सुरक्षा निकाय केन्द्रित छ। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले आज 4 वटा जलविद्युत आयोजनाका सुरुङबाट उद्धारको प्रयास भइरहेको जानकारी दिनुभयो। प्रवक्ता बस्नेतका अनुसार त्रिशुली 3A नेपाली सेना सहित 93 जनाको टोली खटिएको छ भने माथिल्लो त्रिशुली 1 चिनिया टोली र नेपाली सेना उद्धारका लागि खटिएका छन्। चिलीमै जलविद्युत आयोजनामा भने भारतीय उद्धार टोली र नेपाली सेनाको टोली खटिएका छन्। शनिबार 5 जना र आज थप 4 जना चिनिया उद्धार कर्मी नेपाल आइपुगेका हुन्। उनीहरू केरूङ क्षेत्रबाट रसुवा स्थित बाढ़ी प्रभावित क्षेत्र पुगेका छन्। भारतबाट शुक्रबार नै 5 सदस्यीय सुरुङ उद्धार टोली घटनास्थल रेकी गर्न आइपुगेको थियो। शनिबार फेरि 13 सदस्यीय भारतीय सुरुङ उद्धार टोली काठमाडौँ आएर प्रभावित क्षेत्र पुगेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले रसुवा बाढ़ीपछि सुरुङमा फसेकाहरूको उद्धारमा विदेशी सहायता आवश्यक परेपछि सहयोग मागिएको बताउनुभयो। आवश्यक परेमा चीन र भारत बाहेक अन्य मुलुकबाट पनि सहयोग लिन सकिने उहाँको भनाइ छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोटेकुसी र त्रिशुली नदी क्षेत्रमा आएको बाढ़ीपछिको विपद व्यवस्थापनका सन्दर्भमा चासो व्यक्त गरेको छ। पार्टीका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बाढ़ीमा परी ज्यान गुमाएका व्यक्तिहरूको शव व्यवस्थापनमा आफन्तको अनुमति नलिएको विषयप्रति गम्भीर आपत्ति जनाउनु भएको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित छलफल कार्यक्रममा बोल्दै नेता आङदेम्बेले शव व्यवस्थापनको संवेदनशीलतालाई ध्यान नदिएको गुनासो आएको बताउनुभयो। नेता आङदेम्बेले भोटेकोशी र त्रिशुली नदी क्षेत्रमा बाढ़ीपछि फैलिएको दुर्गन्ध जनस्वास्थ्यका लागि ठूलो चुनौती बनेको उल्लेख गर्दै यस विषयमा आफूले प्रधानमन्त्रीको समेत ध्यानकर्षण गराइसकेको जानकारी दिनुभयो। स्थानीय तहका जनप्रतिनिधि र सरकारवालाहरूसँगको समन्वय तथा सुझावका आधारमा प्रधानमन्त्रीलाई नबुझे ध्यानकर्षण पत्र बुझाएको उहाँले उल्लेख गर्नुभयो। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भोटेकोशी त्रिशुलीमा आएको बाढ़ीपछिको उद्धारमा सरकार अदृश्य बनेको आरोप लगाउनु भएको छ। सरकारले राज्यको सामर्थ्य कब्जा गरेर बसेको उहाँको टिप्पणी छ। महासचिव शंकर पोखरेल सहितको टोलीले नुवाकोट रसुवा लगायतका स्थानको स्थलगत अवलोकन गरेपछि गरेको अध्ययन प्रतिवेदन ग्रहण गर्ने कार्यक्रममा ओलीले सरकारले एक्लै श्रेय लिन खोज्दा चुकिरहेको बताउनु भएको हो। प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर काम गर्न केन्द्र सरकार हिचकिचाएको ओलीको आरोप छ। सरकारले पर्वतारोहणको उद्धार गर्ने समूहको दक्षताको मद्दत पनि नलिएको बताउँदै उहाँले राज्य र जनता मिलेर साझा समस्या समाधान गर्नुपर्नेमा सरकारले एक्लै श्रेय लिन खोजेको उल्लेख गर्नुभयो। चीनको जलस्रोत मन्त्रालयले छोचेन र पुरेपु साङपोको दोभानमा बनेको तालबाट पूर्ण रूपमा पानी बाहिरिएको जनाएको छ। नेपाल नजिक तिब्बतको जिरोङ काउन्टीमा लेन्दे खोलामा बनेको तालबाट पानी आफै बाहिरिएको मन्त्रालयले जनाएको चाइना डेलीले उल्लेख गरेको छ। गएको बुधबार बिहान लाङटाङ री हिमालको उत्तरी मोहडामा हिमचट्टान सहितको पहिरो खसेपछि भोटेकोसीमा ठूलो बाढ़ी आएको थियो। त्यस्तै लेन्दे खोला पनि थुनिएको थियो। चिनिया जलस्रोत मन्त्रालयका अनुसार यो तालमा झण्डै 20 लाख घनमिटर पानी जम्मा भएको थियो। अहिले ताल खाली भएको र सामान्य प्राकृतिक प्रक्रियामा फर्किएको छ। आज बिहान फेरि भोटेकोशी एवं त्रिशुली नदीमा पानीको बहाव बढ़ेको थियो। यसले तटीय क्षेत्रमा थप क्षति र कटान गरेको छ। सिजाङको आपतकालीन व्यवस्थापन विभागका अनुसार बुधबार चीन नेपाल सीमामा पर्ने बन्दरगाह क्षेत्रमा गएको लेजो सहितको पहिरोमा परेर कम्तीमा 16 जनाको ज्यान गएको छ भने 546 जना सम्पर्कविहीन छन्। तीमध्ये 261 जना विदेशी नागरिक रहेका पहिचान भएको छ। सम्पर्कविहीनहरूको खोजी भइरहेको छ। धादिङको गल्छी र रसुवाको सेप्रिवेशी सड़क खण्ड 2 साताभित्र सञ्चालनमा ल्याउने गरी काम थालेको सड़क विभागले जनाएको छ। बाढ़ीका कारण झण्डै 40 किलोमिटर सड़कमा क्षति भएको छ। गएको बुधबार भोटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवा नुवाकोट र धादिङका सड़क तथा पुलमा ठूलो क्षति पुगेको छ। बाढ़ीका कारण धादिङ र नुवाकोट जोड्ने कोप्पु खोला पुल बाङ्गिएको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीका अनुसार बाढ़ीको बहावका कारण पुलको वियरिङमा अत्यधिक दबाव परेपछि बाङ्गिएको हो। झण्डै 600 टन भार क्षमता रहेको पुल उचालिएर बाङ्गिएको महानिर्देशक जयसीले जानकारी दिनुभयो। पुल मरमत नभएसम्म अहिलेका लागि हलुका गाड़ीलाई मात्र सञ्चालन गर्न दिने गरी सड़क विभागले तयारी गरेको छ। पुल उचाल्न नेपालमा उपलब्ध प्राविधिक जनशक्ति खोजिने र आवश्यक परे भारतबाट समेत टोली ल्याउने महानिर्देशक जयसीले बताउनुभयो। भदौ 10 गते आएको रसुवा बाढ़ीका कारण स्वास्थ्य जोखिम निम्तिन सक्ने भन्दै प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले 7 बुँदे निर्देशन जारी गरेको छ। बाढ़ीले बगाएर ल्याएका मानव शव चौपाया तथा अन्य जनावर र जीव जन्तुका कारण विभिन्न किसिमका सरुवा रोग फैलिन सक्ने भएकाले सतर्क रहन कार्यालयले अनुरोध गरेको हो। कार्यालयले प्रदूषित नदी तथा खोलाबाट प्राप्त हुने माछा तथा जलीय जीवको सेवन नगर्न भनेको छ। प्रदूषित पानीमा पौडी नखेल्न, प्रदूषित पानीका कारण आवा, हैजा, टाइफाइड, हेपाटाइटिस ए र ई जस्ता झाडा पखाला जन्ने रोगहरूको जोखिम बढ़न सक्ने हुँदा पानी शुद्धिकरण गरेर मात्र प्रयोग गर्न आग्रह गरेको छ। खाना राम्रोसँग पकाएर मात्र खान, काँचो तथा पकाएको खाना छुट्टा छुट्टै राख्न, बाढ़ीको पानीमा डुबेको, दूषित, कोइएको वा गनाएको खाद्य पदार्थ सेवन नगर्न कार्यालयको अनुरोध छ। त्यस्तै डेंगी जापानीज इन्सेफ्लाइटिस लगायतका लामखुट्टेबाट सर्ने रोगहरू तथा सर्पदंशको जोखिम बढ्न सक्ने हुँदा घर वरिपरि पानी जम्न नदिन, झुल प्रयोग गर्न, लाम्बाउले कपड़ा लगाउन, राति हिँड्दा टर्च लाइटको प्रयोग गर्न तथा सुत्न अघि बिस्तारा जाँच गर्ने कुरामा विशेष ध्यान दिन कार्यालयको अनुरोध छ। त्रिशुली नदीमा आएको बाढ़ीले पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सड़क बगाएपछि राजमार्ग अवरूद्ध भएको छ। पृथ्वी राजमार्ग निर्माण आयोजनाका मुगलिङ स्थित इन्जिनियर धीरज ढकालका अनुसार त्रिशुली नदीमा आएको बाढ़ीले कृष्णभीर नजिकै सड़क बगाएपछि राजमार्ग अवरूद्ध भएको हो। पृथ्वी राजमार्ग अहिले कुनै पनि अवस्थामा सञ्चालन गर्न सकिने अवस्थामा छैन, उहाँले भन्नुभयो। त्रिशुली नदीले तलबाट फ्लो कटिङ गर्दा सड़क बगेको हो। नदीले करिब 50 मिटर लम्बाईसम्म सड़क बगाएको र कतिपय स्थानमा 5 मिटरसम्म सड़क कटान भएको उहाँले जानकारी दिनुभयो। कतिपय स्थानमा सड़क चिरिएकाले थप भाँचिने सम्भावना रहेको उहाँले बताउनुभयो। राजमार्ग खुल्याउने विकल्प डाइभर्सन हो, तर कृष्णभीरमा विगतमा पहिरोले धेरै दुःख दिएकोले त्यहाँबाट डाइभर्सन निर्माण गर्ने सम्भावना कम छ। बगेकै स्थानमा टोलवाल बनाएर सड़क सञ्चालन गर्न समय लाग्ने भएकाले राजमार्ग खुल्न केही समय लाग्नेछ उहाँले भन्नुभयो। केही समय अघि सड़क बगेपछि अहिले पृथ्वी राजमार्गमा सवारी सञ्चालन बन्द गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका ट्राफिक प्रहरी निरीक्षक अनिल थापाले पृथ्वी राजमार्गको वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ जान सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ। रसुवा लगायत विभिन्न जिल्लामा आएको बाढ़ी पहिरोबाट प्रभावित भएकाहरूलाई तिलोत्तमा व्यापार संघले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। संघले बाढ़ी पहिरो पीड़ितको राहत तथा उद्धारका लागि 51,000 रूपियाँ सहयोग प्रदान गर्ने निर्णय गरेको अध्यक्ष नेत्र प्रसाद नेउपानेले जानकारी दिनुभयो। विपदमा ज्यान गुमाउनेहरूप्रति श्रद्धांजलि अर्पण गर्दै संघले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै बाढ़ी पहिरोमा परि घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभ र विस्थापित नागरिकहरूको सुरक्षित पुनर्स्थापनाको कामना समेत गरिएको छ। संघले सम्बद्ध सबैलाई आफ्नो क्षमता र हैसियत अनुसार उद्धार र राहतमा सहयोग गर्न अपील समेत गरेको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीका कारण देश शोकमा रहेका बेला गुल्मी जुवाङ रूपन्देही सम्पर्क समाजले पूर्व घोषित 30 मिलन कार्यक्रम स्थगित गरी बाढ़ी पीड़ितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। समाजका अध्यक्ष परशुराम भण्डारीको अध्यक्षतामा बसेको बैठकले भदौ 20 गते आयोजना गर्ने भनिएको 30 मिलन कार्यक्रम रद्द गर्दै 51,000 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। समाजका सचिव अर्जुन घिमालीले बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएको र समग्र देश नै शोकमा परेकाले तड़क भड़कका साथ तीज मनाउनु भन्दा विपदमा परेकाहरूलाई राहत पुर्याउन उपयुक्त देखिएकोले यो निर्णय लिइएको बताउनुभयो। गुल्मीको जुवाङबाट रूपन्देही आई बसोबास गर्दै आएका नागरिकहरूलाई एकीकृत गर्दै आएको यस संस्थाले स्थापना कालदेखि नै विभिन्न सामाजिक तथा परोपकारी कार्यहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाएको छ। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो 1 महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गर्नुभएको छ। आज सामाजिक सञ्जाल मार्फत उहाँले बाढ़ीबाट प्रभावितहरूका लागि सहयोग गर्ने बताउनु भएको हो। त्यस्तै सन्दीपले एसीसी प्रिमियर कप प्रतियोगिताभरि नेपालले लिने हरेक विकेट तथा नेपाली टोलीले प्रहार गर्ने हरेक चौका र छक्का बापत समान 1,500 रूपियाँ सहयोग गर्ने उल्लेख गर्नुभएको छ। यो रकम बाढ़ीबाट प्रभावित बाल बालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन खर्च गरिने सन्दीपको भनाइ छ। र तेस्रो संस्करणको एसीसी प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदैछ। प्रतियोगितामा सहभागी 10 टोली मध्ये नेपाल उपाधि जित्दै सन् 2027 आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यचैत मैदानमा उत्रन्दैछ। नेपाल सहित सहभागी 10 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। नेपाल समूह एमा परेको छ। यस समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। समूह चरणमा नेपालले भोलि बहराइनसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। खेल मलेसियाको बांगीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा हुनेछ। 50 ओभरको प्रिमियर कपमा नेपालले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपालले दोस्रो खेल भदौ 18 गते आयोजक मलेसियासँग खेल्नेछ। त्यस्तै तेस्रो खेल भदौ 21 गते साउदी अरेबियासँग तथा समाचारको अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्नेछ। यही खेल खबरसँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्न अघि मुख्य खबर शीर्षक। रसुवाबारीमा हालसम्म 768 शव भेटिए, 160 जना उपचार पछि डिस्चार्ज, खोज र उद्धार कार्य जारी। बाढ़ी पीड़ितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र, 50 टन राहत सामग्री सहित चिनिया वायुसेनाका दुईवटा विमान काठमाडौँमा। भारतले पठायो चौथो लटको राहत सामग्री, बेली ब्रिज बोकेका 16 ट्रक नेपाल आइपुगे। सुरुङभित्र उद्धार गर्न चिनिया र भारतीय टोली पनि परिचालन, सुरुङबाट उद्धार गर्न सहायता आवश्यक परेपछि चीन र भारतबाट विशेषज्ञ बोलाउनु परेको परराष्ट्र मन्त्रीको भनाई। आफन्तको अनुमति बिना सब व्यवस्थापन गरेको प्रति कांग्रेसको आपत्ति, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर राहत र पुनर्स्थापनाको काम गर्न संघीय सरकारलाई एमाले अध्यक्ष ओलीको सुझाव। नेपाल नजिक जिरोङ पहिरोले बनेको तालको पानी पूर्ण रूपमा बाहिरिएको चिनिया जलस्रोत मन्त्रालयको भनाई। गल्छी छ्याप्रुवेसी सड़क 2 हप्ताभित्र खुल्याउने तयारी। राहत कोषमा सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा नक्कली भौचर राख्ने व्यक्ति पक्राउ, त्रिशुलीले कृष्ण भीरमा पृथ्वी राजमार्ग बध गायो। बाढ़ी पीड़ितको राहतका लागि 51,000 सहयोग गर्ने तिलोत्तमा व्यापार संघको निर्णय, तीज मिलन कार्यक्रम स्थगित गरी जुहाङ समाजले गर्यो बाढ़ी पीड़ितलाई 51,000 रूपियाँ सहयोग। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले 1 महिनाको तलब विपद कोषमा दिने र एसीसी प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदै। अवस्था अपराह 5 बजेको हालखबर सकियो। शान्ति समृद्धि र रूपान्तरणका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
1: हाम्रा सेवाहरू
0: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
1: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
0: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
1: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय

0: नाक कान घाटी
1: जनरल सर्जरी
0: वीडियो एक्सरे
1: डिजिटल एक्सरे
0: ईसीजी
1: डेंटल तथा पैथोलॉजी
0: फिजियोथेरापी
1: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
2: किशोर किशोरी युवाहरू र 15 देखि 49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपरटिभ र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
3: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
4: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
5: रेडियो लुम्बिनी को ठ्याक्कै अगाडि फोन नम्बर 071-5-62-832 मोबाइल
6: 98-570-21-835 तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर व्यावसायिक प्रतिष्ठान उद्योग धन्दा कल कारखाना होटल रेस्टुरेन्ट कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
7: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
8: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
7: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
8: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
7: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
8: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
7: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
8: थप आहारासँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
7: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
6: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
5: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
6: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
5: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिउँ।
6: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण

0: कसैले नगरौं।
1: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
4: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
3: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
4: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा यी औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
5: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
4: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
2: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
7: होइन, के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
6: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौ, कानूनको सम्मान गरौ। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी

0: मरगा खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिन पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
5: होइन
6: पुर्खे बा, किन के भयो र?
5: बाह्र चौरास घुमे
6: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
7: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
6: होइन पुर्खेबा, फेरि दौडिँदै कता हो?
5: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक।
7: सम्पर्क क्रिम्सन अस्पताल, तिलोत्तमा 6 मणिग्राम रूपन्देही। फोन 071-562-744, 562-745।
8: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: हाय दैव, फेरि मदुरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अबको घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
1: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
2: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
0: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
1: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
3: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
4: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
5: आज पनि ऋषि दाईले दिदा भाउजूलाई रोक्सी खाएर पिटेछन्।
6: ए जान्त जान्त
2: होइन, के भयो बाबु? ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
4: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
7: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
8: लो किन नि, के भयो, सन्चो भएन?
7: होइन, यतिकै जाने मन लागेन।
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
8: ए कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
9: नमस्ते, कति कामले पाल्नु भयो?
8: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
7: हस् म्याडम।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
0: ओहो
11: मरेको के हो?
0: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
11: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
0: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
11: त्यहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
0: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
12: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
13: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: क
6: खुसीको खबर खुसीको खबर खुसीको खबर
15: होइन के खुसीको खबर हो दाजु?
6: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
15: हो र?
6: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
16: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-7019 र 98-672-96-018।
17: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
18: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
17: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कुल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
18: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
17: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
19: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
20: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
21: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
20: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
22: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
20: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
23: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ? हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
20: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
24: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
20: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो, बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
24: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ, आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
23: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
25: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
26: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
27: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
26: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
28: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
26: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
1: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
2: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
3: सबै मिलाई खुवाऊ
2: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
4: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ
5: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्ने अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
2: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
1: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
2: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
1: हो त, अब त हाम्रो नगरपालिका भित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
3: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
6: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
5: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
6: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
5: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
6: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
5: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
6: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
5: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
7: खै दाई, दुई किलो थिरोड अनि एउटा सुर्ती ल्याउनुहोस् न।
8: ए ल ल, लिनुहोस् भाइ।
7: अनि दाई, कति भयो पैसा?
8: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
9: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
10: अपाङ्गता भएका महिलाका अधिकारका कुरा,
11: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
12: सफलता अनि संघर्षका कथा,
13: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
14: 41 29 54 81 वेबसाइट झुले.com.np

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बेलुकीको 6 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
1: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेकोशी बाढ़ीको आज पाँचौ दिन पनि उद्धार, राहत र पुनर्स्थापनाका काम निरन्तर। अति प्रभावित क्षेत्रमै उद्धार र अन्य व्यवस्थापनका काम प्रभावकारी हुन नसकेको गुनासो।
2: केन्द्रबाट आए छैन, अब त्यो चक्षहरूबाट अलिअलि आइरहेछ खानेकुरोहरू।
3: राज्यको उपस्थित नभएको जस्तो समस्या आएको छ।
0: माथिल्लो त्रिशुली थिरी एको माथिल्लो मुख्य भाग भेटियो, पाल पारेर सुरक्षाकर्मी छिर्दा कुनै प्रतिक्रिया नआएको भनाई।
1: कृष्णभीरमा भासिएको सड़क अध्ययनका लागि विभागले विज्ञ टोली खटायो, दुईवटा वैकल्पिक बाटोबाट गाड़ी चल्न सक्ने, गल्छी स्याप्रुवेसी सड़क दुई हप्ताभित्र खुलाउने गरी तयारी।
0: इक्वेडरमा एलनिनोका कारण आपतकाल घोषणा, सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता।
1: र राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामी छानीले एक महिनाको तलब विपद कोषमा दिने एनएसजेएफ स्पोर्ट्स अवार्डको चार विधामा मनोनयन सार्वजनिक।
4: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत तीन दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
5: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं। एनबीएल सर्वसुलभ आवास कर्जा
6: अब बन्छ तपाईको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
5: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
6: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
5: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला भोटेकोशी बाढ़ीको आज आइतबार पाँचौं दिन पुगेको छ। गएको बुधबार बिहान आएको ठूलो बाढ़ीले रसुवा सहित नुवाकोट, धादिङ, चितवन, तनहुँ, गोरखा र नवलपरासी पूर्व लगायतका क्षेत्र प्रभावित भएका छन्। ती क्षेत्रमा उद्धार, राहत र प्रभावितको पुनर्स्थापना लगायतका काम भइरहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको आज दिउँसोसम्मको व्यवस्थापन तथ्याङ्क अनुसार 752 शव अहिलेसम्म भेटिएका छन्। घाइते 239 तथा उद्धार गरिएकाको संख्या 8730 जना पुगेको छ। सम्पर्क विहीनको संख्या 2502 जना रहेको विपद प्राधिकरणले जनाएको छ। 19895 जना सुरक्षाकर्मी उद्धार कार्यमा खटिरहेका छन्। बाढ़ीबाट अति प्रभावित रसुवाको गोसाईकुण्ड र उत्तर गया गाउँपालिकामा अपेक्षा अनुसार उद्धार तथा राहत र अन्य व्यवस्थापनका काम हुन नसकेको गुनासो छ। विज्ञ तथा प्राविधिक टोली प्रभावित क्षेत्रमा पुग्न नसक्नु र पालिकासँग पर्याप्त समन्वय नहुँदा विपद व्यवस्थापनमा चुनौती थपिएको जनप्रतिनिधिको गुनासो रहेको छ। धेरै प्रभावितको न गाँसको टुङ्गो छ न बाँसकै। त्यसमाथि बाढ़ीले यत्रतत्र छाडेका शवको समयमै व्यवस्थापन हुन नसक्दा अर्को महामारी फैलन सक्ने जोखिम पनि बढ़ेको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिका दुईको पछिल्लो अवस्थाबारे कार्यपालिका सदस्य पेमा दोर्जे घले:
2: केन्द्रबाट त आए छैन, अब त्यो स्वच्छहरूबाट चाहिँ अलिअलि आइरहेछ खानेकुरोहरू, सङ्घबाट अलिक त्यहाँबाट केही पनि आए छैन। अहिले हामीले कसो भने विवरण पनि पुरा खोलेर पठाउन सकिँदैन, पालिका र प्रशासनले विवरण भएको र मृतकहरूको सबै विवरण खोलेर पठाऊ भनिरहेछ।
8: कतिजनाको सभा हुनुहुन्छ त्यहाँ तपाईँहरू अहिले?
2: हाम्रो टोलीमा लतपत्ता भयो होला, तपाईँको 200 बेसी होला। लङ टाइम त हामी यहाँ बस्न सक्दैन होला, धेरै मान्छे भएपछि अक्सिजन पनि पुग्दैन हामीलाई।
8: अनि बालबालिकाहरूको चाहिँ के छ? अभिभावक बाल बालिकाहरूको चाहिँ उहाँहरूलाई कसरी राखिरहनु भएको छ?
2: अभिभावक गुमाउने लगभग 50-60 जति होला। अहिले हामी सँगै नै छ, होइन बुवा आमा नभएको भएको अब सबै हामी त्यतिकै अहिले सँगै नै छु। अब हाम्रो बच्चाहरूले चाहिँ अब कसरी पढाउने भनेर हामी पनि छलफल गरिरहेको, बुवा आमा नभएकोलाई त हामीले नै ह्यान्डल गर्नुपर्ने हुन्छ। हामी बुवा आमा भएर पनि के होइन, तपाईँ हामी आउने बाटो सबै जिरो लेभलमा पुगिसक्यो। कोठाबाट तिनीहरूले नि तपाईँको महिनामा त्यो 20-25 हजार भन्छ, त्यही भएर हामीले आउने बाटो पनि छैन। अहिले त्यतिकै हामी बसिरहेछु यल्लो घुम्बामा, अब त्यही खायो समाजमा त्यतिकै बसिरहेछ।
8: अहिलेको तत्कालको आवश्यकता चाहिँ के हो?
2: सरकारले अहिले तत्कालको लागि अब लाउने कपडाहरूदेखि लिएर केही छैन। एउटा हाफ प्यान्ट एउटा खिसेर एउटा लगाएर हामी एउटा चप्पल पनि नगर नाङ्गै खुट्टो भएर निस्किरहेको भागिरहेको। खानेकुरोहरू त्यही हो, 7-8 दिन 9-10 दिन जति पुग्छ होला। धेरैजना हजार मान्छेले खानु हो, त्यो 150-200 बोरोले केही पनि पुग्दैन भने।
0: त्यस्तै उत्तर गया गाउँपालिका वडा 5 को अवस्था पनि उस्तै रहेको वडा अध्यक्ष एमनाथ आचार्य बताउनुहुन्छ।
3: अब हामी सधैँ पर निर्भर मात्रै भएर हुँदैन, होइन, त्यहाँ बिजुली बत्ती चाहिँ तत्काल त्यहाँ वितरण गर्न पर्यो, होइन, बत्ती मात्रै हामीले वितरण गर्न सकियो भनेदेखि किसानहरूसँग केही न केही धानहरू छ चामल उपलब्ध गराएर खान सक्नुहुन्छ, होइन, फेरि त्यो हेरिएन भने उहाँहरूलाई पनि अब सबैलाई हामीले राहत वितरण गर्नुपर्ने अवस्था आउँछ। अनि बाटोको कुरा सहजीकरण गर्न पर्यो, छिटोभन्दा छिटो बाटो खुलाउन पर्यो। पुग्न त कतिले पुग्ने कतिले नपुग्ने, होइन, 5-7 दिनलाई पुग्ने आएको छ। वातावरण त हामीलाई त अब यदि प्रदूषण भएको छ त्यहाँ वरिपरि जाने अवस्था छैन, होइन, सबहरूको चाहिँ म्यानेज कसरी यसलाई डिस्पोज गर्ने, मुजुका उठाएर पहिचान भएकोलाई चाहिँ आफ्नो आफन्तलाई जिम्मा लगाउनु पर्यो, होइन, यदि पहिचान नभएकोलाई डिएनए टेस्ट नगरिकन हुँदैन भनेको छ, विदेशी पनि त्यतिकै दबाव आएको छ, हरेक कुराहरू आइरहेको छ, होइन, राज्यको उपस्थित नभएको जस्तो यहाँ समस्या आएको छ। मुख्य कुरा आर्मीहरूलाई चाहिँ परिचालन गरेर सबहरूको चाहिँ व्यवस्थापन गर्नु पर्यो, होइन, केटापट्टि गरिदिनु पर्यो।
8: सँगसँग प्रदेशसँग खासै समन्वय हुन सकेका छैन भन्ने गुनासो अन्तबाट पनि आइरहेछ नि।
3: समन्वय उहाँहरू आउनु भएको छ, तर यो सबको म्यानेज गर्नको लागि प्रदेशले पनि संघीय सरकारले नै यसको निर्णय गरेर पठाउनु पर्ने हुन्छ। हामी अपराध खटिराखेका छौँ, खटिना पनि हामीले जस पाएको छैनौँ, नपाए पनि ठिकै छ, हाम्रो कर्तव्य हो, हामी गर्छौँ भनेर गाली खाए पनि कुटाइ खाए पनि हामी काम गर्छौँ, तर राज्यले गर्नुपर्ने चाहिँ ठाउँमा चुक्नु भएन।
8: बालबालिकाको अवस्था
3: 52 जना त बालबालिका अभिभावकहीन अवस्थामा छन्। उहाँहरूको आज एउटा संस्था आउनु भएको थियो, त्यो बच्चाहरूलाई अब कसरी विद्यालयले राख्न सक्ने अवस्था छैन। अब उहाँहरूलाई कुनै जन संस्थामा पठाउन सकियो भने त्यो बाल बच्चाको चाहिँ अब भविष्यलाई त अन्धकार बनाउने कुरा भएन, छलफल पनि भएको छ। अर्को संस्था नपाउने त जसरी पनि म्यानेज गर्नु पर्यो, स्थानीय सरकारले गर्नु पर्यो, विद्यालयलाई सहयोग गर्नु पर्यो। त्यसको अवसर पाउँदाखेरि उहाँहरूलाई जिम्मा लगाएर पनि उहाँहरूको भविष्यलाई ख्याल गर्न पर्यो भन्ने छलफल गरेको छु हेडसरसँग पनि, त्यही अनुसार लाग्छ।
1: उहाँ हुनुहुन्थ्यो उत्तर गया गाउँपालिका पाँचका वडा अध्यक्ष यमनाथ आचार्य। फेरि पनि खबरकै सिलसिला, नेपाली सेनाले माथिल्लो त्रिशुली 3A को माथिल्लो मुख्य भाग क्राउन हेड फेला पारेको छ। विगत तीन दिनदेखि लगातार काम गरिरहेको नेपाली सेनाको टोलीले आज दिउँसो टनेलको सबैभन्दा माथिल्लो भाग फेला पारेको हो। विशेषज्ञ सहितको संयुक्त टोलीले ड्रिलिङ मेसिन, एस्काभेटर, हाइड्रोलिक कटर लगायतका सामग्री प्रयोग गरेर सुरुङको माथिल्लो भाग फेला पारेको हो। क्राउन हेडमा पाल पारेर उद्धार टोलीभित्र प्रवेश गरेको थियो। त्यस क्रममा बोलाउँदा कुनै प्रतिक्रिया नआएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। त्यसपछि उद्धारलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण, ब्लास्टिङ र पाल फराकिलो पार्ने काम भइरहेको सचिवालयले जनाएको छ। आयोजनाको भूमिगत विद्युत गृहमा काम गरिरहेका झण्डै 40 45 जना प्राविधिक तथा कर्मचारी सुरुङ क्षेत्रमा फँसेको अनुमान छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
9: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333-493-555।
1: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
5: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
5: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
5: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
1: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
5: इतिहास, गाथा र कथा, गाँठका कुरा।
1: गाँठका कुरा
5: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 752 पुग्यो। आज पाँचौं दिन पनि उद्धार, राहत र पुनर्स्थापनाको काम निरन्तर। अति प्रभावित क्षेत्रमै उद्धार र अन्य व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको गुनासो। माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको माथिल्लो मुख्य भाग भेटियो, पाल पारेर सुरक्षाकर्मी छिर्दा कुनै प्रतिक्रिया नआएको भनाई लगायतका खबर प्रस्तुत गर्यौं।
1: बाँकी खबर पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भाँसिएको सड़क अध्ययनका लागि सड़क विभागले विज्ञ टोली पठाएको छ। सड़क चिरिएर भाँसिएपछि कसरी मरम्मत गर्ने भन्ने बारेमा अध्ययन गर्न टोली पठाएको विभागले जनाएको छ। नौबिसे मुगलिन सड़क आयोजनाको पश्चिम खण्ड मुगलिन मलेखुका इन्जिनियर प्रभुराज पाण्डेका अनुसार सड़क सहजै मरम्मत गर्न मिल्ने अवस्था छैन। 2056 सालमा पहिरो झरेको ठाउँमा सड़क भाँसिएर चर्किएको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जैसीले सड़क भाँसिएको ठाउँको अध्ययन गर्न काठमाडौँबाट विज्ञ टोली कृष्णभीरतर्फ गइसकेको बताउनु भएको छ। तत्कालका लागि वैकल्पिक सड़क प्रयोग गर्नुको विकल्प नरहेको उहाँले जानकारी दिनुभयो। यो सड़क राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य सड़क हो। यो सड़क हुँदै दैनिक 14,000 संख्यामा गाड़ी आवत जावत गर्छन्। तत्कालका लागि दुईवटा वैकल्पिक मार्गबाट गाड़ी सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ठूला गाड़ी काठमाडौँ बाई रोड नौबिसे पालुङ भैंसे हुँदै गन्तव्यतर्फ जान सक्नेछन् भने साना तथा माइक्रोबसका लागि फर्पिङको बाटो प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ। यसैबीच राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग बन्द भएपछि अत्यावश्यक सामग्री खाद्यान्न र पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन सक्ने जोखिम बढ़ेको छ। तर नेपाल आयल निगमले इन्धनको आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ। वैकल्पिक सड़क मार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास काठमाडौँ ल्याउने गरी व्यवस्था आवश्यक तयारी थालेको निगमको भनाई छ। मुख्य विकल्पमा हेटौडाको सड़क प्रयोग हुनेछ।
0: धादिङको गल्छी र रसुवाको स्याफ्रुवेसी सड़क खण्ड दुई हप्ताभित्र सञ्चालनमा ल्याउने गरी काम थालेको पनि सड़क विभागले जनाएको छ। बाढ़ीका कारण झण्डै 40 किलोमिटर सड़कमा क्षति भएको छ। बुधबार भोटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवा नुवाकोट र धादिङका सड़क तथा पुलमा ठूलो क्षति पुगेको छ। बाढ़ीका कारण धादिङ र नुवाकोट जोड्ने कोल्पुखोला पुल बाङ्गिएको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जैसीका अनुसार बाढ़ीको फ्लोका कारण पुलको बियरिङमा अत्याधिक दबाव परेपछि पुल बाङ्गिएको हो। झण्डै 600 टन भार क्षमता रहेको पुल उचालिएर बाङ्गिएको महानिर्देशक जैसीले जानकारी दिनुभयो। पुल मरम्मत नभएसम्म अहिलेका लागि हलुका गाड़ीलाई मात्र सञ्चालन गर्न दिने गरी सड़क विभागले तयारी गरेको छ। पुल उचाल्न नेपालमा उपलब्ध प्राविधिक जनशक्ति खोजिने र आवश्यक परे भारतबाट समेत टोली ल्याउने उहाँले बताउनुभयो।
1: रसुवाबाड़ीले बगाएको काठमाडौँ धादिङ बेसी जोड्ने फुर्के खोला पुललाई तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ। बाढ़ीले धादिङको सदरमुकाम जोड्ने फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी जाने वैकल्पिक सड़क मार्ग खोजिएको सड़क विभागले जनाएको छ। फुर्के खोलामा तत्काल बेलीब्रिज राख्न सक्ने अवस्था नदेखिएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जैसीले जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ीले 118 मिटर लामो स्टील प्लेट गडर पुलसँगै एउटा पियर समेत बगाएको छ। पुलको स्थलगत अनुगमन गर्दै उहाँले फुर्के खोलामा तत्काल बेलीब्रिज राखेर सड़क सञ्चालन गर्न समस्या रहेको बताउनुभयो। तत्कालका लागि बेलीब्रिज राख्ने सम्भावनाबारे अध्ययन भइरहेको भए पनि पुलको लम्बाई र एउटा पियर बगाएको कारण उपलब्ध बेलीब्रिजले नदीको दूरी पूरा गर्न नसक्ने उहाँको भनाइ छ। यद्यपि पुल सञ्चालनको लागि विभिन्न वैकल्पिक उपायका बारेमा अध्ययन गरिरहेको सड़क विभागले जनाएको छ। विभागले पुलको विस्तृत मापन गर्न प्राविधिक टोली खटाउने महानिर्देशक जैसीले बताउनुभयो। प्राविधिक अध्ययनपछि मात्रै पुल कसरी र कति समयमा सञ्चालनमा ल्याउन सकिन्छ भन्ने टुङ्गो लाग्नेछ। बाढ़ीले पुल बगाएपछि प्रभावित क्षेत्रमा वैकल्पिक मार्गबाट यातायात सञ्चालन गरिएको छ। जैसीका अनुसार मास्टार तर्फको पुल सुरक्षित रहेकाले फुर्के खोलाबाट मास्टारसम्मको सड़कलाई वैकल्पिक मार्गको रूपमा प्रयोग गरिएको छ।
0: चीनको जलस्रोत मन्त्रालयले छोचेन र पुरेपु च्यातपो दोभानबाट बनेको तालबाट पूर्ण रूपमा पानी बाहिरिएको जनाएको छ। नेपाल नजिक तिब्बतको जिरोङ काउन्टीमा लेन्दी खोलामा बनेको तालबाट पानी आफै बाहिरिएको मन्त्रालयले जनाएको चाइना डेलीले उल्लेख गरेको छ। बुधबार बिहान लाङटाङरी हिमालको उत्तरी मोहडामा हिमचट्टान सहितको पहिरो खसेपछि भोटेकोशीमा ठूलो बाढ़ी आएको थियो। त्यस्तै लेन्दे खोला पनि थुनिएको थियो। चिनिया जलस्रोत मन्त्रालयका अनुसार यो तालमा झण्डै 20 लाख घनमिटर पानी जम्मा भएको थियो। अहिले ताल खाली भएको र सामान्य प्राकृतिक प्रक्रियामा फर्किएको छ। आज बिहान फेरि भोटेकोशी एवं त्रिशुली नदीमा पानीको बहाव बढ़ेको थियो। यसले तटीय क्षेत्रमा थप क्षति र कटान गरेको छ। सिजाङको आपतकालीन व्यवस्थापन विभागका अनुसार बुधबार चीन नेपाल सीमामा पर्ने बन्दरगाह क्षेत्रमा गएको लेदोसहितको पहिरोमा परि कम्तीमा 16 जनाको ज्यान गएको छ भने 546 जना सम्पर्कविहीन छन्। तीमध्ये 261 जना विदेशी नागरिक रहेको पहिचान गरिएको छ। सम्पर्कविहीन सबैको खोजी कार्य भइरहेको छ।
1: परराष्ट्र मन्त्री शिशिर खनालले भोटेकोशी बाढ़ीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रको निरीक्षणका लागि आज नुवाकोटको विदुर नगरपालिका एक ढुङ्गे पुग्नुभएका उहाँले प्रारम्भिक जानकारी अनुसार केरुङमा झण्डै 1000 जना नेपाली रहेका बताउनुभयो। उहाँहरूलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउने मन्त्री खनालले बताउनुभयो। यस्तै सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालन गर्न र मुस्ताङको कोरोला नाका प्रयोगमा ल्याउन चिनिया पक्षसँग अनुरोध गरिसकेको पनि उहाँले जानकारी दिनुभयो। मन्त्री खनालले जलविद्युत आयोजनाको सुरुङमा फँसेकाको उद्धारमा विदेशी सहायता आवश्यक देखिएपछि चिनिया र भारतीय विशेषज्ञलाई बोलाइएको उल्लेख गर्नुभयो।
0: चीनले नेपाललाई 50 टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ। आज बिहान चिनिया जनमुक्ति सेनाको वायुसेनाका दुईवटा ठूला ट्रान्सपोर्ट विमानहरू राहत सामग्री लिएर तिरुवनन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। 4 जना चिनिया सुरुङ उद्धार विशेषज्ञ पनि उपकरणसहित विमानमा आएका छन्। दुवै ढुवानी विमानले चीनको छेन्दुमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेका थिए। झण्डै 3 घण्टाको उडानपछि काठमाडौँ आइपुगेका ती विमानले पाल, कम्बल, स्लिपिङ ब्याग, प्राथमिक उपचार किट लगायत 13,200 थान आपतकालीन राहत सामग्री सहित 50 टन सामग्री ल्याएका काठमाडौँमा रहेको चिनिया दूतावासले जनाएको छ। दूतावासका अनुसार तिरुवनन्तराष्ट्रिय विमानस्थलमा ती सामग्री हस्तान्तरण गरिएको छ। राहत सामग्री हस्तान्तरण समारोहमा विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुन, नेपालका लागि चिनिया राजदूत चाङ माओमिङ र प्रतिनिधि सभा सदस्य धर्म केसीको उपस्थिति रहेको थियो। यस्तै यूएई सरकारले बाढ़ीबाट प्रभावितको उद्धार तथा राहतका लागि 10 मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीसँग आज प्राधिकरणको कार्यालयमा भएको भेटमा यूएई एडको टोलीले बाढ़ी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको बताएको प्राधिकरणले जनाएको छ। नेपाल दर्पणमा विद्युतीय गाड़ीबारेका प्रतिक्रियासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: थोरै बचत धेरै कायदा, बिमा काचन फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्ट

0: man a beat.
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनुभएको छ। सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न पनि निर्देशन दिनुभएको छ। सभापति लामिछानेले प्रभावित पालिकाका सभापतिसँग पनि छलफल गर्नुभएको छ।
1: नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आइपरेको प्राकृतिक विपत्तिको घड़ीमा कसैले पनि राजनीति गर्न नहुने बताउनु भएको छ। आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाको बाढ़ी पहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै उहाँले वर्तमान अवस्था राष्ट्रिय शोक र पीड़ायुक्त भएको बताउनुभयो। यस्तै नेपाली कांग्रेसका सभापति गगन थापाले विपद व्यवस्थापनमा कमी कमजोरी औल्याउँदै सरकारलाई साथ दिएर विपद व्यवस्थापनमा खटिन निर्देशन दिनुभयो। भोटेकोशी बाढ़ीपछि उत्पन्न विपद व्यवस्थापनमा कांग्रेसले गरिरहेको काम र अबको कार्ययोजनाबारे छलफल गर्न बोलाइएको बैठकपछि उहाँले विपदको समयमा तड़क भड़क र सामाजिक मर्यादा विपरीतका काम नगर्न निर्देशन दिनुभयो। नेपाली कांग्रेसले बाढ़ी पीड़ितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा 1 करोड़ रूपियाँ जम्मा गर्ने प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो।
2: सड़क विस्तार, बढ़दो शहरीकरण र बदलिदो जीवनशैलीसँगै नेपालमा अटोमोबाइल बजार पनि निरन्तर विस्तार हुँदै गएको छ। पछिल्लो समय नेपालको अटोमोबाइल बजारमा पेट्रोल र डिजेलबाट चल्ने गाड़ीको विकल्पका रूपमा विद्युतीय गाड़ीको बढ़दो आकर्षण छ। काठमाण्डुको भ्रिकुटी मण्डपमा गएको मंगलबारदेखि शुरू भएको 18 संस्करणको नाडा अटो शोमा गाड़ीका नयाँ नयाँ मोडल, प्रविधि र ब्राण्डको प्रदर्शनी समेत भयो। विशेष गरी यसपटकको अटो शोमा विद्युतीय गाड़ीले पाएको प्राथमिकताले नेपालको अटोमोबाइल बजार कुन दिशातर्फ अघि बढ़िरहेको छ भन्ने संकेत गर्छ। यसै विषयमा हामीले नाडा अटो शो 2026 भेटिएका केही नागरिकहरूलाई विद्युतीय गाड़ीको अबको भविष्य कस्तो होला भनेर सोधेका छौं।
3: सोनिया शाही, अब हालको समयमा हजुर हेर्नुहुन्छ भने इभी भेहिकलको लाइनअप एकदम धेरै बढेको छ। कस्ट इफेक्टिभ पनि छ हजुर, अपरेटिङ कस्ट सजिलो सस्तो पर्यो, प्लस डेली कम्युटको लागि भेरी कन्भिनियन्ट। त्यसको कारणले अहिलेको समयमा आई थिङ्क 80% चाहिँ मार्केट अब इभीले नै कभर गरिसकेको छ। गभर्मेन्टले पनि अलिकति सब्सिडी त छैछ इटसेल्फ गाडीमा, बेटरै भन्छु।
4: हजुर नमस्कार, म चाहिँ किरण पौडेल। फ्युचरमा चाहिँ तपाईँको डिजिटल महँगो हुँदै गएको कारणले गर्दाखेरि इभी गाडी चल्ने एकदमै राम्रो हाम्रो पर्खाइ पनि छ, अनि इभी एकदम सजिलो पनि लामो दूरी पनि तय गर्छ, किनभने हाम्रो यही गाडी पूर्व पश्चिम सबै घुमेर पनि आइसक्यो। किनभने डिजेलको पैसा अनुसारले हाम्रो सरकारले तोकेको पैसा छ, अब इभीमा त अहिलेसम्म त्यसरी तोकेको छैन। कति तोक्छ इभीमा, कति पर्सेन्ट ट्याक्स लाउँछ, कति पर्सेन्ट भ्याट लाउँछ, यसको दूरी तय गरेर कति राख्छ यसको पैसा, यो चाहिँ अब सरकारले के गर्छ। तपाईँको पैसा पनि धेरै उठ्छ नै, ट्राभल गर्दाखेरि आरामदायक सिट, आरामदायक हाम्रो एकदम लाइबिलिटिज, एकदम मजाले मस्तसित बसेर जान सक्ने सिटहरू हुन कारणले डिजेल गाडी भन्दा हाम्रो इभी गाडी नै धेरै चल्छ कि भन्ने आशा छ हाम्रो।
5: नमस्ते, म सुमन तान्द्रकार। विद्युतीय गाडीको अहिलेको अवस्था एकदम राम्रो छ, किनभने विद्युतीय गाडीले चाहिँ तपाईँको अहिले डेली बेसिस रनिङ कस्टलाई चाहिँ कम गरेको छ कि इन्धनको अहिले वर्ल्ड वार पनि भइरहेछ, अहिले पनि सकेको छैन, त्यही हिसाबले चाहिँ इन्धनको जुन आपूर्ति हाम्रो अझै पनि कम भइरहेछ। लाइन बस्नुपर्ने पेट्रोलको लागि हाकार मचिने घरमा गाडी थन्काउनु पर्ने, त्यो हिसाबले चाहिँ विद्युतीय गाडी एक हिसाबले चाहिँ त्यसको हाम्रो अल्टरनेटिभ अप्सन पनि भइहाल्यो।
6: परशुराम कर्म हो, म चाहिँ भ्यान सेल्स अफिसर बिरन ब्रान्डबाट हो। डिजल गाडी किन्नुहुन्छ अलिक सस्तो पर्छ सुरुमा, तर त्यसमा मेन्टेनेन्स हेर्नुहुन्छ भने सर हाई लुकको मेन्टेनेन्स जान्छ। तपाईँको पर डे सर कति किलोमिटर गाडी चलिरहेको, डिजलको भाउ हेर्नु सर 200 रुपियाँ पर लिटर छ। दिनमा तपाईँ 100 किलोमिटर उडाउनु भयो भने अब तपाईँ 100 × 200 गर्नु, तपाईँको दिनको 8-10 हजारको फ्युल जान्छ नै जान्छ। यो हाम्रो इभी भनेको तपाईँको 700 चार्जमा पर युनिट 7 रुपियाँ हुन्छ, 100% तपाईँको फुल चार्ज हुन्छ। यो भनेको तपाईँको 300 रुपियाँ एभरेज दिन्छ, कहाँ 8 हजार फ्युलमा, कहाँ 700।
7: म चाहिँ शेखर गजुरेल। आर्थिक रूपमा अब एउटा हामीले ट्याक्टी निकालेको डेटा चाहिँ कस्तो छ भन्दाखेरि 1 लाख किलोमिटर गाडी चल्दाखेरि झन्डै डिजेल गाडी चलाउने भन्दा इभीमा चलायो भने 1 करोड जति चाहिँ बच्ने रहेछ। जबकि यो गाडीको वारेन्टी भनेको 10 वर्ष 10 लाख किलोमिटर हो क्या, 10 लाखमा त 10 करोड बचायो, त्यो त उसले सेभिङ मात्रै भयो। सुरुमा अलिकति लगानी बढी पर्यो भने कस्ट चाहिँ धेरै नै बस्नेवाला छ। 2 महिनामा गाडी छिर्ने हो, त्यही 15-20 हजारको खर्च आउने हो।
1: नेपाल दर्पणमा अब एउटा विदेशको खबर।

0: निडरले एल निनो जलवायु घटनाका कारण देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको छ। इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एल निनोको सम्भावित प्रभावलाई मध्यनजर गर्दै देशभर उच्च सतर्कता जारी गरेको समाचार संस्था एएफपीले जनाएको छ। सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने र अन्य आपतकालीन उपाय समन्वय गर्न सम्बन्धित समितिहरू सक्रिय हुनेछन्। इक्वेडरले देशको पूर्वमा पर्ने अमेजन क्षेत्रमा खडेरी र डडेलोको जोखिम बढ़ने अनुमान गरेको छ। एल निनो समुद्रको पानी सामान्य भन्दा बढ़ी तातेको अवस्था हो।
1: नेपाल दर्पणमा अब खेल खबर। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। आज सामाजिक सञ्जाल मार्फत उनले बाढ़ीबाट प्रभावितहरूका लागि सहयोग गर्ने बताएका हुन्। यस्तै सन्दीपले आजदेखि मलेसियामा शुरू भएको एसीसी प्रिमियर कप प्रतियोगिताभरि नेपालले लिने हरेक विकेट तथा नेपाली टोलीले प्रहार गर्ने हरेक चौका र छक्का बापत समान 1500 रूपियाँ सहयोग गर्ने उल्लेख गरेका छन्।
0: खेलकुदको प्रतिष्ठित एनएसजेएफ स्पोर्ट्स अवार्ड 2082 को चार विधाका मनोनयन सार्वजनिक भएको छ। नेपाल खेलकुद पत्रकार मंच एनएसजेएफको खेलाड़ी छनौट समितिले आज वर्ष उत्कृष्ट पुरूष खेलाड़ी, वर्ष उत्कृष्ट महिला खेलाड़ी, वर्ष उत्कृष्ट युवा खेलाड़ी र वर्ष उत्कृष्ट प्रशिक्षकमा समान 5 मनोनयन सार्वजनिक गरेको हो। यसैबीच आयोजकले यस पटकको अवार्ड बाढ़ी पीड़ितलाई समर्पित गर्ने समेत बताएको छ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: भोटेपछि बाढ़ीको आज पाँचौ दिन पनि उद्धार, राहत र पुनर्स्थापनाका काम निरन्तर। अति प्रभावित क्षेत्रमै उद्धार र अन्य व्यवस्थापनका काम प्रभावकारी हुन नसकेको गुनासो।
0: माथिल्लो तिर्चुली थिरिए जलविद्युत आयोजनाको माथिल्लो मुख्य भाग भेटियो, पाल पारेर सुरक्षाकर्मी छिर्दा कुनै प्रतिक्रिया नआएको भनाई।
1: कृष्णभीरमा भाषिएको सड़क अध्ययनका लागि विभागले विज्ञ टोली खटायो, दुईवटा वैकल्पिक बाटोबाट गाड़ी चल्न सक्ने, गल्छिसा प्रवेशी सड़क दुई हप्ताभित्र खुलाउने गरी तयारी।
0: इक्वेडरमा एल निनोका कारण आपतकाल घोषणा, सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता।
1: र राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेले एक महिनाको तलब विपद कोषमा दिने एनएसजेएफ स्पोर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौ। बाढ़ी प्रभावित र नदी तटीय क्षेत्रका बासिन्दाले सावधानी अपनाउनुहोला। नमस्कार।

0: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
1: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
0: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
1: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
0: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
1: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
0: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
4: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
5: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दियो। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
7: VPN नेट तपाईँको आफ्नै स्थानीय ISP भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई, VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र IPTV सेवा। हाम्रा विशेषताहरू: हाई स्पिड इन्टरनेट, अल्ट्रा फास्ट स्पिड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर, नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली, VPN नेट, सम्पर्क प्रधान कार्यालय भुटवल 9, फोन 071-438-346, 071-438-014, 071-438-016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
8: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
9: देख्नु भएन, औषधी हालेको।
8: लौ न शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
8: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
9: हजुर,
8: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
8: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
9: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
8: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
9: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठूलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: साउजी क्युआर भए
5: ए बगनुस् त, मेसेज आएको छैन।
6: घरी एसएमएस आएन घरी।

0: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याउ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: हो, घर पनि कति राम्रो बनेछ, चिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल, यो सुन्नुहोस्।
4: घर, अफिस वा होटेल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857723997 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तमाकु बर्गिराममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याङमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-3111 र 98-026-21-354
6: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
8: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौं
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट
12: हाम्रा सेवाहरू
11: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
12: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
11: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने
12: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
11: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
13: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि
1: सम्पर्क 98-570-24-344 98-570-35-227 र 98-570-73-220
9: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली
14: हाम्रा सेवाहरू
9: जनरल फिजिसियन
14: स्त्री तथा प्रसुति
9: बाल रोग
14: छाला तथा यौन रोग
9: हार जोड्ने नसा तथा बाथ रोग
14: टाउको तथा मनोरोग
9: नाक कान घाँटी
14: जनरल सर्जरी
9: भिडियो एक्सरे
14: डिजिटल एक्सरे
9: ईसीजी
14: डेन्टल तथा प्याथोलोजी
9: फिजियोथेरापी
14: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
15: किशोर किशोरी युवाहरू र 15-49 वर्ष वर्षसम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपरटी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
16: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
17: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
18: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832 मोबाइल
19: 98-570-21-835।
20: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफिदै
21: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या
20: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
22: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी।
20: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
23: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
24: सबै मिलाई खुवाऊ
23: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
25: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
26: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश

0: खुल्ला तीज गीत कार्यक्रम 2083
1: परम्परा र मौलिकपनको जगेर्ना विकृतिको हार सुसंस्कृत समाज र सभ्य व्यवहार अब गीत मार्फत चर्चा परिचर्चा तीज विशेष कार्यक्रम 2083 तिलुत्तमा नगरपालिका वडा नम्बर 1, 5 र 9 को आयोजना
0: ध्रुवतारा युवा क्लबको सह आयोजना तथा रेडियो लुम्बिनी एवं तिलुत्तमा टेलिभिजनको सह कार्यमा खुल्ला तीज गीत कार्यक्रम 2083
1: यही भदौ 19 गते शुक्रबार
0: स्थान तिलुत्तमा नगरपालिका वडा नम्बर 5, 1 र 9 को संगम स्थल प्रेम नगर चौपारी
1: समय बिहान 11:30 बजेबाट
2: पुनश्च सम्पूर्ण सहभागी टिमहरूलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ
3: ओहो कति राम्रो कुकुर कहाँबाट ल्याउनु भएको
4: कहाँबाट ल्याउनु दाजु मामा घरबाट ल्याएको
3: ए हो र अनि नगरपालिकामा दर्ता गर्नुभयो त
4: दर्ता कुकुर पनि दर्ता गर्नुपर्छ
3: हो त अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि
5: हजुर घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
7: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
7: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
7: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
7: थप आहारासँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
1: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: व्यावसायिक कृषिले बनाउँछ सुखी। निर्यातमुखी कृषि प्रणालीमा सुधार गरी व्यावसायिक कृषिको प्रारम्भ गरौं। खेती योग्य जमिन बाँझो नराखौं। लाखौं खर्च गरेर विदेशीनुको सट्टा स्वदेशमै व्यावसायिक कृषि र पशुपालन गरौं। व्यावसायिक कृषि उत्पादन मार्फत आर्थिक उपार्जन गरौं। मान रोपौं, मुरी फलाउं, खेती योग्य जमिन बाँझो नछाडौं, पसिना बगाउं, समुन्नत बनाऊ, आफू र देशलाई प्रनिर्भरताबाट बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराउ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराउ।
3: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ए, के भयो? के को हल्ला खल्ला हो यो?
10: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
11: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
9: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
11: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
10: हो त है, हामीले त ध्यानै नदिएको।
11: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
12: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
13: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
14: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
13: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
14: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
13: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
14: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
13: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
15: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
16: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
15: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
16: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
15: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
16: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
15: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ।
17: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
18: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
17: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
18: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
17: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
18: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
17: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
18: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
17: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
19: यति बेला साँझको

नमस्कार, रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हालखबरमा दिवाकर पन्थीको स्वागत छ। यो हालखबर एफएम 96.8 मेगाहर्ज, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हालखबरको शुरूमा मुख्य खबर शीर्षक। रसुवाबाडीमा हालसम्म 788 शव भेटिए, 715 जना घाइते तथा अन्य व्यक्तिको उद्धार, खोज र उद्धार कार्य जारी। बाढ़ी पीड़ितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र, 50 टन राहत सामग्री सहित चिनिया वायुसेनाका 2 वटा विमान काठमाण्डुमा। भारतले पठायो 4थो लटको राहत सामग्री, बेली ब्रिज बोकेका 16 वटा ट्रक नेपाल आइपुगे। सुरुङभित्र उद्धार गर्न चिनिया र भारतीय टोली पनि परिचालन, सुरुङबाट उद्धार गर्न सहायता आवश्यक परेपछि चीन र भारतबाट विशेषज्ञ बोलाउन परेको परराष्ट्र मन्त्रीको भनाई। आफन्तको अनुमति बिना सब व्यवस्थापन गरेको प्रति कांग्रेसको आपत्ति, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर राहत र पुनर्स्थापनाको काम गर्न संघीय सरकारलाई एमाले अध्यक्ष ओलीको सुझाव। नेपाल नजिक जिरोङ पहिरोले बनेको तालको पानी पूर्ण रूपमा बाहिरिएको चिनिया जलस्रोत मन्त्रालयको भनाई, गल्छी स्याफ्रुबेसी सड़क 2 हप्ताभित्र खुलाउने तयारी। राहत कोषमा सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा नक्कली भौचर राख्ने व्यक्ति पक्राउ, त्रिशुलीले कृष्णवीरमा पृथ्वी राजमार्ग बगायो। बाढ़ी पीड़ितको राहतका लागि 51,000 सहयोग गर्ने तिरोत्तमा व्यापार संघको निर्णय, तीज मिलन कार्यक्रम स्थगित गरी जुहाङ समाजले गर्यो बाढ़ी पीड़ितलाई 51,000 रूपियाँको सहयोग। गुल्मी जुनिया चिदीपानी तराई सम्पर्क समाजद्वारा घुम्ती शिविर सम्पन्न, राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले 1 महिनाको तलब विपद कोषमा दिने। र एसीसी प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदै,

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा। भोटेकोशी बाढ़ीका कारण मृत्यु पुष्टि हुनेको संख्या 788 पुगेको छ। नेपाल प्रहरीका अनुसार आज अपराह्नसम्म 788 जनाका शव फेला परेका हुन्। प्रहरीका अनुसार सबैभन्दा बढ़ी 264 शव चितवनमा फेला परेका छन्। पूर्वी नवलपरासीमा 194 र पश्चिम नवलपरासीमा 120 शव भेटिएका छन्। त्यस्तै गोर्खामा 58, नुवाकोटमा 52, तनहुँमा 37 र रसुवामा 13 जनाका शव भेटिएका छन्। प्रहरीका अनुसार हालसम्म 2715 जना घाइते तथा अन्य व्यक्तिको उद्धार गरिएको छ। त्यस्तै काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालबाट 160 जना घाइते उपचारपछि घर फर्किएका छन्। रसुवाको भोटेकोशी सहित विभिन्न क्षेत्रमा गएको विनाशकारी बाढ़ी पहिरोपछि नेपालमा अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र भएको छ। पछिल्लो पटक अमेरिकाले बाढ़ी प्रभावित नेपाली नागरिकका लागि 36 लाख अमेरिकी डलर भन्दा बढ़ीको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार सहयोगबाट बाढ़ी प्रभावित 10,000 परिवारलाई 3 महिनासम्म आपतकालीन खाद्य सहायता उपलब्ध गराइनेछ। यसअघि अमेरिकाले बाढ़ी प्रभावित क्षेत्रमा 5 लाख अमेरिकी डलर आपतकालीन सहयोग तथा विपद व्यवस्थापन विज्ञ परिचालन गर्ने घोषणा गरिसकेको थियो। यसैबीच चीनले नेपाललाई 50 टन आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ। चीनिया जनमुक्ति सेनाको वायुसेनाका दुईवटा ठूला ट्रान्सपोर्ट विमान आज राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। 4 जना चीनिया सुरुङ उद्धार विशेषज्ञ पनि उपकरण सहित विमानमा आएका छन्। दुवै ढुवानी विमानले चीनको छेन्दुमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेका थिए। झण्डै 3 घण्टाको उडानपछि काठमाडौँ आइपुगेका ती विमानले पाल, कम्बल, स्लिपिङ ब्याग, हार्ट ट्याग तथा प्राथमिक उपचार किट लगायत 13,200 थान आपतकालीन राहत सहित 50 टन सामग्री ल्याएका काठमाडौँमा रहेको चीनिया दूतावासले जनाएको छ। ती सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरिएको छ। राहत सामग्री हस्तान्तरण समारोहमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चीनिया राजदूत चाङ माओमिन र प्रतिनिधि सभा सदस्य धर्म केसीको सहभागिता रहेको थियो। त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीपछिको राहत र उद्धारका लागि भारतले 4थो लटको राहत सामग्री नेपाल पठाएको छ। भारतीय वायुसेनाको विमानले 11 टन सामान नेपाल ल्याइ पुर्याएको हो। खोज तथा उद्धार कार्यका लागि आवश्यक उपकरण सहित टनेल रेस्क्यू टीम र डीएनए विश्लेषणका लागि फरेन्सिक विज्ञहरूको टोली र फरेन्सिक उपकरण समेत पठाइएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिकका सीट र सरसफाई सामग्री समावेश छन्। यसैबीच 230 फीट लामो सिंगल लेन मोड्युलर स्टील ब्रिजका लागि आवश्यक उपकरण बोकेका 16 ट्रक नेपाल आइपुगेको पनि भारतीय विदेश मन्त्रालयले जनाएको छ। थप 7 बेली ब्रिज जडानका लागि आवश्यक उपकरण छिट्टै उपलब्ध गराइने विदेश मन्त्रालयले जनाएको छ। त्यसअघि अत्यावश्यक औषधि, पोर्टेबल जेनेरेटर सेट, खाद्य सामग्रीका प्याकेट, पानी शुद्धिकरण गर्ने चक्की र प्राविधिक उपकरण सहित कुल 68.5 टन राहत सामग्री हवाई मार्गबाट काठमाडौँ आइसकेका छन्। भारतले विपदपछिको राहत उद्धारमा समर्थन जारी रहने बताएको छ। सरकारले भोटेकोशी त्रिशुलीको विनाशकारी बाढ़ीबाट प्रभावित जलविद्युत आयोजनाहरूका सुरुङमा फँसेका श्रमिक कर्मचारीको उद्धार गर्न विदेशी टोली पनि परिचालन गरेको छ। केही दिन अघिसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएर खोजी तथा उद्धार गरिरहेकोमा आजबाट भारतीय र चीनिया उद्धारकर्मीको टोली पनि खटिएको हो। पछिल्लो समय रसुवा र नुवाकोटमा रहेका जलविद्युत आयोजनाभित्र थुनिएर बसेकाहरूको उद्धारमा सुरक्षा निकाय केन्द्रित छ। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले आज 4 जलविद्युत आयोजनाका सुरुङबाट उद्धारको प्रयास भइरहेको जानकारी दिनुभयो। प्रवक्ता बस्नेतका अनुसार त्रिशुली 3A नेपाली सेना सहित 93 जनाको टोली खटिएको छ भने माथिल्लो त्रिशुली 1 चीनिया टोली र नेपाली सेना उद्धारका लागि खटिएका छन्। चिलीमै जलविद्युत आयोजनामा भने भारतीय उद्धार टोली र नेपाली सेनाको टोली खटिएका छन्। शनिबार 5 जना र आज थप 4 जना चीनिया उद्धारकर्मी नेपाल आइपुगेका छन्। उनीहरू केरूङ क्षेत्रबाट रसुवा स्थित बाढ़ी प्रभावित क्षेत्र पुगेका छन्। भारतबाट शुक्रबार नै 5 सदस्यीय सुरुङ उद्धार टोली घटनास्थल रेकी गर्न आइपुगेको थियो। शनिबार फेरि 13 सदस्यीय भारतीय सुरुङ उद्धार टोली काठमाडौँ आएर प्रभावित क्षेत्रमा पुगेको हो। परराष्ट्र मन्त्री शिशिर खनालले रसुवा बाढ़ीपछि सुरुङमा फँसेकाहरूको उद्धारमा विदेशी सहायता आवश्यक परेपछि सहयोग मागिएको बताउनुभयो। आवश्यक परेमा चीन र भारत बाहेक अन्य मुलुकबाट पनि सहयोग लिन सकिने उहाँको भनाइ छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोटेकोशी र त्रिशुली नदी क्षेत्रमा आएको बाढ़ीपछिको विपद व्यवस्थापनका सन्दर्भमा चासो व्यक्त गरेको छ। पार्टीका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बाढ़ीमा परिज्यान गुमाएका व्यक्तिहरूको शव व्यवस्थापनमा आफन्तको अनुमति नलिएको विषयप्रति गम्भीर आपत्ति जनाउनु भएको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित छलफल कार्यक्रममा बोल्दै नेता आङदेम्बेले शव व्यवस्थापनको संवेदनशीलतालाई ध्यान नदिएको गुनासो आएको बताउनुभयो। नेता आङदेम्बेले भोटेकोशी र त्रिशुली नदी क्षेत्रमा बाढ़ीपछि फैलिएको दुर्गन्ध जनस्वास्थ्यका लागि ठूलो चुनौती बनेको उल्लेख गर्दै यस विषयमा आफूले प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराइसकेको जानकारी दिनुभयो। स्थानीय तहका जनप्रतिनिधि र सरकारवालासँगको समन्वय तथा सुझावका आधारमा प्रधानमन्त्रीलाई नौबुँदे ध्यानाकर्षण पत्र बुझाएको उहाँले उल्लेख गर्नुभयो। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भोटेकोशी त्रिशुलीमा आएको बाढ़ीपछिको उद्धारमा सरकार अदृश्य बनेको आरोप लगाउनु भएको छ। सरकारले राज्यको सामर्थ्य कब्जा गरेर बसेको उहाँको टिप्पणी छ। महासचिव शंकर पोखरेल सहितको टोलीले नुवाकोट रसुवा लगायतका स्थानको स्थलगत अवलोकनपछि गरेको अध्ययन प्रतिवेदन ग्रहण गर्ने कार्यक्रममा ओलीले सरकारले एक्लै श्रेय लिन खोज्दा चुकिरहेको बताउनु भएको हो। प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर काम गर्न केन्द्र सरकार हिचकिचाएको ओलीको आरोप छ। सरकारले पर्वतारोहणको उद्धार गर्ने समूहको दक्षताको मद्दत पनि नलिएको बताउँदै उहाँले राज्य र जनता मिलेर साझा समस्या समाधान गर्नुपर्नेमा सरकारले एक्लै श्रेय लिन खोजेको उल्लेख गर्नुभयो। चीनको जलस्रोत मन्त्रालयले छोचेन र पुरेपु साङपोको दोभानमा बनेको तालबाट पूर्ण रूपमा पानी बाहिरिएको जनाएको छ। नेपाल नजिक तिब्बतको जिरोङ काउन्टीमा लेन्दे खोलामा बनेको तालबाट पानी आफै बाहिरिएको मन्त्रालयले जनाएको चाइना डेलीले उल्लेख गरेको हो। गत बुधबार बिहान लाङटाङ री हिमालको उत्तरी मोहडामा हिमचट्टान सहितको पहिरो खसेपछि भोटेकोशीमा ठूलो बाढ़ी आएको थियो। त्यस्तै लेन्दे खोला पनि थुनिएको थियो। चिनिया जलस्रोत मन्त्रालयका अनुसार यो तालमा झण्डै 20 लाख घनमिटर पानी जम्मा भएको थियो। अहिले ताल खाली भएको र सामान्य प्राकृतिक प्रक्रियामा फर्किएको छ। आज बिहान फेरि भोटेकोशी एवं त्रिशुली नदीमा पानीको बहाव बढ़ेको थियो। यसले तटीय क्षेत्रमा थप क्षति र कटान गरेको छ। सिजाङको आपतकालीन व्यवस्थापन विभागका अनुसार बुधबार चीन नेपाल सीमामा पर्ने बन्दरगाह क्षेत्रमा गएको लेदो सहितको पहिरोमा परेर कम्तीमा 16 जनाको ज्यान गएको छ भने 546 जना सम्पर्क विहीन छन्। तीमध्ये 261 जना विदेशी नागरिक रहेका पहिचान भएको छ। सम्पर्क विहीनहरूको खोजी भइरहेको छ। धादिङको गल्छी र रसुवाको सेफ्रीबेसी सड़क खण्ड 2 साताभित्र सञ्चालनमा ल्याउने गरी काम थालेको सड़क विभागले जनाएको छ। बाढ़ीका कारण झण्डै 40 किलोमिटर सड़कमा क्षति भएको छ। गएको बुधबार भोटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवा नुवाकोट र धादिङका सड़क तथा पुलमा ठूलो क्षति पुगेको छ। बाढ़ीका कारण धादिङ र नुवाकोट जोड्ने कोल्पु खोला पुल भाँगिएको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीका अनुसार बाढ़ीको बहावका कारण पुलको वियरिङमा अत्यधिक दबाव परेपछि भाँगिएको हो। झण्डै 600 टन भार क्षमता रहेको पुल उचालिएर भाँगिएको महानिर्देशक जयसीले जानकारी दिनुभयो। पुल मरमत नभएसम्म अहिलेका लागि हलुका गाड़ीलाई मात्र सञ्चालन गर्न दिने गरी सड़क विभागले तयारी गरेको छ। पुल उचाल्न नेपालमा उपलब्ध प्राविधिक जनशक्ति खोजिने र आवश्यक परे भारतबाट समेत टोली ल्याउने महानिर्देशक जयसीले बताउनुभयो। भदौ 10 गते आएको रसुवा बाढ़ीका कारण स्वास्थ्य जोखिम निम्तिन सक्ने भन्दै प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले 7 बुँदे निर्देशन जारी गरेको छ। बाढ़ीले बगाएर ल्याएका मानव शव चौपाया तथा अन्य जनावर र जीव जन्तुका कारण विभिन्न किसिमका सरुवा रोग फैलिन सक्ने भएकाले सतर्क रहन कार्यालयले अनुरोध गरेको हो। कार्यालयले प्रदूषित नदी तथा खोलाबाट प्राप्त हुने माछा तथा जलीय जीवको सेवन नगर्न भनेको छ। प्रदूषित पानीमा पौडी नखेल्न, प्रदूषित पानीका कारण आउँ हैजा, टाइफाइड, हेपाटाइटिस ए र ई जस्ता झाडा पखाला जन्ने रोगहरूको जोखिम बढ़न सक्ने हुँदा पानी शुद्धिकरण गरेर मात्र प्रयोग गर्न आग्रह गरेको छ। खाना राम्रोसँग पकाएर मात्र खान, काँचो तथा पकाएको खाना छुट्टा छुट्टै राख्न, बाढ़ीको पानीमा डुबेको दूषित कुहिएको वा गनाएको खाद्य पदार्थ सेवन नगर्न कार्यालयको अनुरोध छ। त्यस्तै डेंगी, जापानिज इन्सेफ्लाइटिस लगायतका लामखुट्टेबाट सर्ने रोगहरू तथा सर्पदंशको जोखिम बढ़न सक्ने हुँदा घर वरिपरि पानी जम्न नदिन, झूल प्रयोग गर्न, लामबाहुले कपड़ा लगाउन, राति हिँड्दा टर्च लाइटको प्रयोग गर्न तथा सुत्न अघि बिस्तारा जाँच गर्ने कुरामा विशेष ध्यान दिन कार्यालयले अनुरोध गरेको छ। त्रिशुली नदीमा आएको बाढ़ीले पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सड़क बगाएपछि राजमार्ग अवरूद्ध भएको छ। पृथ्वी राजमार्ग निर्माण आयोजनाका मुङलिङ स्थित इन्जिनियर धीरज ढकालका अनुसार त्रिशुली नदीमा आएको बाढ़ीले कृष्णभीर नजिकै सड़क बगाएपछि राजमार्ग अवरूद्ध भएको हो। पृथ्वी राजमार्ग अहिले कुनै पनि अवस्थामा सञ्चालन गर्न सकिने अवस्थामा छैन, उहाँले भन्नुभयो। त्रिशुली नदीले तलबाट फ्लो कटिङ गर्दा सड़क बगेको हो। नदीले करिब 50 मिटर लम्बाईसम्म सड़क बगाएको र कतिपय स्थानमा 5 मिटरसम्म सड़क कटान भएको उहाँले जानकारी दिनुभयो। कतिपय स्थानमा सड़क सिरिएकाले थप भाँसिने सम्भावना रहेको उहाँले बताउनुभयो। राजमार्गमा खोलाउने विकल्प डाइभर्सन हो, तर कृष्णभीरमा विगतमा पहिरोले धेरै दुःख दिएकाले त्यहाँबाट डाइभर्सन निर्माण गर्ने सम्भावना कम छ। बगेकै स्थानमा टोवाल लगाएर सड़क सञ्चालन गर्न समय लाग्ने भएकाले राजमार्ग खुल्न केही समय लाग्ने उहाँले बताउनुभयो। केही समय अघि सड़क बगेपछि अहिले पृथ्वी राजमार्गमा सवारी साधन सञ्चालन बन्द गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका ट्राफिक प्रहरी निरीक्षक अनिल थापाले पृथ्वी राजमार्गको वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ जान सर्वसाधारणलाई अनुरोध गर्नु भएको छ। रसिया लगायत विभिन्न जिल्लामा आएको बाढ़ी पहिरोबाट प्रभावित भएकाहरूलाई तिलोत्तमा व्यापार संघले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। संघले बाढ़ी पहिरो पीड़ितको राहत तथा उद्धारका लागि 51,000 रूपियाँ सहयोग प्रदान गर्ने निर्णय गरेको अध्यक्ष नेत्र प्रसाद नेउपानेले जानकारी दिनुभयो। विपदमा ज्यान गुमाउनेहरूप्रति श्रद्धांजलि अर्पण गर्दै संघले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै बाढ़ी पहिरोमा परि घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभ र विस्थापित नागरिकहरूको सुरक्षित पुनर्स्थापनाको कामना समेत गरिएको छ। संघले सम्बद्ध सबैलाई आफ्नो क्षमता र हैसियत अनुसार उद्धार र राहतमा सहयोग गर्न अपील समेत गरेको छ। रसियाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीका कारण देश शोकमा रहेका बेला गुल्मी जुवाङ रूपन्देही सम्पर्क समाजले पूर्व घोषित तीज मिलन कार्यक्रम स्थगित गरी बाढ़ी पीड़ितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। समाजका अध्यक्ष परशुराम भण्डारीको अध्यक्षतामा भएको बैठकले भदौ 20 गते आयोजना गर्ने भनिएको तीज मिलन कार्यक्रम रद्द गर्दै 51,000 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। समाजका सचिव अर्जुन गेवालीले बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएको र समग्र देश नै शोकमा परेकाले तड़क भड़कका साथ तीज मनाउनु भन्दा विपदमा परेकाहरूलाई राहत पुर्याउनु उपयुक्त देखिएकाले यो निर्णय लिइएको बताउनुभयो। गुल्मीको जुवाङबाट रूपन्देही आई बसोबास गर्दै आएका नागरिकहरूलाई एकीकृत गर्दै आएको यस संस्थाले स्थापना कालदेखि नै विभिन्न सामाजिक तथा परोपकारी कार्यहरूमा सक्रिय भूमिका निर्वाह गरेको संस्थाले जनाएको छ। गुल्मी जुनिया चितिपानी तराई सम्पर्क समाज रूपन्देहीले सत्यवती गाउँपालिका वडा नम्बर 7 सँगको समन्वयमा एक दिने घुम्ती शिविर सम्पन्न गरेको छ। उक्त शिविरबाट 50 जना सेवाग्राहीले सेवा लिएको आयोजकले जनाएका छन्। घुम्ती शिविरबाट स्थानीय सरकारले प्रदान गर्ने विभिन्न सेवा सुविधाहरूको नवीकरण गर्ने व्यवस्था मिलाइएको थियो। यसले रूपन्देहीमा बसोबास गर्ने गुल्मी जुनिया चितिपानीका बासिन्दाहरूलाई सहज भएको अध्यक्ष कृष्णबहादुर थापाले बताउनुभयो। कार्यक्रममा वडाध्यक्ष लोकबहादुर बुढाथोकी, खिमबहादुर खत्री, कृष्ण प्रसाद भट्टराई, गुरूप्रसाद भूषाल, टेकबहादुर खत्री लगायतले शिविरको महत्वको बारेमा प्रकाश पार्नु भएको थियो। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो 1 महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गर्नुभएको छ। आज सामाजिक सञ्जाल मार्फत उहाँले बाढ़ीबाट प्रभावितहरूका लागि सहयोग गर्ने बताउनु भएको हो। त्यस्तै सन्दीप लामिछानेले एसीसी प्रिमियर कप प्रतियोगिताभरि नेपालले लिने हरेक विकेट तथा नेपाली टोलीले प्रहार गर्ने हरेक चौका र छक्का बापत समान 1,500 रूपियाँ सहयोग गर्ने उल्लेख गर्नुभएको छ। यो रकम बाढ़ीबाट प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन खर्च गरिने सन्दीप लामिछानेको भनाई छ। र तेस्रो संस्करणको एसीसी प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदैछ। प्रतियोगितामा सहभागी 10 टोली मध्ये नेपाल उपाधि जित्दै सन् 2027 आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रदैछ। नेपाल सहभागी 10 टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ए मा परेको छ। यस समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। समूह चरणमा नेपालले भोलि बहराइनसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। खेल मलेसियाको बांगीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा हुनेछ। 50 ओभरको प्रिमियर कपमा नेपालले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपालले दोस्रो खेल भदौ 18 गते आयोजक मलेसियासँग खेल्नेछ। नेपालले तेस्रो खेल भदौ 21 गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्नेछ। यही खेल खबरसँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक। रसिया बाढ़ीमा हालसम्म 788 शव भेटिए, 715 जना घाइते तथा अन्य व्यक्तिको उद्धार, खोज र उद्धार कार्य जारी। बाढ़ी पीड़ितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र, 50 टन राहत सामग्री सहित चिनिया वायुसेनाका दुईवटा विमान काठमाडौँमा। भारतले पठायो चौथो लटको राहत सामग्री, बेली ब्रिज बोकेका 16 ट्रक नेपाल आइपुगे। सुरुङभित्र उद्धार गर्न चिनिया र भारतीय टोली पनि परिचालन, सुरुङबाट उद्धार गर्न सहायता आवश्यक परेपछि चीन र भारतबाट विशेषज्ञ बोलाउनु परेको परराष्ट्र मन्त्रीको भनाई। आफन्तको अनुमति बिना शव व्यवस्थापन गरेको प्रति नेपाली कांग्रेसको आपत्ति। प्रदेश र स्थानीय तहसँग समन्वय गरेर राहत र पुनर्स्थापनाको काम गर्न संघीय सरकारलाई एमाले अध्यक्ष ओलीको सुझाव। नेपाल नजिक चिरोङ पहिरोले बनेको तालको पानी पूर्ण रूपमा बाहिरिएको चिनिया जलस्रोत मन्त्रालयको भनाई। गल्छी च्याफ्रुबेसी सड़क 2 साताभित्र खोल्ने तयारी। राहत कोषमा सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा नक्कली भौचर राख्ने व्यक्ति पक्राउ, त्रिशुलीले कृष्णवीरमा पृथ्वी राजमार्ग बगायो। बाढ़ी पीड़ितको राहतका लागि 51,000 सहयोग गर्ने तिलोत्तमा व्यापार संघको निर्णय। 30 मिलियन कार्यक्रम स्थगित गरी जुहान गुपन्दे सम्पर्क समाजले गर्यो बाढ़ी पीड़ितलाई 51,000 रूपियाँ सहयोग। गुल्मी जुनिया चितिपानी तराई सम्पर्क समाजद्वारा घुम्ती शिविर सम्पन्न। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले 1 महिनाको तलब विपद कोषमा दिने। र एसीसी प्रिमियर कप आजदेखि मलेसियामा शुरू हुँदै साँझ 7 बजेको हालखबर सकियो। शान्ति समृद्धि एवं रूपान्तरणका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: उत्सवको पर्व
1: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
0: इसिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
1: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
0: फोन नम्बर 071-542-6999
2: किन झोक्राउनु भन्छ काका
3: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
2: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिले

0: फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सितराजमेर मोबाइल 98570 21 757 र 98472 96 228।
1: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाई रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
2: ए जान्त जान्त
3: होइन, के भयो बाबु?
4: अंकल अंकल बाबाले मम्मीलाई पिट्नु भयो।
3: ल ल नाच्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
0: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिबिन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
5: सौजी QR भयो है?
6: ए भगनुस् त, मेसेज आएको छैन।

0: ओहो, घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलोत्तमाको बरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
2: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
3: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 752 जनाको शव फेला। खोजी कार्य जारी। खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयास बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामी छानेको चासो।
1: बाँच्नेहरूको पुनस्थापना कसरी गर्ने भन्ने सन्दर्भमा त्यो चिन्ता पनि उहाँहरूले गर्नुभएको छ र सभापतिज्यूले के प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने उहाँहरूले उठाउनु भएको कुरा अहिले सरकारले आफ्नो ढंगले काम गरिरहेको छ।
0: पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन नदिने आयल निगमको भनाई। उपल्लो मुस्ताङको उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढ़ीको जोखिम बारेमा स्थलगत र ड्रोन मार्फत अनुगमन शुरू। जोखिम नरहेको निष्कर्ष।
2: जुन किसिमको घटना घट्यो त्यो घटना भइसकेपछि मुस्ताङ जिल्लामा पनि त्यस्ता घटना नहुन् त्यसले चाहिँ हामी पूर्व तयारी गर्नुपर्छ। उद्देश्यले यो अनुगमन गर्नका लागि टोली खटिनु भएको छ।
0: अमेरिकी इन्टरनेट सेवा प्रदायक कम्पनी स्टार लिंकले उद्धार र राहतमा सघाउन निशुल्क सेवा उपलब्ध गराउने प्रस्ताव। कृष्ण भीरको पहिरोपछि राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द। 33 जिल्लामा आज बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई।
3: मुख्यतः भोटेकोशी बाढ़ीको सन्दर्भमा रसुवा रुवाकोट क्षेत्रलाई चाहिँ हामीले उच्च जोखिममा राखेको अवस्था नै छ।
0: र नेपाल भलिबल लीग एनभीएलको पहिलो खेलमा सगरमाथा र मधेसबीच प्रतिस्पर्धा हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालको हिमाली क्षेत्रमा हजारौं हिमताल छन्। धेरै हिमनदी तीव्र गतिमा पग्लिरहेका छन्। जलवायु परिवर्तनका कारण हिमपहिरो, ताल फुट्ने र ठूला बाढ़ी आउने जोखिम बढ़दै गएको विज्ञहरूले बताइरहेका छन्। यस्तो अवस्थामा बेसीमा हुने विकास र बस्ती विस्तारमा विशेष सावधानी अपनाउनु पर्दछ। योजना निर्माण गरेर सुरक्षित ठाउँमा मात्र बस्ती निर्माण हुनुपर्दछ।
5: कृष्णभीरमा आएको पहिरोका कारण मुगलिन काठमाण्डु सड़क खण्ड अवरूद्ध भएको छ। आज बिहान धादिङको बेनीघाट रोरङ गाउँपालिका साथ कृष्णभीरमा आएको पहिरोका कारण बाटो भाँसिँदा सड़क दुईतर्फी अवरूद्ध भएको हो। सड़क अवरूद्ध भइरहेकाले दुईतर्फी नै सवारी साधन बीच बाटोमा रोकिएका छन्। चितवन प्रहरीका अनुसार अर्को सूचना प्रकाशित नभएसम्म सवारी साधन नचलाउन अनुरोध गरिएको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 752 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज दिउँसो 1 बजे सार्वजनिक गरेको बुलेटिन अनुसार बाढ़ीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको हो। प्राधिकरणका अनुसार रसुवामा 13, नुवाकोटमा 52, धादिङमा 50, गोर्खामा 58, नवलपरासी पूर्वमा 184, नवलपरासी पश्चिममा 100, तनहुमा 36 र चितवनमा 259 जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार हालसम्म 8730 जनाको उद्धार गरिएको छ भने अझै 2502 जना सम्पर्कविहीन रहेका छन्। थप पछिल्लो घटनाबारे जानकारी गराउँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसी।
6: अब यो चाहिँ रसुवा भोटेकोशी बाढीको कारणले गर्दा अब अहिलेसम्म मानवीय क्षति 752 जनाको भइसकेको छ। त्यस्तै गरेर अहिले पनि 2502 भन्दा बढी मान्छेहरू सम्पर्कविहीन हुनुहुन्छ। त्यस्तै गरेर विभिन्न अस्पतालमा चाहिँ अहिले 239 जनाको उपचार भइरहेकोमा केही अब डिस्चार्ज पनि भइसक्नु भएको छ, केहीको उपचार पनि चलिराखेको छ। त्यसै गरेर हामीले चाहिँ अहिले उद्धारको कुरा गर्दाखेरि 8730 जना भन्दा बढीको चाहिँ उद्धार भइसकेको छ। हेली उद्धार प्लस अब हामीले फिजिकल्ली पनि त्यहाँ उद्धारहरू भएको छ र सँगसँगै अब हाम्रो चाहिँ यो सब व्यवस्थापनको कामहरू पनि सँगसँगै चलिराखेको छ र अहिले हामीले चाहिँ राहत सामग्रीहरू पनि जिल्लाहरूमा भनेको चाहिँ मुख्य रूपमा 3 जिल्ला, एउटा चाहिँ रसुवा, त्यसै गरी नुवाकोट र अर्को चाहिँ हामीले चाहिँ धादिङमा चाहिँ राहत सामग्रीहरू उपलब्ध गराइराखेका छौँ। त्यसै गरी इन्धनहरू पनि जहाँ चाहिँ अब बाटो खुलाउनका लागि त्यहाँको जनजीवनलाई सहज बनाउनका लागि इन्धनहरू पनि हामीले सप्लाई गरिराखेको स्थिति छ भने अब नेपाल सरकारले हिजो अस्ति नै अब 3 जिल्लाका चाहिँ विपद व्यवस्थापन कोष र स्थानीय तहहरूलाई प्रभावित 15 स्थानीय तहलाई चाहिँ 8 भन्दा बढी रकम चाहिँ निकासा गरिसकेको स्थिति छ। यसरी चाहिँ अब हाम्रो चाहिँ सँगसँगै खोज उद्धार र राहत व्यवस्थापनको काम चाहिँ चलिराखेको अवस्था छ।
5: नुवाकोट र रसुवा जिल्ला बाढ़ीको उच्च जोखिममा रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। भोटेकोशी र त्रिशुली नदीमा अहिले पानीको बहाव उच्च रहेको छ। विशेष गरी त्रिशुली नदीको बेत्रावती क्षेत्रमा अबको तीन दिनै जलसतह उल्लेख रूपमा बढ़ने पूर्वानुमान गरिएको छ। अरू प्रमुख नदीहरूमा पनि जलसतह बढ़ने पूर्वानुमान गरिएको छ। विशेष गरी भोटेकोशी नदीमा पानीको बहाव अझै बढ़न सक्ने बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले सीआईएनलाई जानकारी दिनुभयो।
3: अब यतिखेर अहिले पानी परिरहेको इलाका एउटा पूर्वी क्षेत्रमा कोशी प्रदेशको पूर्वी क्षेत्रमा तराईको क्षेत्रमा र पश्चिमी क्षेत्रमा लुम्बिनी सुदूरपश्चिमको तराईको क्षेत्रमा पानी परिरहेको अवस्था हो। तर अब मध्यमसम्मको वर्षा छ, खतराभन्दा माथि वर्षा चाहिँ कतै भएको देखिँदैन। यो मध्यम सक्रियता मौसममा आज राति र भोलि पनि सक्रिय रहन्छ। त्यस हिसाबले हामीले खास गरी कोशी प्रदेशको पहाड़ी हिमाली क्षेत्र, त्यस्तै बागमती प्रदेशको समग्र क्षेत्र, गण्डकी प्रदेशको क्षेत्रहरूमा चाहिँ र मुख्यत अब भोटेकोशी बाढ़ीको सन्दर्भमा रसुवा नुवाकोट क्षेत्रलाई चाहिँ हामीले उच्च जोखिममा राखेको अवस्था चाहिँ छ।
5: नदी तथा खोला नालाको आसपास र बाढ़ीको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, नदीको बहाव बढ़ेको स्थान अवस्थामा तटीय क्षेत्रमा नजान तथा आवश्यक परे सुरक्षित ठाउँतर्फ सर्न महाशाखाको आग्रह रहेको छ। उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढ़ीको जोखिमबारे स्थलगत र ड्रोन मार्फत अनुगमन शुरू गरिएको छ। हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको संकेत नदेखिएको अधिकारीहरूले बताएका छन्। भोटेकोशी नदीमा आएको बाढ़ीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद जोखिम पहिचान तथा पूर्व तयारीलाई तीव्रता दिएको हो। जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत बीओपी नेचुङ, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, एक्याप, लोमानथाङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले काली गण्डकी नदी प्रणालीका मुहान तथा उच्च पर्वतीय क्षेत्रको अनुगमन गरिरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले सीआईएनलाई जानकारी दिनुभयो।
2: हामीहरूले पनि मुस्ताङ जिल्ला पनि एउटा हिमाली जिल्ला भएको हुनाले सम्भावित जोखिममा चाहिँ पूर्व सतर्कता अपनाउनु पर्छ भन्ने उद्देश्यले चाहिँ अप्पर मुस्ताङमा हामीहरूले जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरक्षा निकाय, त्यसपछि आएर यो अन्नपूर्ण संरक्षण क्षेत्र इकाई कार्यालय लोमाङथाङ र स्थानीयसँग समन्वय गरेर एउटा अनुगमन, त्यहाँ सम्भावित जोखिम कहाँ कहाँ छ, के हुन सक्छ भनेर एउटा टोली जानु भएको छ। किसिमको घटना घट्यो, त्यो घटना भइसकेपछि मुस्ताङ जिल्लामा पनि त्यस्ता घटना नहुन् त्यसले चाहिँ हामी पूर्व तयारी गर्नुपर्छ, पूर्व तयारीले नै हामीलाई सहज बनाउँछ भन्ने उद्देश्यले यो अनुगमन गर्नका लागि टोली खटिनु भएको छ र उहाँहरूले प्रतिवेदन दिइसकेपछि हामीले जिल्ला विपद व्यवस्थापन समितिबाट निर्णय गरेर अगाडि बढ्ने।
5: अमेरिकी सेटेलाइट इन्टरनेट सेवा प्रदायक कम्पनी स्टारलिंकले नेपाल र तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढ़ीपछि उद्धार तथा राहत कार्यमा सघाउन निशुल्क सेवा उपलब्ध गराउने प्रस्ताव गरेको छ। नेपाल एलपी ग्यास उद्योग संघले विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहतका लागि 1250 स्थान भरिएका ग्यास सिलिण्डर उपलब्ध गराउने भएको छ। संघका अध्यक्ष दिवान बहादुर चन्दले उक्त सहयोगको प्रतिबद्धता जनाउनु भएको हो। कसैको एक्लो समस्या नभई सबैको साझा जिम्मेवारी भएको महसुस गर्दै प्रभावित नागरिकको तत्कालको आवश्यकता र कठिनाई मध्यनजर गरी संघले यो सहयोगको हात बढ़ाएको बताउनु भएको हो। राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द भएपछि अत्यावश्यक सामग्री र पेट्रोलियम पदार्थको ढुवानी प्रभावित हुन नदिन नेपाल आयल निगमले आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ। तादिङ बिनीघाट रोरङ गाउँपालिका स्थित कृष्णभीर नजिकै त्रिशुली नदीले कटान गरेर सड़क भाँचिएपछि मुगलिन काठमाण्डौ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएपछि अत्यावश्यक सामग्री अभाव हुने आशंका बीच आयल निगमले आपूर्तिमा समस्या नहुने जनाएको हो। राजमार्ग अवरूद्ध भए लगत्तै निगमले वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यास काठमाण्डौ ल्याइने वैकल्पिक मार्गको तयारी थालेको छ। निगमका कार्यकारी निर्देशक नगेन्द्र शाहले सड़क अवरूद्ध भएपछि मकवानपुर हिटौडाको वैकल्पिक बाटो प्रयोग गरेर इन्धन भित्राइने नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले सीआईएनलाई जानकारी दिनुभयो।
7: ग्यासका बुलेटहरू हामीसँग पर्याप्त मात्रामा छ, लोड अवस्थामा रहेको छ र यसलाई काठमाडौँ ल्याउनको लागि ल्याउन सक्ने त्यति नभएको कारणले चाहिँ हामीले तराईमा रहेका रिटर्नमा रहेका उद्योगहरूमा चाहिँ फिलिङ गरेर त्यही भएका सिलिन्डरमा फिलिङ गरेर चाहिँ काठमाडौँ ल्याउने वैकल्पिक रोड मार्छ। अहिले चाहिँ बुलेट चाहिँ काठमाडौँ आउँदैन, त्यसको साटो चाहिँ यहाँ भएका उद्योगहरूको चाहिँ सिलिन्डरहरू चाहिँ चितवनमा लगेर तराईका जुन उद्योगहरू छ त्यसमा लगेर अनि सिलिन्डर र सिलिन्डर चाहिँ ल्याउने काठमाडौँ।
5: भुटेकसी बाढ़ीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहतका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीका विभिन्न तह तथा निकायबाट ब्रिफिङ लिनुभएको छ। सभापति लामिछानेले प्रभावकारी ढंगले काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। उहाँका अनुसार सभापति लामिछानेले विपदको समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र स्वयंसेवक तथा सम्बन्धित निकाय बीच आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ। सभापति लामिछानेले प्रभावित पालिकाका सभापतिसँग पनि छलफल गर्नुभएको छ। आज पार्टीका तर्फबाट उद्धार तथा राहतमा सहजीकरण गर्न गठन गरिएको परिचालन संयन्त्रको बैठक अघि लामिछानेले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका प्रभावित पालिकाका प्रमुखसँग छलफल गर्नुभएको हो। छलफलका क्रममा पालिका प्रमुखले प्रभावित क्षेत्रमा देखिएका समस्या सव्यवस्थापन बाटो पुल विद्युत लगायतका विषय उठाएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।
1: बाँच्नेहरूको पुनस्थापना कसरी गर्ने भन्ने सन्दर्भमा त्यो चिन्ता पनि उहाँहरूले गर्नुभएको छ र सभापतिज्यूले के प्रतिबद्धता व्यक्त गर्नुभएको छ भने उहाँहरूले उठाउनु भएको कुरा अहिले सरकारले आफ्नो ढंगले काम गरिरहेको छ। कहीँ छुटपुट केही पनि भएको अवस्थामा र उहाँहरूले राख्नु भएको कुराहरू जुन जुन मन्त्रालय सरकारको जुन जुन मन्त्रालयसँग जे जे जसरी जोडिन्छन् र बाँकी कुरा स्वयं प्रधानमन्त्रीज्यूसँग पनि जोडिन्छ यो सबै कुराहरूमा चाहिँ नि पार्टीको तर्फबाट समन्वय गर्ने प्रतिबद्धता सभापतिज्यूले गर्नु।
5: साझा खबरमा अब विदेशका खबर। इक्वेडरले एल निनो जलवायु घटनाका कारण देशभर उच्च सतर्कता जारी गर्दै आपतकाल घोषणा गरेको छ। इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एल निनोको सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता जारी गरेको समाचार संस्था एएफपीले जनाएको छ। सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने तथा अन्य आपतकालीन उपाय समन्वय तथा सम्बन्धित समितिहरू सक्रिय हुनेछन्। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलको पहिलो खेलमा सगरमाथा स्मेसर्स र मधेस वरियर्स बीच प्रतिस्पर्धा हुने भएको छ। आयोजक केडिया ग्रुपले आइतबार लीगको खेल तालिकामा सार्वजनिक गरेको हो। यही भदौ उन्नाइसदेखि त्रिपुरेश्वर स्थित दशरथ रंगशाला कवर्ड हलमा हुने लीगको पहिलो दिन दुई खेल हुनेछन्।
0: सन्तोषी रावल बाढ़ी प्रभावितलाई राहत र सुरक्षित वातावरण बनाउने नुवाकोटको प्रयास।
8: बस्नको लागि समस्या पर्यो भने अब यो विदुरमा जे जति एउटा क्षमता छ त्यहाँ त आफै पनि बस्नुहुन्छ र त्यति गर्दा गर्दै पनि अप्ठ्यारो पर्यो भने अब हामीसँग टेन्टहरू पालहरू छन् त्यस्तो कसरी हुन्छ हामी चाहिँ हामीसँग उपलब्ध स्रोत साधन उहाँहरूलाई उच्च प्राथमिकता दिएर हामीले राख्न चाहिँ सक्छौँ।
0: बसोबासको व्यवस्थाका लागि हदैसम्मको प्रयास, कुराकानी सँगै यो समयमा अप्नाउनु पर्ने सावधानी र पीड़ितका सवाल लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
0: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बाल बालिका समृद्ध परिवार समुन्नत नेपाल
0: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब मिलिजुली नेपाली विनाशकारी बाढ़ीले निम्ताएको यस संकटमा चाहिने केही महत्वपूर्ण जानकारीहरू तपाईलाई पनि रसुवाको बाढ़ीमा परेका आफ्ना आफन्त खोज तथा उद्धारको लागि चिन्ता भइरहेको होला यदि त्यसो हो भने पैसा नलाग्ने नम्बर 1234 र हेलो सरकारको नम्बर 1111 फोन गरेर मदत लिन सक्नुहुनेछ तपाईँको जानकारीले बाढ़ीमा हराएका व्यक्तिहरूको खोज र उद्धारका लागि सरकारलाई पनि सहयोग पुग्नेछ तपाईँले रसुवा बाढ़ी प्रभावितका लागि पठाउनु भएको पैसा अरू कुनै व्यक्तिको खातामा पुगेको छैन सावधानी अप्नाउनुहोला खास गरी मोबाइल एप्लिकेशनहरूबाट पैसा पठाउँदा विशेष सावधानी अप्नाउनु पर्दछ सरकारले प्रधानमन्त्री जैविक प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न विभिन्न बैंकहरूको क्यूआर र खाता नम्बर सार्वजनिक गरेको छ रकम पठाउनु अघि प्रधानमन्त्री जैविक प्रकोप उद्धार कोषको खाता क्यूआर र लिंक आधिकारिक हो कि होइन राम्रोसँग जाँच गर्नुहोस् प्रधानमन्त्री जैविक प्रकोप उद्धार कोष लेखिएको संकेत आयो भने मात्र पैसा पठाउनुहोस् तपाईँको थोरै सावधानीले पनि तपाई आफू ठगिनबाट जोगिन सक्नुहुन्छ त्यस्तै गरी सामाजिक सञ्जालमा मोबाइल नम्बर राख्दा पनि होसियार हुनुहोस् आफन्त हराएका तथा बाढ़ी प्रभावितलाई सहयोग गर्न चाहने मनकारीहरूले अरू विवरणसँगै आफ्नो मोबाइल नम्बर पनि सामाजिक सञ्जालमा राखेको देखिन्छ यसरी मोबाइल नम्बर सार्वजनिक गर्दा ठगीको फन्दामा पर्ने जोखिम पनि उत्तिकै छ त्यसैले होसियार हुनुहोस् साथै सम्बन्धित जिल्ला प्रशासन कार्यालय नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना स्थानीय तहका जनप्रतिनिधि तथा सरकारले तोकेका व्यक्ति वा संस्थाबाट आएको फोन तथा म्यासेजलाई मात्रै आधिकारिक सूचना मान्नुहोस् विपदमा सक्दो सहयोग गरौं अनावश्यक झन्झट कसैलाई नदिऊ भोटेकोशी बाढ़ी प्रभावित रसुवा र नुवाकोट क्षेत्रमा संस्थागत सौर्य ऊर्जा प्रणाली परिचालन गर्न शुरू भएको छ राष्ट्रिय प्रसारण लाइन अवरूद्ध भई विद्युत सेवा प्रभावित भएका क्षेत्रमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत संस्थागत सौर्य विद्युत प्रणाली परिचालन गर्न लागेको हो कार्यक्रमको पहिलो चरणमा रसुवाको उत्तर गया गाउँपालिका पालिकामा तीनवटा संस्थागत सौर्य विद्युत प्रणाली हस्तान्तरण गरिएको छ बाढ़ी प्रभावित जिल्लाका स्वास्थ्य चौकी विद्यालय पालिका तथा ओडा कार्यालय लगायतका नागरिकलाई अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाहरूमा दुईवटा यस्ता सौर्य विद्युत प्रणाली उपलब्ध गराउने कार्य भएको छ विस्थान सेटेलाइट फोन उपलब्ध रसुवाको भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका लागि नेपाल दूरसंचार प्राधिकरणले 20 स्थान सेटेलाइट फोन उपलब्ध गराएको छ 10 स्थान रसुवा र 10 स्थान नुवाकोट जिल्लामा प्रयोग हुने गरी सेटेलाइट फोन पठाइएको छ सेटेलाइट फोनहरू आगामी 3 महिनासम्म निशुल्क प्रयोग गर्न सकिनेछ यसको प्रयोगले विपदका समयमा संचार सम्पर्क विच्छेद हुन नदी उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ टेलिकम नेटवर्क नटिप्ने दुर्गम स्थानहरूमा समेत सेटेलाइटको माध्यमबाट फोन तथा एसएमएस सेवा लिन सकिने यो प्रविधि निकै महँगो मानिन्छ विनाशकारी बाढ़ीले धेरैको ज्यान गयो सयौं घर बगायो खानेपानी लगायतका भौतिक पूर्वाधारहरू पनि क्षतिग्रस्त भए बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी र बेपत्ता आफन्तको सुरक्षामा प्रशासनले कस्तो भूमिका खेलिरहेको छ साथी सन्तोष गन्धर्वले नुवाकोटका प्रमुख जिल्ला अधिकारी समूह प्रसाद रेग्मीसँग कुराकानी गर्नुभएको छ
11: टेक्निसियनहरू प्राविधिकहरू जे जति छन् जुनसुकै निकायका छन् त्यसलाई जे जति लागतहरू लाग्छ के गर्नुपर्छ तत्काल गर्नु र त्यसको लागि आवश्यक स्रोत साधनहरू छ भने जुनसुकै तरिकाले पनि म्यानेज गर्न सकिन्छ सरकारले पनि पूर्ण रूपमा जे जस्तो जति साधन स्रोत चाहिन्छ त्यसको लागि कुनै कसर बाँकी नराख्नु जति सक्दो छिटो मर्मत लगाएको कामहरू गर्नु निर्देशनै छ र त्यही अनुसारको निर्देशन हामीले उहाँहरूलाई दिएका छौँ मलाई प्राविधिकै कारणले धेरै समय लागेछ, नत्र सामान्यतया त्यस्तो हाहाकारै भएको अवस्था छैन र हामीलाई अब सेल्टरमा बस्ने विपदमा परेकाहरूलाई पानी पनि त्यो राहतले उनीहरूले त प्रशस्तै मात्रामा ल्याउनुहुन्छ, त्यो पानीले खानेपानीको समस्या त छैन। अब अन्य कुराहरूमा अब यत्रो ठुलो एउटा स्केलको चाहिँ एउटा विपद आइलागेको छ, कतिपय संरचनाहरू चाहिँ बिग्रि भत्किएको छ, घरै गएको अवस्था छ, त्यसमा चाहिँ अब त्यति सहज अवस्था नहुन पनि सक्छ र त्यसलाई चाहिँ जति सक्दो गर्ने गरी राज्यको सारा संयन्त्र चाहिँ आफ्नो सेक्टरमा तीव्र गतिमा चाहिँ अहरात र खटेको छ। मलाई लाग्छ त्यस्तो चुनौती नै आइहालेको अवस्था छैन र आए पनि त्यसलाई म्यानेज हुन्छ होला तुरुन्तै।
12: अब अन्त्यमा सुटु साहब, खासमा अब हामी यहाँ जिल्लामा आइसकेपछि अहिले धेरै जस्तो चाहिँ यो रसुवा बाढीमा हराउनुभएका, बेपत्ता हुनुभएका र त्यहाँ आफन्तीहरू चाहिँ नुवाकोट केन्द्रित हुनुभएको छ, एकदमै धेरै ठूलो संख्यामा यहाँ आफन्तीहरू आएको चाहिँ देखिन्छ। अब समग्रमा उहाँहरूको सुरक्षाको कुरा अनि केही अप्ठ्यारो परिहाल्यो भने तत्काल उहाँहरूलाई पनि सहयोग गर्ने, आफन्तीहरूलाई सहयोग गर्ने कुरामा चाहिँ जिल्लाले के त्यस्तो रणनीति बनाएको छ, या त उहाँहरूलाई चाहिँ समयमै सूचना, उहाँहरू जहाँ जहाँ हुनुहुन्छ त्यो ठाउँमा सूचना पुग्ने गरी चाहिँ केही संयन्त्र परिचालन गरेको केही त्यस्तो छ, जस्तो आफन्तीहरू चाहिँ अधिकांश धेरै आफन्तीहरू चाहिँ यहाँ आएको जस्तो देखिन्छ, जस्तो अब यहाँ आर्मीले चाहिँ यहाँ रेस्क्यू गरेर ल्याउने, या त अब अन्य मृत्यु भइसकेको शवहरू ल्याउने जस्ता लगायतका कामहरू भइरहेको भएर धेरै ठाउँ धेरै हस्पिटलमा नदेखेपछि यहाँ आइरहनु भएको रहेछ। उहाँहरूको चाहिँ समग्र सुरक्षाको हिसाबले चाहिँ जिल्लाले केही त्यस्तो गराएछ आफन्तीको सुरक्षाको लागि?
11: जिल्लाको अब त्यो एउटा ठुलै संख्यामा भोलुम हुन सक्छ, त्यो एउटा सब शनाखत गर्न पनि सम्बन्धित व्यक्ति आफन्त आउनुपर्ने हुन्छ कानूनी रूपमा पनि, त्यो हिसाबले उहाँहरू आउन सक्नुहुन्छ भन्ने हिसाबले त्यसलाई समेत आकलन गरेर हामीले कतिपय थप बसहरूको पनि माग गरेका छौँ र त्यो आइरहेको पनि अवस्था छ र अन्य सवारी साधनहरूको प्रयोग गरेर उहाँलाई चाहिँ कहीँ त्यस्तो सबको व्यवस्थापन गर्नुपर्ने अवस्थामा अथवा उहाँ कहीँ जान खोज्नुहुन्छ भने त्यहाँ गाडीबाट जहाँसम्म पुग्नु छ त्यसलाई निशुल्क रूपमा माननीय गृहमन्त्रीको पनि स्पष्ट आदेश छ यसो बेलामा चाहिँ सहयोग नै गर्नुपर्छ र सहयोग गर्नुको निम्ति हामीले चाहिँ थप सवारी साधनहरूको बसको पनि हामीले चाहिँ गरेका छौँ। कुनै मान्छेहरू अलपत्र परेको छ र त्यो ठाउँमा बस सञ्चालन भइसकेपछि कुनै गन्तव्यमा जान चाहनुहुन्छ भने उहाँलाई पनि निशुल्क रूपमा पुर्याउने भन्ने माननीय गृहमन्त्रीको स्पष्ट आदेश छ र त्यो अनुसार चाहिँ हामीले एउटा त्यो गर्छौँ। अर्को चाहिँ अब उहाँहरू यहाँ बस्दाखेरिमा त्यस्तो कुनै किसिमको खानाको लागि समस्या पर्यो भने चाहिँ हामीले चाहिँ हामीसँग राहतको सामग्री छ र उहाँहरू हामीसँग सम्पर्क राख्न सक्नुहुन्छ र बस्नको लागि समस्या पर्यो भने अब यो विदुरमा जे जति एउटा क्षमता छ त्यहाँ त आफै पनि बस्नुहुन्छ र त्यति गर्दा गर्दै पनि अप्ठ्यारो पर्यो भने अब हामीसँग टेन्टहरू पालहरू छन् त्यस्तो कसरी हुन्छ, हामी चाहिँ हामीसँग उपलब्ध स्रोत साधन उहाँहरूलाई उच्च प्राथमिकता दिएर हामीले राख्न चाहिँ सक्छौँ।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विनाशकारी बाढ़ीले छोडेर गएको पीड़ाबाट माथि उठ्न सकस
13: भनौँ न, त्यो पाँचजना चाहिँ भेटेन कि गर्दै छ, अनि गाउँको त थुप्रै परेछ, अब भाइको छोराहरू पनि परेछ, भाइको छोरा एउटा चाहिँ ज्वाइँ पनि पर्छ, एउटा चाहिँ भाइको छोरा।
0: स्थलगत सामग्री बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली चार एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले केही सेकेण्डमै अन्धकारमय बनायो। विपदले भौतिक संरचना भत्किनुको दुःख भन्दा पनि मानवीय क्षतिले धेरै पीड़ा दिइरहेको छ। साथी सुशीला श्रेष्ठको स्थलगत रिपोर्ट।
15: यति बेलामा भोटेकोशी बाढ़ीको अत्यन्त प्रभावित क्षेत्र नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 4 रहेको छु। अहिले म हाल ठ्याक्कै सैन्य 1 नेपाली सेनाको तालिम केन्द्रमा छु, जहाँ चाहिँ बाढ़ी प्रभावितहरूको उद्धार गरेर यहाँनिर हेलिकप्टर मार्फत ल्याइएको छ। तपाईँले पृष्ठभूमिमा देख्न सक्नुहुन्छ, यति बेला यहाँनिर 5 हेलिकप्टरहरू छन्, जुन हेलिकप्टरहरूले चाहिँ रसुवा बाढ़ी अर्थात भोटेकोशी बाढ़ी पछि ठाउँ ठाउँमा फसेका अप्ठ्यारोमा परेका
16: बाढी प्रभावितहरूको उद्धार गरेर चाहिँ यहाँ ल्याएर राखिएको छ। यहाँनिर छेउमा तपाईँले देख्न सक्नुहुन्छ पृष्ठभूमिमा थुप्रैजना बाढी प्रभावितहरूको आफन्तहरू चाहिँ आफ्नो मान्छेको पर्खाईमा कुरिरहनु भएको छ। हरेक हेलिकप्टर झर्दै गर्दाखेरि सबैका आँखा चाहिँ हेलिकप्टरमा हुन्छन्, कतै मेरो आफन्त त छैनन् भनेर उहाँहरू खोजी गरिरहनु भएको छ, हेरिरहनु भएको छ। जस्तो आफन्त आउनुहुन्छ उहाँहरूको मुहारमा हाँसो आउँछ, जस्तो आफन्त आउनु हुँदैन उहाँहरू फेरि निराश हुनुहुन्छ र अर्को हेलिकप्टर आउने प्रतीक्षामा बसिरहनु भएको छ। बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न निकायको समन्वयमा उद्धार कार्य तीव्र पारिएको छ। उपलब्ध विवरण अनुसार यहाँनिर भदौ 11 गते करिब 900 जनाको उद्धार गरिएको थियो, त्यसै गरी भदौ 12 गते 954 जनाको उद्धार गरिएको थियो भने आज हालसम्म कति उद्धार गरियो भन्ने कुरा एकेन तथ्याङ्क हामीलाई प्राप्त भइसकेको छैन। हिजो चाहिँ 550 जनाको उद्धार गरिएको यही स्थान हो। सामान्य प्राथमिक उपचार आवश्यक पर्ने प्रभावितहरूलाई चाहिँ यहाँनिर उपचार पनि गर्ने व्यवस्था गरिएको छ। बाढी प्रभावित क्षेत्रबाट हेलिकप्टर तथा अन्य माध्यमबाट उद्धार गरिएका नागरिकलाई यहाँ ल्याउने, प्राथमिक स्वास्थ्य परीक्षण गर्ने तथा आवश्यकता अनुसार थप उपचारका लागि अस्पताल पठाउने काम पनि भइरहेको छ। यस क्षेत्रमा आफ्ना परिवारका सदस्य तथा आफन्त सम्पर्कमा आए नआएको जानकारी लिन आउनेहरूको भिड समेत तपाईँले यहाँ देख्न सक्नुहुनेछ। तारजाली बारिएको छ, वरिपरि तारजालीभित्र जसको आफन्त आउन बाँकी छ, जो कुरिरहनु भएको छ, उहाँहरूलाई चाहिँ तारजाली गेटबाट भित्र प्रवेश गर्न दिइएको छैन। उहाँहरू सबैजना तारजाली बाहिरबाट हेरिरहनु भएको अवस्था छ। आज पनि उद्धार तथा खोजीको कार्यलाई चाहिँ निरन्तरता दिइरहेको सरकारले जनाएको छ। अहिले म ठ्याक्कै क्याम्पको अगाडिपट्टि उभिएको छु, जहाँ चाहिँ बाढी प्रभावित जसको उद्धार गरेर ल्याइएको छ उहाँहरूको नाम चाहिँ यहाँनिर सार्वजनिक गरिन्छ र आफन्तहरूले यहाँ आएर चाहिँ आफ्नो मान्छेको नाम छ कि छैन भनेर चाहिँ हेर्न सक्नुहुन्छ। अहिले पनि तपाईँले यहाँ धेरैजना आफन्तहरू चाहिँ आफ्नो आफन्तको नाम खोजिरहनु भएको छ। हजुर नमस्कार।
17: नमस्कार मैडम,
16: कहाँ देखे हम लोग?
17: मैं भारत से हूँ मैम।
16: भारत से?
17: अपना भाई को ढूंढ रहा हूँ।
16: भारत से आया आप?
17: हाँ, हमारा भाई इधर ही अपर त्रिशूली वन में एज एडमिन काम कर रहा था।
16: अभी तक कुछ पता नहीं चला?
17: पता नहीं चला है, अभी हमने सारा न्यूज में भी दिया है, लोकल न्यूज में भी, और बाकी उसका पोस्टर लेके घूम रहे हैं, अंदर भी हम लोकेशन बताए हैं, तो मिसिंग लिस्ट में हम कोशिश कर रहे हैं कि मिल जाए हमारा भाई।
16: हम भी दुआ करते हैं कि आपका भाई
17: जरूर
16: मिल जाए।
17: धन्यवाद, धन्यवाद आपका दुआ करने के लिए।
16: हजुर पनि हो, कहाँ देखे हुनु भएको?
18: म त काठमाडौँबाट आ।
16: हजुरको?
18: मेरो भाई।
16: हजुरको भाई कहाँ हुनुहुन्थ्यो?
18: हाम्रो घरबाट 9 बजे छुट्या भन्ने समाचार छ, त्यहाँबाट थाहा छैन।
16: र स्वामी तिमुरेमा?
18: होइन होइन, यही फुलबारीबाट अलि उता सुघाट, सुघाट,
16: सुघाटमा। अहिले कता कता खोजिसक्नुभयो?
18: अहिले हामीले अब फेसबुकतिर यताउति खोज्ने हो, अनलाइनमा खोजिरहेको छ, तै पनि यहाँ नाम छ कि भनेर।
16: हेलिकप्टर आएपछि भाइ आयो कि जस्तो त लाग्दो। हजुरको नाम चाहिँ?
18: मेरो रमेश।
16: भाइको?
18: विकास तामाङ हो, उसको नाम त्यहाँ चाहिँ दिलबहादुर तामाङ लेख्छ।
16: खोजिसक्नुभयो? कति वर्षको हुनुहुन्थ्यो भाइ चाहिँ?
18: 29 वर्ष जति।
16: तपाईँको चाहिँ को पर्नुभयो?
19: मेरो छोरा पनि हो, एउटा अशोक कुमार तामाङ, अनि एउटा देव मगर मेरो ड्राइभर, अनि दिनेश तामाङ, अनि के भन्छ केशव तामाङ।
16: पाँचजना?
19: हजुर,
16: पाँचजना पर्नुभयो। कहाँ हुनुहुन्थ्यो उहाँहरू?
19: उहाँहरू चाहिँ यस्तो भएको, तपाईँको टिप लागेर गएको बोर्डर, सम्पर्क भइरहेको थियो, त्यसपछि सम्पर्क दिने।
16: अन्तिम पटक 8:30 बजे कुराकानी गर्नुभयो?
19: 8:30 बजेसम्म कुरो भइरहेको थियो हाम्रो, त्यसपछि सम्पर्क।
16: अहिलेसम्म कहीँ कतै यसो
19: कहीँ पनि तपाईँको नाम लिसे केही पनि निस्केन?
16: अहिले हजुर चाहिँ कहाँबाट आउनुभयो?
19: म काठमाडौँबाट आएको।
16: काठमाडौँबाट छोरा खोज्दै आउनुभएको?
19: छोरा, छोरा, भान्जा, भान्जी सबै भनौँ न, त्यो पाँचजना चाहिँ भेटेन कि, अत्तो कतै छैन। अनि गाउँको त थुप्रै परेछ, अब भाइको छोराहरू पनि परेछ, भाइको छोरा एउटा चाहिँ ज्वाइँ पनि पर्छ, एउटा चाहिँ भाइको छोरा हाम्रो त्यो सिङ्गे भन्ने पनि परेछ, अनि एउटा ज्वाइँ उत्तम भन्ने पनि परेछ, थुप्रो परेछ तपाईँको हाम्रो गाउँतिर।
16: गनेर साथी भएन?
19: गनेर साथी नै भएन।
0: रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये 752 जनाको शव फेला परेको छ। आज 33 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढ़ीको जोखिम बारेमा स्थलगत अनुगमन शुरू भएको छ। राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नै बन्द भएपछि अत्यावश्यक सामग्री र पेट्रोलियम पदार्थको ढुवानी प्रवाहित हुन नदिन आयल निगमले ध्यान दिने भएको छ। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सहयोग गरेको भन्दै नकली भौचर सामाजिक सञ्जालमा राख्ने एकजना पक्राउ परेका छन् र नेपाल भलिबल लीग एनभीएलको पहिलो खेलमा सगरमाथा र मधेसबीच प्रतिस्पर्धा हुने भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार।

0: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्छौ ह तीन दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
2: के को छलफल हो दाई बाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
1: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
2: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
0: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
3: एक अर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
4: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट
5: हाम्रा सेवाहरू
4: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
5: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
4: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने
5: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
4: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
6: शाखा कार्यालय तिलोतमा नगरपालिकाको
7: सम्पर्क 98 5 70 24 344 98 5 70 35 227 र 98 5 70 73 220
8: ओमिन भाइ कता हो लखर लखर घर बनाएर भ्याउनु भयो
9: घर बनाएर त सिद्धियो दिदी अब अर्को झन्झट छ सोफा दराज पलङ फर्निचर फर्निसिङको काम सबै बाँकी छ कहाँ जाने हो कुन्नी
8: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा त्यही जानुहोस् न तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ हामी कहाँ काठको दराज पलङ डाइनिङ टेबल ड्रेसिङ टेबल कम्प्युटर टेबल टिभी ट्रली मेट्रेस दस्ना पर्दा सिरक डोरम्याट कार्पेट ड्रम बक्स प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ नयाँ राज स्टोर तिलोतमा 8 करैया 4 नम्बर रूपन्देही प्रोप्राइटर राजेन्द्र थापा गोमा कुमारी पाण्डे थापा मोबाइल 98 4 70 77 00 3 98 4 70 66 155 र 98 4 70 16 539 हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ
10: स्वास्थ्यमा बटुवल
11: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा
10: असल अभ्यासदेखि मिटेका कुरा
11: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
10: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
12: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
10: कार्यक्रम स्वास्थ्यमा बुटवल

0: खुल्ला तीज गीत कार्यक्रम 2083
1: परम्परा र मौलिकपनको जगेर्ना विकृतिको हार सुसंस्कृत समाज र सभ्य व्यवहार अब गीत मार्फत चर्चा परिचर्चा तीज विशेष कार्यक्रम 2083 तिलुत्तमा नगरपालिका वडा नम्बर 1, 5 र 9 को आयोजना
0: ध्रुवा तारा युवा क्लबको सह आयोजना तथा रेडियो लुम्बिनी एवं तिलुत्तमा टेलिभिजनको सह कार्यमा खुल्ला तीज गीत कार्यक्रम 2083
1: यही भदौ 19 गते शुक्रबार
0: स्थान तिलुत्तमा नगरपालिका वडा नम्बर 5, 1 र 9 को संगम स्थल प्रेम नगर चौपारी
1: समय बिहान 11:30 बजेबाट
2: पुनश्च सम्पूर्ण सहभागी टिमहरूलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ
3: ओहो कति राम्रो कुकुर कहाँबाट ल्याउनु भएको
4: कहाँबाट ल्याउनु दाजु मामा घरबाट ल्याएको
3: ए हो र अनि नगरपालिकामा दर्ता गर्नुभयो त
4: दर्ता कुकुर पनि दर्ता गर्नुपर्छ
3: हो त अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि
5: हजुर घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलुत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही खै दाई दुई किलो चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न
7: ए ल ल लिनुहोस् भाइ
6: अनि दाई कति भयो पैसा
7: ल हेर भाइ के गरेको तपाईँले तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुहोस् है भाइ कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुहोस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
8: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
0: मानसिक समस्याबाट बस्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक

0: लाभ नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
4: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: किन आँखा मिचेको मिचे गरेको?
9: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
8: धेरै समय मोबाइल चलाइसि क्या हो
9: भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
8: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
9: ए, त्यसो भए जोगिन के गर्ने त?
8: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
9: बुझेँ।
8: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
4: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
10: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
9: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
10: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
11: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
12: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
8: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
10: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
13: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
4: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
14: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठूलो हुन्न कामलाई सम्मान गरौं लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं महिलाको श्रमलाई सक्दो हौसला बढाऊ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं
15: लैंगिक हिंसा अन्त्य गरौं हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं तिलुत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश
16: ओहो भाई कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त
17: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
16: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
17: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
16: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
17: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
16: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
17: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
18: रमिला तिमीले के भन्न खोजेको हो के हो भन धक्नमा नि भन न
19: मेनुकाको विवाहको तयारी भइरहेको छ सर त्यही भएर
18: किन त्यस्तो गरेको होला त
19: के गर्ने सर अब प्रहरीलाई खबर गर्ने
18: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो एकचोटि सम्झाऊ नमाने प्रहरीलाई खबर गरौं 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ त्यस्तो विवाह गैर कानूनी हुन्छ विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ
20: बाल विवाह कानूनी अपराध हो यसलाई आजैबाट रोकौं

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: डाडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
4: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
3: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
4: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
4: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
3: हजुर।
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर रा खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
3: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: जातीय विभेद के अन्त्य करा जाए। जात के आधार में कौनो भी व्यक्ति के ज्ञान सीप और कर्म की कदर न करा जाए। इंसान के श्रेष्ठता ओकरे व्यवहार से पता चलाला। कर्म के अनुसार इंसान के श्रेष्ठता कायम करा जाए। जातीय विभेद के पैदा कई गवल अंधविश्वास में न पड़ा जाए। छुआछूत और भेदभाव जैसन काम न करा जाए और सचेत रहा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
6: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
7: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
6: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
7: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त? यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
8: ठिक भन्नुभयो दाइ, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
7: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं। औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
10: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहेनछ।
11: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउँ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
12: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
13: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुसारै छैन त।
14: होइन के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
13: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश। होइन श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
14: कहाँ हुनु नि? वहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
13: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त हृष्टपुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
14: हो नि दिदी, म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
13: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर परेर भाइ?
14: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
13: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
15: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
13: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: Varga Kanti Ofisi Siment. Deşku Siment.
1: VPN नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी अब ढिलो इन्टरनेटलाई बाई बाई VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेटेड फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिस का लागि उपयुक्त जनकपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर नयाँ जडानमा आकर्षक छुट फ्री राउटर तार सुविधा शर्त अनुसार अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस् VPN नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट सम्पर्क प्रधान कार्यालय भुटवल 9 फोन 071438346 071438014 071438016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ अब ढिलो इन्टरनेटलाई बाई बाई
2: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सीटहरूको लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएस एम फार्मा विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9857085188 9857020752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
3: माया त नसोचे लगाइयो अब यो निर्णय चाहिँ सोचेर गर्दैछु
4: म पनि यो बन्धनमा बस्न चाहन्न जहाँ मेरो मायाको सम्मान र कदर नै छैन

0: हाय दैव, फेरि मधुर खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
1: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
2: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुशी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
0: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
1: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
3: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
4: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
5: उत्सवको पर्व
6: एसआर किप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज

0: ग्रुप कम्प्युटर सर्भिस सेन्टर
1: कृषि विकास बैङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
0: फोन नम्बर 071-542-6999 549-6999।
2: खुसीको खबर खुसीको खबर खुसीको खबर
3: होइन के खुसीको खबर हो दाजु?
2: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्ट चिकित्सा सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
3: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
4: साउजी क्युआर भयो है?
5: ए, बकुलस्ता मेसेज आएको छैन।
6: घरी एसएमएस आएन।

0: घर पनि कति राम्रो बनेछ, चिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नि देखि भनिन्छु नि हजुरलाई।
3: ल बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाऊ न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-269 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
5: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
6: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
7: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
6: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
10: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-37-111 र 98-026-21-354
8: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली
11: हाम्रा सेवाहरू
8: जनरल फिजिसियन
11: स्त्री तथा प्रसुति
8: बाल रोग
11: छाला तथा यौन रोग
8: हार जोड्ने नसा तथा बात रोग
11: टाउको तथा मनोरोग
8: नाक कान घाँटी
11: जनरल सर्जरी
8: भिडियो एक्सरे
11: डिजिटल एक्सरे
8: ईसीजी
11: डेन्टल तथा प्याथोलोजी
8: फिजियोथेरापी
11: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
12: किशोर किशोरी युवाहरू र 15-49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपरटिभ र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
13: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
10: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
8: 98-570-21-835
14: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
15: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी स्यासु सालको मेसो खोज्दैछौ क्या
14: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
16: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो के गर्नुपर्छ भन्दिउँ त नानी
14: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
17: माछा मासु अन्डा मिठो सबैभन्दा
18: अनि
17: फलफूल र सागपात बच्चाको खाना साथ साथ
18: सबै मिलाई खुवाऊ
17: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफूल पनि खुवाए तपाईँले नि
18: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
19: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
20: स्वास्थ्यमा बटवल
21: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
20: असल अभ्यासदेखि निकेका कुरा
21: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
20: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
21: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
20: कार्यक्रम स्वास्थ्यमा बुटवल

0: खुल्ला तीज गीत कार्यक्रम 2083
1: परम्परा र मौलिकपनको जगेर्ना विकृतिको हार सुसंस्कृत समाज र सभ्य व्यवहार अब गीत मार्फत चर्चा परिचर्चा तीज विशेष कार्यक्रम 2083 तिलुत्तमा नगरपालिका वडा नम्बर 1, 5 र 9 को आयोजना
0: ध्रुवा तारा युवा क्लबको सह आयोजना तथा रेडियो लुम्बिनी एवं तिलुत्तमा टेलिभिजनको सह कार्यमा खुल्ला तीज गीत कार्यक्रम 2083
1: यही भदौ 19 गते शुक्रबार
0: स्थान तिलुत्तमा नगरपालिका वडा नम्बर 5, 1 र 9 को संगम स्थल प्रेम नगर चौपारी
1: समय बिहान 11:30 बजेबाट
2: पुनश्च सम्पूर्ण सहभागी टिमहरूलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ
3: तिलुत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
4: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं
3: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
4: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
3: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
4: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ
3: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
4: थप आहारासँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
3: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
5: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउनुहोस् है। ए ए नानी छोरी
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
3: दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भने छ, के हो के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए बाबु हँध्यारो छ, टर्च बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
8: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौं। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको, हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त, सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन, घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन,
3: सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
11: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
10: के रे, नानी त भर्खर 17 की लागि होइन र?
11: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
10: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
11: ए हो र?
6: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हेर त रगतै रगत भो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर साहब।
12: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
12: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
12: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
12: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
12: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
13: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
2: देख्नु भएन, औषधि हालेको।
13: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
13: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
13: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
13: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
5: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
5: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
5: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
2: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: डेंगू से बचे की खंती मच्छर के काटे से बचब ही सर्वोत्तम उपाय होए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के ना देवा जाए। अचानक बुखार और ज्यादा सर दर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
5: अनुरोध आग लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
6: अपाङ्गता भएका महिलाका अधिकारका कुरा।
7: मानव अधिकारको महासन्धिमा यो आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ।
8: सफलता अनि संघर्षका कथा।
9: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन, मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे।
6: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा।
10: रेडियो लुम्बिनी र तिलोत्तमा टेलिभिजनबाट हरेक मंगलबार बिहान 7:30 देखि 8 बजेसम्म
11: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
12: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
11: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
12: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
13: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
12: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
13: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
12: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
14: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
15: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
14: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
15: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा, शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
14: हो
16: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्। यसका लागि उपयुक्त वातावरण दिउँ।
17: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
18: VPN नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी। अब ढिलो इन्टरनेटलाई बाई बाई। VPN नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू: हाई स्पीड इन्टरनेट, अल्ट्रा फास्ट स्पीड, 24/7 ग्राहक सेवा, सस्तो र आकर्षक प्याकेज, डेडिकेटेड फाइबर नेट सहित घर, स्कूल, कलेज, अस्पताल, सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त। जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर। नयाँ जडानमा आकर्षक छुट, फ्री राउटर, तार सुविधा शर्त अनुसार। अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। VPN नेट, जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली VPN नेट। सम्पर्क प्रधान कार्यालय भुटुवल 9, फोन 071438346, 071438014, 071438016 वा रूपन्देहीको नजिकको VPN काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
19: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिन पर्यो भनेको, कहाँ बनाइदिने होला?
20: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
19: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
21: तिलोत्तमा 5, मडिग्राम, रूपन्देही।
20: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
22: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 98472882 र 98470-24870।
23: किन झोक्राउनु भन्छ काका?
24: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
23: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
24: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
25: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3, सीताराजमेर, मोबाइल 98570-21757 र 98472-98228।
26: होइन पुर्खे बा, किन के
27: भयो?
26: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
28: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति, ईसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार, परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
26: होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
27: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
28: सम्पर्क क्रिम्सन अस्पताल, तिलोत्तमा 6, मणिग्राम, रूपन्देही। फोन 071-562-744, 562-745।
29: सौजी क्युआर भयो है?
30: ए बोक्नुहोस् त, मेसेज आएको छैन।
31: घरी एसएमएस

0: पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गए निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
4: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि
3: मोबाइल 98-026-37-111 र
4: 98-026-21-354
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
6: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हाड जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
5: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
7: फोन नम्बर 071-531-641 535-641
8: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन।
7: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन।
9: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन।
7: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
12: हाम्रा सेवाहरू
11: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
12: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
11: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि दितो मूल्याङ्कन गर्ने,
12: घरेलु कार्यालयको लागि प्रारम्भिक

0: मागी छ कहाँ जाने हो कुन्नी?
1: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98470077003, 98470066155 र 98470016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
2: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै?
3: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दै छौ क्या?
2: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
4: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भनिदिउँ त नानी?
2: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
5: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
6: सबै मिलाइ खुवाऊ।
5: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
7: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
8: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
9: हाम्रो मम्मीले भन्नुभएको, ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
10: हो र, होइन होला त्यस्तो त।
11: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
10: के भएन मिस,
11: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
10: हुन्छ मिस।
12: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
14: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
9: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
14: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
9: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
14: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
15: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
13: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा

0: दिनुहोस्। उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
3: तीन दिन भयो।
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: आ जेसुकै भन, म छुन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
3: मुवा महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
4: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
1: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: स्वास्थ्यमा बटुवल,
6: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
5: असल अभ्यासदेखि नीतिका कुरा,
6: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
5: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
7: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
5: कार्यक्रम स्वास्थ्यमा बुटवल।

0: खुल्ला तीज गीत कार्यक्रम 2083
1: परम्परा र मौलिकपनको जगेर्ना विकृतिको हार सुसंस्कृत समाज र सभ्य व्यवहार अब गीत मार्फत चर्चा परिचर्चा तीज विशेष कार्यक्रम 2083 तिलोत्तमा नगरपालिका वडा नम्बर 1, 5 र 9 को आयोजना
0: ध्रुवा तारा युवा क्लबको सह आयोजना तथा रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजनको सहकार्यमा खुल्ला तीज गीत कार्यक्रम 2083

0: सुख शांति र समृद्धि का लागि जीवन विज्ञान जीवन जीवने कला आध्यात्मलाई जोड्ने कार्यक्रम जीवन विज्ञान फरक प्रस्तुति का साथ हरेक दिन मात्र रेडियो लुम्बिनी 96.8 मेगाहर्जमा।
1: राज पौडेलजी सोध्नुहुन्छ, व्यस्त र हतारको जीवन शैलीलाई कसरी ध्यानमय बनाउने? थकित अवस्थामा ध्यानलाई ध्यान लाग्छ कि लाग्दैन? ध्यानलाई त व्यस्तता या फुर्सद भनेर त्यो आवश्यकतै छैन। ध्यान त सजगता हो, तपाईँ जे गर्नुहुन्छ त्यसमा होस जोडिदिनुहोस्, ध्यान भइहाल्यो। सजग भएर काम गर्नुहोस्, ध्यान भइहाल्यो। हो, हतार गरेर काम गर्दा सजगता छुट्न सक्छ, असजग हुन सकिन्छ। त्यसकारणले धेरै हतार नगर्नुहोस्, छिटो गर्नुहोस्। छिटो गर्नु र हतार गर्नुमा फरक छ, किनभने छिटो शरीरले गर्छ, हतार मनले गर्छ। त्यसकारण यो मनलाई चाहिँ हतार गर्न नलगाउने, शरीरले छिटो गर्दा हुन्छ। छिटो गर्नुलाई नै फेरि हतार गरेर नठान्दा हुन्छ। तर हतार मनले गर्यो भने चाहिँ मन असजग हुन सक्छ, बेहोसीतिर जान सक्छ। यदि मनले हतार गरेको छैन भने त्यहाँ सजगता बन्न सक्छ, र सजगता बन्यो भने थकाइ लाग्दैन। हतार मनले गर्छ, छिटो गरेर कहिल्यै थकाइ लाग्दैन, थकाइ हतार गरेपछि लाग्छ, थकाइ बेहोसीमा काम गर्दा लाग्छ। जति तपाईँ सजग भएर काम गर्नुहुन्छ, सजग भएर काम गर्नुभयो भने आनन्द आउँछ, र आनन्द र थकाइ एक अर्काका विपरीत हो। जहाँ आनन्द हुन्छ त्यहाँ थकाइ हुँदैन, जहाँ थकाइ हुन्छ त्यहाँ आनन्द हुँदैन। अब सजग भयो कि त आनन्द आउँछ, तपाईँले सुन्नु भएको छ कहीँ? आज मैले यो काम बडो ध्यान लगाएर गरेँ, यो काम गर्नमा खुब ध्यान लाग्यो, त्यसकारण खुब मलाई थकाइ लागेको छ, सुन्या छ कहीँ? ध्यान लागेपछि त थकाइ हराउँछ। किन हराउँछ? ध्यान लगाएर काम गरेपछि आनन्द आउँछ। सुन्नुभएको छ कतै? मैले खुब ध्यान, यो काम गर्न खुब ध्यान लाग्यो के, ध्यान लगाएर काम गरेँ त्यही भएर विरक्त लागेको छ, सुनेको छ? ध्यान लगाएर काम गरेपछि कहिल्यै विरक्ति हुँदैन, आनन्दै आनन्द हुन्छ। र आनन्दमा काम गर्ने व्यक्तिकोलाई कहीँ थकाइ लाग्छ र? जुन काम गर्दाखेरि आनन्द आउँदैन, जबरजस्ती गर्नुपर्छ, मन नपराई नपराई दुखी भएर गर्नुपर्छ, त्यस्तो काममा चाहिँ एकदमै थकाइ लाग्छ। र हतार भने त्यस्तै काममा हुन्छ, त्यही काममा मनले हतार गर्छ, कतिखेर काम सिद्ध्याउँ कतिखेर सिद्ध्याएर यहाँ भागौँ जस्तो हुन्छ। अब आनन्द आइरहेको छ, काम गर्दा किन सिद्ध्याउँछ नि? एकछिन अरू काम गर्न पाए पनि हुन्थ्यो, कस्तो मजा आइरहेको छ हुन्छ। अनि हतार हुँदै हुँदैन, मनले अनि हतार गर्दैन, जहाँ आनन्द आउँदैन त्यहाँ मनले हतार गर्छ। अब थकाइ पनि नलागोस्, हतार पनि नहोस्, त्यसको लागि के गर्नु पर्दो रहेछ त? जे काम गर्यो त्यसमा ध्यान लगाएर गर्नु पर्दो रहेछ। ध्यान लगाएर काम गर्नुभयो भने तपाईँले ध्यानको लागि छुट्टै समय निकाल्नु पर्दैन, र जसले ध्यानलाई अलग समय निकाल्छ, कामलाई अलग समय निकाल्छ, त्यो व्यक्तिले ध्यान गर्न जानेन भन्ने बुझिन्छ। होइन भने कर्म नै ध्यान भन्छ। म जे काम गरौं त्यही ध्यान भयो, ध्यानको लागि छुट्टै समय निकाल्नै परेन। मात्रै सजग भएर होसपूर्वक मन लगाएर ध्यान लगाएर काम गर्नुहोस्, त्यो काम नै ध्यान भयो, र काम ध्यान बन्नुपर्छ। होइन भने त एक घन्टा ध्यान हुन्छ, तपाईँ बिहान एक घन्टा ध्यान गर्नुहोला, एक घन्टा सजग हुनुहोला, बाँकी 23 घन्टा त असजग हुनुहुन्छ नि, 23 घन्टा चाहिँ बेहोसीमा काम गर्ने, 1 घन्टा होसमा रहँदैमा होस बढ्छ कि क्या? त्यस कारणले यहाँले के विचार गर्नु पर्यो भने, मेरो जीवनशैली पुरै जीवनचर्या नै ध्यानमय होस्, मेरो जीवन नै ध्यानमय होस्, म जे गरौं ध्यान बनोस्, सास फेरे पनि ध्यान, हिँडे पनि ध्यान, खाए पनि ध्यान, बोले पनि ध्यान, म जे गरौं ध्यान बनोस्। बस यसको अभ्यास गर्नुपर्छ। यो अभ्यास भयो भने तपाईँ यो प्रश्न आफै हराउँछ, किनभने मेरो जीवनशैली नै ध्यान बन्यो। अनि यहाँ भन्नुहुन्छ, थकित अवस्थामा ध्यान लाग्छ कि लाग्दैन? थकित भए पो ध्यान लाग्छ कि लाग्दैन प्रश्न। जुन व्यक्ति आनन्द भावमा काम गर्छ त्यसलाई के को थकाई? आफ्नो परीक्षा गर्नुहोला। यो मलाई ध्यान लाग्यो लागेन म कस्तो छु त टेस्ट त गर्नु पर्यो नि त, आफ्नो परीक्षण त आफूले गर्नु पर्यो नि। बिहान उठ्दाखेरि जुन ताजगी हुन्छ नि, बिहान काममा निस्किनुहुन्छ घरबाट, त्यो बेलामा जुन फुर्ती हुन्छ, ताजापन हुन्छ, बेलुका कामबाट फर्किनु या बेलुका सुत्ने बेलासम्म पनि त्यही ताजगी रहनुपर्छ, त्यही फुर्ती रहनुपर्छ। अलिकति पनि बेलुका थकान महसुस भयो भने मैले काम गर्न जानिनँ भनेर बुझ्नुहोस्, काम गर्ने तरिका मिलेन, म खुसी भएर काम गरिनँ, रमाएर काम गरिनँ, कहीँ न कहीँ दुखी भएर काम गर्ने बुझे हुन्छ, होइन भने थकाइ लाग्दै लाग्दैन। यी हामीले पनि गरेका छौँ, बिहान 5:30 बजेबाट क्लास सुरु हुन्छ, त्यसको लागि घटीमा पनि 4:30-4:30 बजे त उठ्नु पर्यो, र बेलुका 9:30 बजेसम्म पनि क्लास चलिरहेको हुन्छ। विश्राममा जाँदा 10:30 हुन्छ, बिहान 4:30-4 बजेदेखि बेलुका 10:30-10 बजेसम्मको दौडधुप छ, निरन्तर खटाइ छ, काम त छ नि। तर यहाँलाई म अहिले भन्छु, हामीलाई नै हेर्नुहोला, बिहान जुन ताजा देख्नुहुन्छ अनुहार, बेलुका 9:30 बजे अलिकति पनि अनुहारमा थोरै पनि थकान देख्नुभयो भनेदेखि नै त्यतिखेर प्रश्न गर्नुहोला, गुरु आज थकान देखिया छ नि, त्यो दिन म भनौँला आज मेरो जीवन शैली बिग्रियो, मैले बिगारेँ, होइन भने बिहान जस्तो त्यस्तै हुन्छ अनुहार, याद गर्नुहोला ल, रत्ति पनि थकान हुँदैन, बिहान जस्तो थिएँ बेलुका सुत्ने बेलासम्म त्यस्तै फुर्ती, र बेलुका जस्तो अनुहार लिएर सुत्यो बिहान उठ्ने बित्तिकै त्यस्तै अनुहार हुन्छ। धेरै मान्छेको अनुहार बेलुका सुत्ने बेला त ताजै छ, बिहान चाउरिएको हुन्छ, सबै निचोरिएको, अनि बिहान मुख धोएर आउँदाखेरि पनि त्यो छाला चाहिँ सोरिएकै हुन्छ कति ठाउँमा, त्यस्तो अनुहार बिग्रेको देख्नु भएको छ धेरैको, बिहान उठ्दाखेरि अनुहार बिग्रियो, यसको अर्थ उसको जीवनशैली गलत छ, ध्यानमय छैन। ध्यानमय व्यक्तिको अनुहार कहिल्यै बिग्रदैन, बिहान जस्तो बेलुका त्यस्तै ताजा, बेलुका जस्तो सुत्यो बिहान उठ्दा उस्तै ताजा, जस्ताको तस्तै, त्यसलाई के को थकाई? जति सुकै काम गरोस् न, के को थकाई? किनभने उसको कामभित्रै विश्राम हुन्छ, जहाँ रमाएर काम गरेको छ त्यहाँ के को थकाई? थकाई भनेको शरीरको होइन मनको रहेछ, थाक्दो रहेछ मन, शरीर कहाँ हो र? शरीर थाक्यो भने त हेर्नुहोस्, एकछिन विश्राम गर्नुभयो भने सकियो, 20 मिनट तपाईँलाई शरीरलाई आराम दिनुहोस्, फेरि 2-3 घन्टा काम गर्न तयार हुन्छ। तर मन थाक्यो भने, 20 मिनट काम गर्यो भने 3 घन्टा विश्राम गर्नुपर्छ, उल्टो हुन्छ। जसले मनलाई खुशी राखेर काम गर्यो उसलाई यो गुनासो आउँदैन।

0: अब झापामै पहिलो पल्ट
1: गुणस्तरीय तथा कम्प्युटराइज प्रणालीबाट
0: कुनै पनि भजन गीत तथा विज्ञापनहरू रेकर्ड गराउनु परेमा
1: सधैँ सम्झनुहोस्
0: नेशनल साउन्ड डिजिटल रेकर्डिङ स्टुडियो
1: सनिसरी रोड तीर्थमोड फोन नम्बर 542005 542005

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
2: दिन त हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भनेर छ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: मन्जु तिमी त विदेश जान लाग्यौ रे
7: हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
7: खै के गर्ने गर्ने दिदी
8: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: अपाङ्गता भएका महिलाका अधिकारका कुरा
11: मानव अधिकारको महासन्धिमा यो आर्थिक सामाजिक र सांस्कृतिक अधिकार भनेर यो मौलिक अधिकारमा व्याख्या गरिएको छ
12: सफलता अनि संघर्षका कथा
13: म दृष्टिबिन भइसकेर पढ्न थालेपछि होइन मैले पढे भने त कुनै ठाउँ पाउँछु होला नि भन्ने पोजिटिभ थिङ्किङले नै गर्दा म यहाँसम्म आइपुगे
10: यो हो कार्यक्रम अपाङ्गता अधिकारका कुरा डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालको उत्पादन कार्यक्रम अपाङ्गता अधिकारका कुरा रेडियो लुम्बिनी र

0: युएन नेट तपाईको आफ्नै स्थानीय आईएसपी भरपर्दो इन्टरनेट साथी अब ढिलो इन्टरनेटलाई बाई बाई बीबीएन नेटले ल्यायो नयाँ व्यवस्थापनका साथ छिटो स्थिर र भरपर्दो इन्टरनेट र आईपीटीभी सेवा। हाम्रा विशेषताहरू हाई स्पीड इन्टरनेट अल्ट्रा फास्ट स्पीड 24/7 ग्राहक सेवा सस्तो र आकर्षक प्याकेज डेडिकेटेड फाइबर नेट सहित घर स्कूल कलेज अस्पताल सहकारी एवं कर्पोरेट अफिसका लागि उपयुक्त जनैपुरीमा श्रीकृष्ण अष्टमी र हरितालिका तीजको विशेष अवसर नयाँ जडानमा आकर्षक छुट फ्री राउटर तार सुविधा शर्त अनुसार अन्य विविध सुविधाको लागि अहिले नै जडान गर्नुहोस् र डिजिटल दुनियाँसँग जोडिनुहोस्। बीबीएन नेट जसले तपाईँको हरेक कामलाई अघि बढाउँछ। ब्रोडब्यान्ड नेपाल प्रणाली बीबीएन नेट सम्पर्क प्रधान कार्यालय बुटवल 9 फोन 071438346 071438014 071438016 वा रूपन्देहीको नजिकको बीबीएन काउन्टरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। अब ढिलो इन्टरनेटलाई बाई बाई।
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 98472128 र 98470-24870।
5: किन झोक्राउनु भन्छ काका?
6: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
5: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
6: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
7: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98570-21757 र 98472-96228।
8: होइन कुर्खे बा, किन के भयो र?
9: बाह्र चौरा आइस घुमे खै गरेर आउनु न।
8: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
10: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रस्तुति इसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
8: होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
9: ए किरिमझनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
10: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा 6 मणिग्राम रूपन्देही, फोन 071562744 562744।
11: हाय दैव, फेरि मदुरा खाएर आएछन्, सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न बचाइदिनुहोस्।
12: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
13: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनु होला।
14: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
11: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
12: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
15: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
7: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
16: उत्सवको पर्व
17: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
16: इसीएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
17: कृषि विकास ब्याङ्कको गल्ली मिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
16: फोन नम्बर 071-542-6999 549-6999।
18: खुसीको खबर खुसीको खबर खुसीको खबर
19: होइन के खुसीको खबर हो दाजु?
18: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्ट चिकित्सा सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
19: हो र?
18: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
20: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं, ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ, प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं, यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं, ग्यास सिलिण्डर रेगुलेटर र पाइप समय समयमा जाँच गरौं, कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं, ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं, तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ, ग्यास गनाएको बेला बिजुलीको स्विच सलाई लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरमा प्रकाश पाण्डेको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आफ्नै वेबसाइट र फेसबुक पेजबाट समेत प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूआतमा अहिलेसम्मका मुख्य खबर शीर्षक सुनौ एकपटक। सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिने, प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। रसुवाबाडीमा हालसम्म 788 शव भेटिए, 715 जना घाइते तथा अन्य व्यक्तिको उद्धार खोज र बेपत्ताहरूको खोजी कार्य जारी। बाढ़ी पीड़ितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम तीव्र, 50 टन राहत सामग्री सहित चिनिया वायुसेनाका दुईवटा विमान काठमाडौँ ओर्लिए। भारतले पठायो चौथो लटको राहत सामग्री, बेली ब्रिज बोकेका 16 ट्रक नेपाल आइपुगे। सुरुङभित्र उद्धार गर्न चिनिया र भारतीय टोली पनि परिचालन, सुरुङबाट उद्धार गर्न सहायता आवश्यक परेपछि चीन र भारतबाट विशेषज्ञ बोलाउनु परेको परराष्ट्र मन्त्रीको भनाई। आफन्तको अनुमति बिना शव व्यवस्थापन गरेको प्रति कंग्रेसको आपत्ति, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर राहत र पुनर्स्थापनको काम गर्न संघीय सरकारलाई एमाले अध्यक्षको सुझाव। नेपाल नजिक जिरोङ पहिरोले बनेको तालको पानी पूर्ण रूपमा बाहिरिएको चिनिया जलस्रोत मन्त्रालयको बनाई, गल्छी र स्याप्रुभेसी सड़क दुई हप्ताभित्र खुलाउने तयारी। राहत कोषमा सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा नक्कली भाउचर राख्ने व्यक्ति पक्राउ, त्रिशुलीले कृष्णभीरमा पृथ्वी राजमार्ग बगायो। बाढ़ी पीड़ितको राहतका लागि 51,000 सहयोग गर्ने तिलोत्तमा व्यापार संघको निर्णय, तीज मिलन कार्यक्रम स्थगित गरी जोहाङ समाजले